0: विशेषज्ञ सेवा ओडी भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-4393-738 मोबाइल 98550-88002
3: ओहो ल ल ल क्यामेराम्यान खसेछ हैट तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
4: पर्ख दीपक
3: किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
3: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
5: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
6: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-5188-5853
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
9: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं तिहार तथा छठ पर्वमा काठमाडौँबाट जिल्ला उजाउ गर्ने यात्रुहरूका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुला गरिने भएको छ। यातायात व्यवसायीले असोज 23 गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेका हुन्।
4: नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने बताएका छन्। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर भन्दा बढी हो। त्यस्तै 70%ले अप्रत्याशित कुनै समस्या आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्थामा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
1: केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नै नगरी र नेपाल सरकारको स्वीकृति समेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। संघीय संसद राष्ट्रिय सभामा यही असोज 12 गते प्रस्तुत भएको आयोगको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार गत आर्थिक वर्ष 2082-83 17 पालिकाले नगर विकास कोषबाट 33,87,81,543 रुपियाँ बराबर आन्तरिक ऋण परिचालन गरेका छन्।
4: 2026 स्थापित गैर नाफामूलक संस्था ताजा इनिसिएटिभ नेपालले काठमाडौँ उपत्यकाका 1200 बासिन्दाहरूमा आज गरेको नयाँ सर्वेक्षणले वायु प्रदूषण प्रतिको तीव्र जनचासो र आधिकारिक तथ्याङ्कमा पहुँचबीच गम्भीर खाडल रहेको देखाएको छ। सर्वेक्षण अनुसार उपत्यकाका 81.2% बासिन्दाहरूले यहाँको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक मान्दै आएका छन्।
1: अन्तर्व्यवस्थापिका संघको 153 सभाले नेपालद्वारा प्रस्तुत जलवायु न्याय र पूर्व सूचना प्रणाली सम्बन्धी आपतकालीन प्रस्ताव पारित गरेको छ। विश्वभरका सांसदहरूको प्रतिनिधित्व रहेको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट प्रस्तुत आपतकालीन प्रस्तावलाई 2/3 सदस्य राष्ट्रहरूले समर्थन गर्दै पारित गरेको प्रतिनिधि सभा सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार प्रस्तावमाथि बिहिबार छलफल हुनेछ।
4: विशेष महाधिवेशनबाट आएको कंग्रेसको नेतृत्वले जनसम्पर्क समिति कोटाबाट महिला 2 सहित विभिन्न क्षेत्रमा 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमै गरेको छ। सोही अनुसार 33 उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। कंग्रेसको विदेशमा 37 देशमा भ्रातृ संस्था जनसम्पर्क समिति क्रियाशील छन्। एसियाका देशहरूमा भारत स्थित जनसम्पर्क समितिबाट 1 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ।
1: अब शेयर बजार मापक निप्से परिसूचक बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्ज निप्सेका अनुसार बुधबार निप्से परिसूचक 6.38 अङ्क अर्थात 0.24% घटेको हो। दिनको कारोबार सकिनु यताको अन्तिम मिनटमा करिब 6 अङ्कको सुधार हुँदा पनि निप्से परिसूचक बढ्न सकेन। अपरान्न 2:58 2,566.2 रहेको निप्से परिसूचक दिनको कारोबार सकिँदा 2,572.34 अङ्कमा बन्द भएको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम डिशो खुशीको कनेक्शन।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेशले आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत अभाव अन्त्य हुने आशा बढेको छ। तर संयन्त्र नजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता भने कायमै छ।
3: अब खेल खबर। अर्जेन्टिनाका महान फुटबल खेलाड़ी लियोनल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट विदाई लिएका छन्। ब्युनस आयर्स स्थित मोनुमेन्टल स्टेडियममा 85,000 समर्थक माझ बेनिनलाई 3-0 पराजित गर्दै उनले 21 वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन्। 39 वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी 208 अन्तर्राष्ट्रिय खेलमा 126 गोल गर्दै विदाईलाई अविस्मरणीय बनाएका छन्।
2: अब विचार विश्लेषणको पालो। कंग्रेस महाधिवेशन नियाल्दा शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। मनोनित गर्ने कुरामा भावी सभापतिले ध्यान दिनै पर्दछ। आफूसँग प्रतिस्पर्धा गरेकाले 30-40% मत पाएको छ भने सबैलाई समेटेको प्रत्याभूति दिन पनि त्यस्ता उम्मेद्वारलाई मनोनित गर्नु उपयुक्त हुन्छ। 100-200 10-12 मत ल्याएकालाई पनि मनोनित गर्ने हो भने त्यसले योग्यता र सुयोग्यता उम्मेद्वारी दिने यस्तै विकृतिहरूलाई बढावा दिन्छ र भोलिका दिनमा ठेगी नसक्नुहुन्छ।
3: आँखालाई माया गरौं दृष्टि रक्षा गरौं शीर्षकमा डाक्टर शैलेश कुमार मिश्रको विचार नागरिक दैनिकमा छापिएको छ। आँखाको स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको सीमाभित्र मात्र राखेर हेर्नु पनि उचित हुँदैन। राम्रो दृष्टिले बालबालिकाको सिकाइदेखि वयस्कको रोजगारी र उत्पादकत्वसम्म प्रत्यक्ष प्रभाव पार्छ। विश्वव्यापी रूपमा भएका अनुसन्धानहरूले दृष्टि सुधारका कारण शिक्षा र कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। त्यसैले आँखाको उपचारमा गरिएको लगानी वास्तवमा मानव पुँजी र देशको उत्पादकत्वमा समेत गरिएको लगानी हो।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: मुङ्गुर पाल्ने घाटै लाग्यो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लाग्यो, चुर्नुकै भारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लाग्यो, होइन के गरौँ बा अब।
5: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
7: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
7: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-6353, 98550-77061 र 98550-77053।
10: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
10: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
11: स्वदेश टाइम चेक
12: इस समय सूचक का साथ में
13: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 7353 98 550 7701 र 98 550 7353
14: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4340 4390 580 98 550 2640
15: It's 6 o'clock. अहिले 6 बजे को छ।
16: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मा सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
17: आज 2083 साल असोज 22 गते बिहीबार सन् 2026 अक्टोबर 8 तारिख असोज कृष्ण पक्षको त्रयोदशी तिथि
18: काया कैरन का साथ मा
19: किसान पाइप प्रोडक्ट्स प्राली
18: राष्ट्र कुसान किसान
19: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस
16: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो प्रकृति 93.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
17: कांग्रेसको नयाँ नेतृत्वको लागि आज चुनाव सभापतिमा गगन र श्याम कृष्ण बीच प्रतिस्पर्धा खुल्ला प्रतिस्पर्धामा महिला कम
16: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिस कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ्ने
17: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो ठूला व्यवसायीसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा
20: ठूला ठूला रिटेलरहरूसँग एउटा सानो पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ
16: 10 वर्षभन्दा कम उमेरमा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव स्वस्थ खानपान शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने
17: र विश्वकप लिग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333, 4935555।
5: काया कैरनमा अब खबरको सिलसिला। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा र खड्की बीच प्रतिस्पर्धा हुने भएको हो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ। चार उपसभापति मध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको एक उपसभापतिका लागि जीवन परियार, फर्मुल्ला मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरुङ गरी पाँचजना प्रतिस्पर्धामा छन्। तीन महामन्त्री मध्ये दुई खुला पदका लागि अमर सिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयन सिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि डिल्ला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भएका छन्। मतदान आज बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म हुनेछ। मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागिरी र खुला मञ्चमा तोकिएको छ। काँग्रेसको नेतृत्व तहमा आरक्षणबाट महिला आउने सुनिश्चित भए पनि खुला प्रतिस्पर्धाबाट अघि सर्ने महिलाको संख्या अत्यन्तै न्यून छ। पदाधिकारी आरक्षित महिला र समावेशी बाहेकका पदमा महिलाको उम्मेद्वारी परेको छैन। केन्द्रीय कार्य समिति सदस्यमा भने महिलाका लागि आरक्षित बाहेकका पदमा 12 जनाले मात्र उम्मेद्वारी दिएका छन्। 15 महाधिवेशनले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा 231 जनालाई निर्वाचित गर्दैछ। महिलाका लागि उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यमा गरी 69 सिट सुरक्षित गरिएको छ। आरक्षणले सुरक्षित गरेका पद बाहेक खुला र अरू समावेशी क्लस्टरमा महिला उम्मेद्वारको संख्या करिब 7% मात्र छ। महिलाका लागि आरक्षित पदमा भने तोकिए भन्दा दोब्बर तेब्बर संख्यामा महिलाको उम्मेद्वारी परेको छ।
6: सरकारले बाढी पहिरो सहितका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्र मृत्यु सरह घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबारको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्षमा सिफारिश गर्ने निर्णय गरेको छ। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हाल अध्यादेशको प्रक्रियामा संलग्न। सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएकालाई संघ सरकारको मन्त्री परिषदको बैठकले मृत्यु सरह घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सरह घोषणाको प्रक्रिया अघि बढ्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ्ने बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्ड अनुसार बेपत्ताका परिवारले जनही 2,00,000 राहत पाउनेछन्। त्यसअघि मृतक सरह घोषणाको प्रक्रिया अगाडि बढाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 14 असोजको बैठकले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको मृत्यु सरह घोषणाको प्रक्रियाका लागि विवरण यकिन गर्ने निर्णय गरिसकेको छ। सरकारले बुधबार नै भूमि सम्बन्धी केही नेपाल ऐन र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न दुईवटा अध्यादेश पनि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेको छ। यी दुई अध्यादेश भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन परियोजनाका लागि भए पनि प्रावधानबारे स्पष्ट खुलिसकेको छैन। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई दुई वर्षभित्र जग्गा उपलब्ध गराइसक्ने लक्ष्यका साथ कानूनी प्रावधान सुधार गर्न लागि बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ।
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व न्यायाधीश सोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरा सहित निकटस्थहरूका घरमा छापा मारेको छ। विभागबाट खटिएको टोलीले हिजो जबरा सहित पूर्व न्यायाधीश नवराज थपलिया, दीपक तिमिल सिन्हा र नवीनराज बस्नेतको घरमा छापा मारेको हो। विभागका एक उच्च अधिकारीका अनुसार सोलेन्द्रका भाइ प्रभु र नवीनराज बस्नेतमाथि केही महिना अघिदेखि नै सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको थियो भने पूर्व न्यायाधीश थपलिया र तिमिल बारे पछिल्लो पटक अनुसन्धान थालिएको हो। विशेष गरी पूर्व प्रधान न्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल सिन्हा पनि छानबिनको दायरामा आएका हुन्। थपलिया र तिमिल सिन्हाको घरमा पुगेको विभाग टोलीले केही विद्युतीय उपकरण हेरेको छ भने केही कागजात समेत ल्याएको अनुसन्धान अधिकृतहरूले बताएका खबर आजको कान्तिपुरले लेखेको छ।
6: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र वरिष्ठ न्यायाधीश हरिप्रसाद फुँयाल बीच अनेकौं पटक इजलासमा सहकार्य हुँदै आएको छ, तर हिजो सर्वोच्च अदालतको च्याम्बरमा फरक दृश्य देखियो। प्रधान न्यायाधीश डाक्टर शर्मासँग संवैधानिक इजलासमा सहकार्य गर्न न्यायाधीश फुँयालले चाहेनन्। संवैधानिक इजलासमा 16 मुद्दाको पेशी चढे पनि सुनवाई हुन सकेन। इजलासमा तोकिएका न्यायाधीशकै कारण संवैधानिक बेन्च बस्न नसकेको पहिलो पटक हो। संविधान र कानूनको अन्तिम व्याख्या गर्ने जिम्मेवारी पाएको संवैधानिक बेन्च बस्न नसक्दा न्यायका उपभोक्ताहरू समयमै न्याय पाउनबाट वञ्चित भएका छन्। प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीश फुँयाल बीचको असमझदारीले बेन्च बस्न नसकेको न्यायाधीशहरू बताउँछन्। यद्यपि यसबारे सर्वोच्च अदालतका प्रवक्ता डाक्टर अशोक कुमार छेत्री र सूचना अधिकारी घनश्याम सुवेदी सम्पर्कविहीन हुनुहुन्छ। संवैधानिक इजलास गठनमा वरिष्ठतालाई प्राथमिकता दिने परम्परा क्रम भङ्ग भएपछि प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीशहरू बीच दूरी बढेको हो। आफूभन्दा वरिष्ठतम न्यायाधीशलाई पाखा लगाउँदै डाक्टर शर्मा प्रधान न्यायाधीश नियुक्त भएपछि संवैधानिक इजलास गठनमा क्रमभङ्गता हुँदै आएको छ। पछिल्लो 5 महिना यता डाक्टर शर्माले वरिष्ठतामा क्रमभङ्ग गरी इजलास गठन गर्दै आउनु भएको छ। वरिष्ठतामा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल वरिष्ठ हुनुहुन्छ, तर इजलासमा अन्य न्यायाधीश डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुङ्गानालाई सम्मिलित गराइएपछि वरिष्ठ न्यायाधीशहरू असन्तुष्ट देखिन्छन्। स्रोतका अनुसार प्रधान न्यायाधीश डाक्टर शर्माले आफ्नो हिसाबले इजलास गठन गर्ने अडान राखेपछि हिजो संवैधानिक इजलास बस्न सकेन। आजको अन्नपूर्ण दैनिकमा खबर छ।
5: कायाकैरनमा खाद्य वस्तुको मूल्य वृद्धि र यसको असर बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
7: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
4: कहाँ गएर के सिप सिकौ भन त अब।
7: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
8: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
9: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
12: बाडीवासीहरूका लागि खुसीको खबर।
13: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
14: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
15: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020-35212।
16: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
17: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
16: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
18: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
15: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
16: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550।
6: दशैं तिहार लगायतका चाड पर्व नजिकै सँगै बजारमा खाद्यान्न, लत्ता कपडा, घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने गर्छ। माग बढेसँगै व्यापारिक गतिविधि पनि चलायमान हुने अपेक्षा गरिन्छ। तर यसपटक चाड पर्वको समयमा बजारमा अपेक्षित व्यापारिक उत्साह देखिन नसकेको व्यवसायीहरू बताउँछन्। उपभोक्ताहरूको क्रय शक्ति कमजोर हुनु, महँगी बढ्दै जानु तथा आमदानीको तुलनामा दैनिक खर्च बढ्नुले खुद्रा व्यापारमा अपेक्षित सुधार आउन नसकेको देखिन्छ। थप जानकारी सहित साथी हृदय रिमाल।
19: चामलको मूल्य वृद्धि भयो, तेलको मूल्य वृद्धि भयो, चिनीकै मूल्य वृद्धि भयो, होइन, दालहरूको, केडागुडीहरूको पनि मूल्य वृद्धि भएको छ। तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौँ ती सबै सबैमा पनि मूल्य वृद्धि भएको छ। तर त्यता त्यति चासो दिएको छैन, दैनिक उपभोग गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ तत्काल थाहा पाइहाल्ने कुरा भयो। यसपालि पनि विगतमा जस्तै केही मूल्य वृद्धि चाहिँ भएकै छ।
6: नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्य, चाडपर्वका बेला बजारमा माग बढे पनि यसको अनुपातमा व्यापार बढ्न नसक्नुले खुद्रा व्यवसायीलाई थप दबावमा पारेको छ। त्यसमाथि ठूला व्यापारिक संस्था, सुपर मार्केट र अनलाइन बजारले विभिन्न छुट तथा अफर ल्याउँदा साना तथा खुद्रा व्यवसायीलाई प्रतिस्पर्धा गर्न थप कठिन भइरहेको व्यवसायीहरूको भनाइ छ।
19: जो बलिया छन्, बलियाको लागि त जस्तो सुकै सरकार आए पनि, जस्तो सुकै वातावरणमा पनि उनीहरू त मजाले अगाडि बढिहाल्छ, होइन, उनीहरू सक्षम छन्, सबै गर्छन्। ठुला ठुला भाटबटिनी जस्तो, बिग मार्टहरू जस्तो, होइन, धेरै अरू पनि मार्टहरू ठुल्ठुलो खोलिया छन्, होइन, जसको धेरै धेरैवटा आउटलेट छन्। ती ठुला ठुला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो। एकदम पलमानसँग एकजना बच्चा फाइट गर्ने जस्तो, अब त्यो कतिको व्यवहारिक हुन्छ, होइन? त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ। सरकार भनेको त कमजोरको लागि हो नि त, बलियाको लागि त उनीहरू त जहिले पनि बलियै छन् नि त, होइन? सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ।
6: दसैँ तिहार जस्ता ठुला चाडपर्वमा व्यवसायीले पनि उचित नाफा राखेर वस्तु बिक्री गर्ने, उपभोक्तालाई ठगी हुन नदिने व्यवसायिक आचरण कायम गर्न आवश्यक देखिन्छ। फेरि एकपटक नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य।
19: यो दसैँ तिहारमा खाद्यान्नको चाहिँ आपूर्ति गर्ने काममा भूमिका खेलिदिन म आग्रह गर्न चाहन्छु, ताकि कुनै पनि उपभोक्ताले न फना रिटेलरले त मन परि गर्यो, नाफा बढी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्नु नपरोस्।
5: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बद्राज सार्गीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। नजिकिँदै गरेको दशैं तिहारलाई लक्षित गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि, कालो बजारी, गुणस्तरहीन सामानको बिक्री र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन लाई विभागले तीव्रता बना दिएको हो। विभागका महानिर्देशक रितेश साक्यका अनुसार नियमित अनुगमन टोलीका अतिरिक्त मन्त्रालय तथा मातहतका अरू निकायहरूबाट थप 32 जना कर्मचारी माग गरी बजारमा अनुगमनमा खटाइएको छ। खुला बजार अर्थतन्त्रको मर्मलाई कायम राख्दै कृत्रिम मूल्य वृद्धि, कालो बजारी र गुणस्तरहीन वस्तुको बिक्री वितरण विरुद्ध शून्य सहनशीलताको नीति लिएर काम गर्ने उहाँले बताउनु भएको छ। महानिर्देशक साक्यका अनुसार खुला बजार अर्थतन्त्रको भावनालाई नमर्ने गरी उपभोक्तालाई कृत्रिम मूल्य वृद्धि र ठगीबाट जोगाउन विभागले दोहोरो रणनीति लिएको छ। आजको कारोबार दैनिकमा खबर छ,
6: गण्डकी प्रदेश सरकारले वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरुद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार हिजो अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कारवाही नगर्नु नगराउनु भनी विपक्षको नाममा आदेश जारी गरेको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक महिनासम्म पनि प्रदेश सभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हालेको थियो। संविधानको धारा 188 उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले गत मंगलबार 3 विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। न्यायालय र नेपाल बार एसोसिएसन बीच फेरि पनि दूरी बढेको छ। बार एसोसिएसनले न्यायालयको पछिल्ला काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ। आजको नयाँ पत्रिकामा खबर छ,
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
20: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
8: घडेरीका विशेषताहरू:
20: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
21: जग्गा धनी सिधा सम्पर्क 9812788254 र 9846590042।
22: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाग्छ।

0: सँग जोडिएका भैँसी आहाल बस्ने पोखरी पछिल्लो समय हराउँदै जान थालेका छन्। पशुपालनमा कमी आउनु, विकास निर्माणका क्रममा पोखरी पुरिनु, अतिक्रमण र संरक्षण अभावका कारण यस्ता पोखरीको संख्या घट्दै गएको जनप्रतिनिधि तथा जानकारले बताउने गरेका छन्। पहिले गाउँघरमा भैँसी पाल्ने परिवार धेरै हुने भएकाले चरणबाट फर्किएपछि भैँसीलाई पोखरीमा आहाल बनाउने चलन थियो। भैँसी आहाल बस्ने पोखरी किसानको दैनिक जीवनसँग समेत जोडिएको हुन्थ्यो। प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राणा पोखरी आसपासका चौतारीमा किसानहरू बसेर कुराकानी गर्ने र गाउँका गतिविधिबारे छलफल गर्ने गरेको सम्झिनुहुन्छ। उहाँले भन्नुभयो, पहिले भैँसी चराएर पोखरीमा ल्याउने र आहाल बसाल्ने चलन थियो। किसानहरू पनि त्यही बसेर कुराकानी गर्थे। अहिले पशुपालन घटेसँगै पोखरी पनि हराउँदै गएका छन्। पोखरी हराउँदै जानुमा पशुपालनको स्वरूपमा आएको परिवर्तन पनि प्रमुख कारणका रूपमा देखिएको छ। गाउँका धेरै परिवार रोजगारी तथा अध्ययनका लागि बाहिर जान थालेपछि परम्परागत रूपमा गरिँदै आएको भैँसी पालन घटेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। भैँसी पाल्ने परिवारको संख्या घटेपछि आहालका लागि प्रयोग हुने पोखरीको उपयोगमा पनि कमी हुन थाल्यो। नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गा रहेका पुराना ताल तलैया तथा पोखरी संरक्षणको प्रयास भइरहेको बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन WHOले 10 वर्षभन्दा कम उमेरका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ। निर्देशिका सार्वजनिक गर्दै WHOले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरेको हो। 10 देखि 19 वर्ष उमेर समूहका किशोर किशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्रै स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने WHOको भनाइ छ। विशेष गरी टाइप 2, मधुमेह वा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएको अवस्थामा यस्तो विकल्प विचार गर्न सकिने WHOले जनाएको छ।
0: अब खेल खबर। आइसिसी विश्वकप लिग टूको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। आसिफ शेखले 37, देव खनालले 34, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह ऐरीले 19 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान अहमद मिर्जाले सर्वाधिक 54 रन बनाए। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन जोडे। नेपालका लागि बलिङतर्फ नन्दन यादवले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछाने 2-2 तथा गुलशन कुमार झा, ललित नारायण राजवंशी र शहाब आलमले 1-1 विकेट लिए। नेपाल, ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आइसिसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय श्रृङ्खला खेल्दैछ। यस्तै फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समितिको बैठक बोलाउन 11 जना सदस्यले लिखित माग गरेका छन्। एन्फाको वर्तमान अवस्था, निकासका लागि सरकारी निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउन माग गरिएको हो। वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्का सहित 11 जना सदस्यले एन्फा विधानको धारा 31 को उपधारा 2 बमोजिम बैठक बोलाउन माग गरेका हुन्। बैठकका प्रस्तावित एजेन्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक पहल तथा समन्वय गर्ने विषय छन्। यस्तै एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दिपेन घिमालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषय पनि बैठकको एजेन्डामा राखिएको छ। एन्फाको कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डे केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको पछिल्लो अवस्थाबारे थप प्रश्न उठिरहेका बेला 11 सदस्यले बैठकको माग गरेका हुन्। बैठकमा एन्फाको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र संस्थालाई अघि बढाउने आगामी कार्य दिशाबारे छलफल गर्नुपर्ने सदस्यहरूको माग छ।

0: छायाकै रनमा अब केही खबर संक्षेपमा। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि पहाड र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: भारतले करियर कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो।
0: विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल एक स्थान तल झरेको छ। क्यानाडाको फेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउन्डेसनले हिजो सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदन अनुसार 6.59 अङ्क प्राप्त गर्दै नेपाल 165 देशमध्ये 90 स्थानमा रहेको छ।
1: आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा व्हाइट बडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ।
0: सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानले ऊर्जा खपतको पनि लेखाजोखा तथा परीक्षण गराउनु पर्ने व्यवस्था गर्न लागेको छ। औद्योगिक आवासीय तथा व्यावसायिक प्रतिष्ठानमा भइरहेको ऊर्जा खपतलाई थप उत्पादनमूलक बनाउने तथा खेर जाने गरी भइरहेको ऊर्जा प्रयोग रोक्न यस्तो व्यवस्था गर्न लागि हो।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ।
0: काया कैरनमा अब पालो उखानको। घुम्नु राम्रो तर गुम्नु नराम्रो। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: काङ्ग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव। सभापतिमा गगन र श्यामकृष्ण बीच प्रतिस्पर्धा। खुल्ला प्रतिस्पर्धामा महिला कम।
0: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिस। कानुनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ्ने।
1: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो। ठूला व्यवसायसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा।
0: 10 वर्षभन्दा कम उमेरकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव। स्वस्थ खानपान, शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने।
1: र विश्वकप लिग 2 तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 हरायो। एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले अबिनले बनाउनु भएको पुरानो कार्टुन लिएका छौँ। तरकारीको भाउ अचाक्ली महँगो भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ तरकारी बजारभित्र किनबेच गर्नेको घुइँचो छ। एकजना मान्छे रित्तो झोला बोकेर हाँस्दै हाँस्दै बजारभित्र पस्दैछन् अनि अर्का चाहिँ लगाएको लुगा र जुत्ता समेत भित्रै छोडेर अर्ध नग्न भएर झोलामा तरकारी बोकेर बाहिर निस्कँदैछन्। तरकारी बोकेर निस्केका ती अर्ध नग्न मान्छे रित्तो झोला बोकेर हाँस्दै तरकारी बजारभित्र पस्न लागेका मान्छेसँग भन्दैछन्, त्यस्तरी हाँस्नु पर्दैन, मनि छिर्दा तपाईँ जस्तै थिएँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
2: अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
3: बृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 शनिबार, समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश्च शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका। 93.2 स्वदेश एफएम।
5: बुझ्नको लागि चाहिँ हावामा चाहिँ कुरा गर्नु भन्दा पनि नेपालको वस्तुगत स्थिति के छ, हाम्रो चाहिँ हैन हाम्रो चाहिँ उत्पादन के हो, हाम्रो बजार के हो, त्यो सम्पूर्ण कुराहरू बुझ्नको लागि चाहिँ एकदमै परिपक्व नेतृत्वको चाहिँ आवश्यकता पर्छ। जुन चाहिँ हाम नेपाली कङ्ग्रेसले जसरी चाहिँ अहिले यो महाधिवेशन गरेर ग्रास रुटदेखि चाहिँ नेताहरू अथवा भनौँ न समाजलाई लिड गर्ने मान्छेहरू जसरी माथि ल्याउनु खोजेको छ, उसले नै चाहिँ नेपाललाई अगाडि लानको लागि साँचो अर्थमा चाहिँ नेपाली कङ्ग्रेस सक्षम छ। अरू पार्टीहरू चाहिँ हावाको भरमा, हाम्रो चाहिँ जिडिपी के छ, हाम्रो चाहिँ नेसनल चाहिँ सोर्स के छ, हाम्रो नेसनल इन्कम के छ, त्यो थाहा नभइकन चाहिँ हावाको भरमा चल्दाखेरि नेपालीहरूमा चाहिँ आशा धेरै ठुलो हुने तर काम चाहिँ कम हुने भएको कारणले गर्दाखेरि यो निराशा बढेको छ। यो निराशालाई चाहिँ यो जुन स्थिति छ, स्थितिको सही विश्लेषण गरेर अगाडि जाने सामना चाहिँ नेपाली कङ्ग्रेसले राख्छ र
6: अब देशभरबाट प्रतिनिधिहरू आएका छन्। ती प्रतिनिधिहरूलाई, महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँ के आग्रह गर्न चाहनुहुन्छ? आजको दिनमा मतदान हुँदैछ नि त, होइन, रसाका सिनेकै छ नि त।
5: एकदमै एकदमै, मैले मलाई मत माग्नु भन्दा पनि पहिला चाहिँ तपाईँहरूले आफ्नो विवेकको प्रयोग गर्नुहोस् र तपाईँहरूले चाहिँ यो माथिबाट कसैले लिस्ट बनाउने, कसैले के गर्ने यस्तो काममा चाहिँ नलाग्नु होला। सकेसम्म राम्रा नेताहरूलाई छान्ने प्रयास गर्नुहोला, योग्य उम्मेदवारहरूलाई छान्ने प्रयास गर्नुहोला र यस महाधिवेशनलाई सफल बनाउनु होला। किनभने महाधिवेशन सफल हुँदै गर्दा, राम्रो नेतृत्व आउँदै गर्दाखेरि आज नेपाली कङ्ग्रेस राम्रो बन्छ र भोलि नेपाल राम्रो बन्छ।
6: अब नेपाली कङ्ग्रेसको अहिलेको नेतृत्वले, अबको नेतृत्वले कङ्ग्रेसलाई सुदृढ बनाउने, देशलाई समुन्नत बनाउने, होइन, युवाहरूलाई देशमै रोक्ने, त्यो किसिमको खाका रूपरेखा तयार पार्न सक्छ, होइन, त्यो छ, होइन तपाईँहरूसँग।
5: एकदमै एकदमै।
6: हस् शम्भुजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। शम्भु रेग्मी, केन्द्रीय सदस्यका उम्मेद्वार, आदरणीय श्रोता, हामी नेपाली बहसमा नेपाली कङ्ग्रेसको महाधिवेशनको विषयमा केन्द्रित भएर बहस र चर्चा गरिरहेका छौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
7: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
8: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
9: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98654-54998।
12: वृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसुति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्ने सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि, र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश्च शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
13: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
14: के डियर,
13: आजै गएर कहाँ बस्ने हो र?
14: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
15: चापागाई सप्लायर्स कृतन पूर्वचार माडी।
16: हामी कहाँ एक दिन में घर घर निर्माण करने कंपाउंडिंग करने तथा कुखुरा को आधुनिक खोर बनाने सेवा संगे जमीन बाट निर्माण होने रिंग पोल पिलर रेलिंग भेन्टिलेशन सीमाना पिलर कंपाउंड पिलर आदि सुपथ मूल्य में ग्यारेन्टी के साथ होम डिलीवरी को सुविधा सहित उपलब्ध छ।
15: प्रोप्राइटर प्रकाश चंद्र चापागाई 9845715518 र 9807275518।
17: जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
18: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिस को व्यवस्था पनि छ।
19: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852।
20: हेलो
21: हेलो बुढी के छ खबर?
20: ठिकै छ, चलेकै छ।
21: ल भिडियो अन गर् त तलाई हेरम।
20: भिडियो अनै छ त, देख्नु भएन र?
21: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
20: माडीको नेट यस्तै त हो नि।
21: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
22: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
23: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006।
24: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइनलाई। टेकमाइनलाई
25: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
26: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
22: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
23: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
22: प्रोप्राइटर नरेश महतो, गीता महतो।
18: सम्पर्क 9756073089 9804446182 र 9841952225।
27: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
28: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
29: पीस होम इंटरनेट।
6: यतिखेर हाम्रो बीचमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार भीम ढुङ्गाना हुनुहुन्छ। भीमजी, नेपालीहरूले धेर सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
30: हेलो,
6: नमस्कार भीम ढुङ्गाजी, गुड मर्निङ, नेपाली बहसमा यहाँलाई स्वागत छ।
30: धन्यवाद हजुर।
6: कंग्रेसको 15 महाधिवेशनमा आज मतदान हुँदैछ, तपाईँको केन्द्रीय सदस्यमा उम्मेदवारी छ, कतिको रसाकसी छ यो निर्वाचन? कतिको रसाकसी छ 15 महाधिवेशनको आजको मतदान भीम ढुङ्गानाजी?
30: नेपाली कांग्रेसको इतिहासमा अहिलेसम्म धेरै प्रतिनिधि भएको करिब 7400 महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ। एकमा नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएको कारणले गर्दाखेरि धेरै साथीहरू प्रतिस्पर्धामा जानु, मैले चाहिँ आफ्नो क्षमता प्रदर्शन गर्नु, त्यो स्वाभाविकै कुराहरू छन्। त्यसलाई प्रजातन्त्रको अथवा लोकतन्त्रको ब्युटी भनेर मान्नुपर्छ। त्यसैले एक आपसमा साथीहरू आफ्ना हैसियत अनुसार अत्यन्त प्रतिस्पर्धात्मक रूपमा जानुभएको छ, उत्साहजनक रूपमा जानुभएको छ। नीति निर्माणका कुराहरू, विचारका कुराहरू, विधानका कुराहरू हामीले सबै बन्द सत्र मार्फत पास गरिसकेका छौँ र आज मतदानको दिन छ। मतदानको दिनमा उत्साहित भएर सबै साथीहरू मतदान गर्न लाग्नु भइरहेको छ।
6: तपाईँका एजेन्डा के छन्, विशेष गरी किन चाहिँ भीम ढुङ्गानालाई चाहिँ मतदान गर्ने?
30: ए मेरो एजेन्डा भनेको, मैले लामो समयसम्म स्थानीय सरकारमा बसेर काम गरेँ, धेरै लामो समय भयो र त्यो स्थानीय सरकारमा बसेर अहिलेसम्म मैले केन्द्रीय समितिमा केन्द्रमा मैले दावी गरेको थिएन, धेरै पटक महाधिवेशन प्रतिनिधि भएर पनि आएँ। त्यो स्थानीय सरकारमा रहेर काम गरेको अनुभवलाई केन्द्रसम्म जोड्नको निमित्त मैले यसपालि उम्मेदवारी दिएको छु, जो कि मेरो उम्मेदवारीले देशभरि जुन स्थानीय सरकारमा त्यहाँ गतिविधिहरू र ग्रास रुटमा बसेर लामो समयसम्म आफ्नो जवानी जिन्दगी चाहिँ पार्टीका निमित्त बिताएको छु, त्यो अनुभवलाई केन्द्रसम्म ल्याएर नीति निर्माणसम्म लैजानको निमित्त र त्यो नीति निर्माणमा म यति पुगेँ भनेदेखि देशभरिको साथीहरूले विश्वास गर्नुभयो भनेदेखि सुदृढ काङ्ग्रेस बनाउनको निमित्त, व्यवहारिक काङ्ग्रेस बनाउनको निमित्त र जनताको बिचमा काङ्ग्रेस कस्तो हुन्छ र त्यो अनुभवलाई कार्यान्वयनको निमित्त मेरो उम्मेदवारी हो। हजुर,
6: भनेपछि गगन थापाको नेतृत्वमा काङ्ग्रेस सुदृढ बलियो भएर जान्छ, त्यसमा ढुकाउनुहुन्छ होइन?
30: अहिले गगन थापालाई देशभरिका काङ्ग्रेसहरूको प्राविधिक कारणले अहिले सर्वसम्मत नभए पनि 99.9% नै गगन थापालाई सभापति हुँदै हुनुहुन्छ, निर्वाचित सभापति। त्यसपछि गएर अहिले हरेक काङ्ग्रेस युवाहरूले होस् अथवा समावेशीमा सबै वर्गहरूले होस् र टोटल नेपाली काङ्ग्रेसले मात्रै होइन, आज नेपाली जनताहरूले गगन थापाको नेतृत्वमा अहिले पार्टी सभापति बनाइसकेपछि उहाँको नेतृत्वमा संगठन अगाडि बढाएपछि भोलि राष्ट्रले नै एकचोटि गगन थापाको नेतृत्वमा यो राष्ट्र हाँकेको नेपाली जनताले हेर्न चाहिरहनु भएको छ। त्यस कारणले अहिले गगन थापा गगन कुमार थापाको नेतृत्वमा हामी अगाडि बढिरहेका छौँ।
6: अब देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ?
30: हजुर,
6: देशभरिका प्रतिनिधिहरूलाई आग्रह के छ यहाँको भीमजी? महाधिवेशन प्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ जाँदा जाँदै?
30: म देशभरिको महाधिवेशनका प्रतिनिधिहरूलाई अहिले हामी कमजोर देखेको जस्तो छ प्राविधिक कारणले, जसरी भोटे कोसीको बाँकी आएर चाहिँ त्यस्तो छेद विच्छेद बनाएको छ भने यसपालि फागुन 29 गति पनि भोटे कोसीको बाढी जस्तै आएको छ, हामी एकता रूपमा जान नसकेको कारणले गर्दाखेरि त्यसैले देशभरिको सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई म के अनुरोध गर्छु भनेदेखि अहिले हामी गगन थापाको नेतृत्वमा गइसकेपछि उत्साहजनक रूपमा योग्य र योग्य त सबै उम्मेदवारहरू योग्य हुन्छ, तथापि पनि सिनियर मान्छेहरू, योग्य मान्छेहरू, युवाहरू जुन हिसाबले विधान त हामी अगाडि बढाएका छौँ, ती मान्छेहरूलाई अहिले हामीले मतदान गरेर लिएर जान सक्यौँ भने अवश्य पनि सुदृढ काङ्ग्रेस बनाउन सकिन्छ, जनमुखी काङ्ग्रेस बनाउन सकिन्छ र अब आगामी निर्वाचनको निमित्त हामी फेरि अहिलेको अवस्था नभइकन यो देशमा नेपाली काङ्ग्रेसको सरकार स्थापना गर्न सक्छौँ, नेपाली काङ्ग्रेसको नेतृत्व बेगर अहिले हामीले 6 महिनामै देखेका छौँ, हेर्नुहोस् अवस्था कस्तो हुँदो रहेछ भनेर नेपाली जनताले महसुस गर्न थालिसकेका छन् कि अब नेपाली काङ्ग्रेस नै वास्तवमा यो देशको हिजो 7 सालदेखिको इतिहास बोकेको पार्टी इतिहास बोकेको पार्टी त्यो पार्टीमा र यो देशमा शासन सत्ता चलाउन र जनतालाई चाहिँ जुन हिसाबले चाहिँ सर्भिस डेलिभरी गर्नको निमित्त नेपाली काङ्ग्रेसको विकल्प छैन भन्ने कुरो सबै नेपाली जनताले बुझिसकेको अवस्थामा र त्यसरी नै नेतृत्व छान्न लागिरहनु भएको छ।
6: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
30: धन्यवाद
6: हजुर। केन्द्रीय सदस्यका उम्मेद्वार भीम ढुङ्गाना आदरणीय श्रोता, यतिखेर हामी तपाईँलाई लैजान चाहन्छौँ नेपाली कङ्ग्रेसको पेसागत विज्ञतर्फका केन्द्रीय सदस्यका उम्मेद्वार भरतराज ढकाल यतिखेर हुनुहुन्छ। भरतराजजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दावेदारी प्रस्तुत गर्नु भएको छ, रसाकसी निकै छ, तपाईँको उम्मेद्वारी किन र के का लागि बताउनुहोस्?
0: खास गरी नेपाली काङ्ग्रेसले अहिले बदलिँदो एउटा नेतृत्व आएको चाहिँ छ, एउटा नयाँ विचार लिएर आएको चाहिँ छ र यसले सबै पेसा व्यवसायलाई समेट्ने जुन नीति लिएको चाहिँ छ, त्यस अन्तर्गत मैले विगत लामो समयदेखि ब्याङ्किङ र एग्रिकल्चर सेक्टरमा मैले काम पनि गरेको चाहिँ थिएँ, एउटा अनुभव पनि हासिल गरेको चाहिँ थिएँ। त्यसै गरेर अब नेपाली काङ्ग्रेस साँच्चै नै हामीले पार्टीलाई सुधार गर्न नसक्ने हो, पार्टीमा चाहिँ नयाँ नीति र विचारहरू ल्याउन नसक्ने हो, त्यसलाई स्थापित गर्न सकिएन भने कुनै पनि क्षेत्र दिगो स्थायी हुँदो रहेनछ। मैले धेरै पहिलादेखि भन्ने गर्थेँ, जबसम्म आर्थिक क्षेत्रको विकास हुँदैन तबसम्म कुनै राजनीतिक परिवर्तन दिगो स्थायी हुन सक्दैन भन्ने जुन एउटा चाहिँ मेरो मान्यता पनि थियो, त्यस अन्तर्गत मैले व्यवसाय क्षेत्रमा गरेको एउटा अनुभवले त्यो अनुभवलाई चाहिँ नेपाली काङ्ग्रेसको नेतृत्वमा दबाव पुर्याउन सके भने पक्कै पनि लाग्थ्यो त्यसले पार्टीमा पनि एउटा राम्रो प्रभाव पर्छ, त्यसले समग्र देशको अन्य कुराहरूलाई पनि प्रभाव पार्छ भन्ने उद्देश्यका साथ मैले नेपाली काङ्ग्रेसको पेसागत विजयतर्फ चाहिँ उम्मेदवार दिएको रहेछु र आज मतदान हुँदैछ।
6: कतिको छ उल्लास, कतिको छ उत्साह चाहिँ, तपाईँ अब विजय हुने आधारहरू के हुनु, भरत राज ढकाल विजय हुने आधारहरू र महाधिवेशन प्रतिनिधिले तपाईँलाई कसरी चिन्छन्?
0: एक त म नेपाली काङ्ग्रेसले मलाई गत निर्वाचनमा चाहिँ उम्मेदवारको रूपमा चाहिँ सेन्य क्षेत्रमा एकमा चाहिँ एउटा विश्वास गरेको चाहिँ थियो, मलाई चाहिँ अहिलेको अवस्थामा पनि मलाई मतदाताहरूले चाहिँ सम्मानजनक मत दिनुभएको चाहिँ थियो, जसले गर्दा भरत राज ढकालको एउटा पहिचान स्थापित भइसकेको चाहिँ छ। दोस्रो कुरो, मैले लामो समय ब्याङ्किङ सेक्टरमा खास गरी ग्रामीण क्षेत्रको मा वित्तीय पहुँच पाउनु पर्छ भनेर चाहिँ विपन्न र कमजोर वर्गलाई उत्पादन गर्ने चाहिँ वित्तीय सेवा दिइरहेको चाहिँ थिए। त्यो सँगसँगै जबसम्म हामीले ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूको आयोजन वृद्धि गर्न सक्दैनौँ तबसम्म चाहिँ समुन्नत नेपालको कल्पना गर्न सकिँदैन भन्ने मान्यता हुन्छ। खास गरी ग्रामीण क्षेत्रमा जुन हामीले कृषि क्षेत्रमा चाहिँ प्रवर्धन गर्नुपर्छ भनेर हामीले मुख्य कृषि कम्पनी पनि स्थापना गऱ्यौँ र एउटा इकोसिस्टम बनाउनु पर्छ भनेर काम पनि गरिएको र अहिले यसमा चाहिँ किसान र युवाहरूले विश्वास पनि गर्दै गएको अवस्था चाहिँ छ। त्यो कुरो विगतमा मैले गरेका कामहरू सबै मतदाताले हेरिराख्नु भएको चाहिँ छ। भरत ढकालले हिजो के काम गर्यो, कुन संस्थाको नेतृत्व गर्यो, त्यो संस्थाले कस्तो परिणाम दियो भन्ने कुरा चाहिँ मतदाता सबै साथीलाई थाहा पनि भएको हुनाले र मेरो चाहिँ देशभरि नै एउटा नेटवर्क पनि स्थापना भइसकेको छ। त्यसले गर्दा चाहिँ मलाई लाग्छ कि साथीहरूले मलाई विश्वास गर्नुहुन्छ र मैले चाहिँ चुनाव चाहिँ सजिलै जित्न सक्छु भन्ने चाहिँ मलाई एकदम आशा र भरोसा चाहिँ छ।
6: देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई जाँदा जाँदै के भन्न चाहनुहुन्छ?
0: अब खास गरी नेपालमा यो जुन अहिले पछिल्लो क्रममा राजनीतिमा जुन एउटा अविश्वास पैदा भएको चाहिँ छ, नेपालमा केही पनि हुँदैन गर्न सकिँदैन भन्ने कुरा चाहिँ छ। हामी हेर्ने हो भने नेपालमा जुन प्राकृतिक रूपले चाहिँ एउटा सम्पन्न देश छ, यसमा हामीले राजनीति नेतृत्वले चाहिँ सही एउटा चाहिँ काम गर्न सक्यो, नीति बनाउन सक्यो, त्यसलाई कार्यक्रममा चाहिँ बदल्न सक्यो र त्यो जुन कार्यक्रमलाई चाहिँ जनताको जीवनसँग जोड्न सकियो भने नेपालमै हामीले चाहिँ थुप्रै एउटा चाहिँ सम्भावनाहरू चाहिँ भएको हुनाले विदेशमा रहेका साथीहरूले नेपालप्रति विश्वास गर्ने र आफूसँग भएको चाहिँ सिप र पुँजीलाई नेपालमै ल्याएर चाहिँ एउटा चाहिँ आर्थिक क्षेत्रको चाहिँ विकासमा चाहिँ काम गर्नुपर्छ, जसले गर्दा भोलिका दिनमा चाहिँ नेपालमा पनि केही सम्भावना छ है, नेपाललाई जसरी हामीले हेरिएको नै छ त्यो होइन भन्ने चाहिँ एउटा मान्यताको विकास गराउनलाई विदेशमा रहेका साथीहरूले जुन एउटा माया गर्नुभएको चाहिँ छ विदेशमा रहेर पनि, तर अब देशमै बसेर केही गर्नुपर्छ र हामीले यहीँ नै भोलिका चाहिँ भावी पुस्ताहरूलाई एउटा भविष्य देखाउनुपर्छ भन्ने मलाई लाग्छ र उहाँहरूले त्यसरी नै नेपालप्रतिको चाहिँ दृष्टिकोण बदल्नुहुन्छ र भोलि चाहिँ अब नेपालको नेपाली काङ्ग्रेस मात्रै होइन समग्र देशको नेतृत्व नेपाली काङ्ग्रेसले गर्छ, अहिले नेपाली काङ्ग्रेसमा नयाँ नेतृत्व आएको चाहिँ छ, नयाँ चाहिँ नीति पनि ल्याएको चाहिँ छ, त्यो नीतिलाई कार्यक्रममा बदल्ने पनि सङ्कल्प गरेको चाहिँ छ र कार्यक्रमलाई चाहिँ अब हामी जनताको घर दैलोमा पुऱ्याएर उनीहरूसँग जिउनुको जीवनसँग जोड्ने पनि एउटा चाहिँ प्रतिबद्ध रहेको हुनाले अब नेपालमा केही छ हुन्छ सम्भावना छ भन्ने एउटा सन्देश लिएर साथीहरू चाहिँ जानुहुन्छ र भोलिका दिनमा त्यसरी नै आफ्ना चाहिँ जुन पेसा व्यवसाय छ त्यो पेसा व्यवसायलाई नेपालमै आएर गर्ने चाहिँ उहाँले पनि एउटा चाहिँ
6: नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार भरतराज ढकाल आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ। नेपाली कङ्ग्रेसको 15 महाधिवेशनलाई कसरी हेरिराख्नु भएको छ यतिखेर गगन थापाको नेतृत्वमा?
1: अब मैले चाहिँ नेपाली काङ्ग्रेसको यो 15 महाधिवेशनलाई चाहिँ अलिकति फरक ढङ्गबाट हेरिराखेको छु। खासमा मलाई के लागेको छ भन्दाखेरि अहिले चाहिँ यो रूपान्तरणको जुन प्रक्रियामा मतलब जेएनजी मुभमेन्ट पछि पार्टीहरू जानुपर्ने थियो त्यो जाने क्रममा चाहिँ कम्युनिस्ट पार्टीहरू चाहिँ यथास्थितिवादीमै अल्मलिएको देखिन्छ भने काङ्ग्रेस पार्टीभित्र चाहिँ एउटा ठुलो विद्रोह भएर गगन थापाले चाहिँ नेतृत्व गरेर चाहिँ अब यसको चाहिँ पुस्तान्तरणको र सत्ता रूपान्तरणको प्रक्रिया अगाडि बढेको देख्छु एउटा। दोस्रो चाहिँ एकदमै राम्रो पक्ष मलाई के लागिरहेको छ भन्दाखेरि नेपाली काङ्ग्रेस पार्टी अथवा पुराना पार्टीहरू सुतिसके मरिसके सिद्धिसके अब जनतामा पकड छैन जस्तो भान भएको थियो यो फागुन 21 चुनावपछि चाहिँ होइन राष्ट्रपतिले चुनाव जितिसकेपछि, तर अहिले गाउँ गाउँबाट युवाहरू एउटा ठुलो उत्साहको साथ एउटा ठुलो चाड माने जस्तो पर्व माने जस्तो नेपाली काङ्ग्रेस पार्टीभित्र 7,000 त महाधिवेशन प्रतिनिधिहरूले अहिले आजबाट मतदान गर्दै हुन्छ अनि त्यसमा चाहिँ मतलब चाहिँ मलाई लाग्छ चाहिँ लाखौँ लाख मान्छेहरू उहाँहरूको क्रियाशील मतलब चाहिँ जुन सदस्यहरू जुन आउनुभयो त्यसले गर्दाखेरि चाहिँ एउटा नयाँ उत्साह भरेको छ र नयाँ स्पिरिटमा नेपाली काङ्ग्रेस पार्टी अगाडि बढेको देखिन्छ। तेस्रो कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको जस्तो अर्को चाहिँ राजनीतिक पुनर्जागरणको अभियान पनि काङ्ग्रेसले चलाएको देख्छु म। त्यो भनेको चाहिँ के भन्दाखेरि उहाँहरूको चाहिँ जुन पुरानो मतलब चाहिँ आर्थिक नीति थियो र जुन राजनीतिक उहाँहरूको चाहिँ भ्यालु थियो त्यो चाहिँ मरेको थियो, त्यसलाई फेरि पुनर्जीवित गर्ने हिसाबले मैले त कतिपय मतलब चाहिँ सुने नै पनि र उहाँहरूको त्यो घोषणा पत्र पनि हेरेँ। त्यसमा चाहिँ अब यो प्राइभेट सेक्टर चाहिँ इकोनोमीको अर्थतन्त्रको मेजर इन्जिन हो र उदारीकरणलाई चाहिँ अगाडि बढाउनु पर्छ भन्ने कुरा चाहिँ पार्टीको घोषणा पत्रमा पनि लेखेको जस्तो मैले देखेँ भने एकजना महामन्त्रीका उम्मेद्वार सुनिल शर्माले चाहिँ त्यो कुरा प्रष्ट रूपमा नै बोल्नु भएको छ। गिरिजा प्रसाद कोइरालाले चाहिँ 48-51 सुरु गरेको त्यसलाई चाहिँ अगाडि बढाउन हामी चाहन्छौँ भन्ने कुराहरू गर्नुभएको छ। भनेपछि अब राज्य नियन्त्रित अर्थतन्त्रबाट चाहिँ देश विकास नभएको कुरा चाहिँ उहाँहरूको मूल्याङ्कन छ र त्यसले चाहिँ मतलब चाहिँ देशलाई यस्तो अपरिस्थितिमा ल्यायो। त्यसले गर्दाखेरि निजीकरण मार्फत नै देश विकास गर्नुपर्छ र सबै क्षेत्रमा निजीकरणलाई अगाडि बढाउनुपर्छ। राज्यले चाहिँ एउटा सुपरभिजन र मोनिटरिङको रेगुलेसनको काम मात्रै गर्नुपर्छ भन्ने खालको कुरा पनि नेपाली काङ्ग्रेस पार्टीले अहिलेको महाधिवेशनबाट चाहिँ पारित पनि गरेको छ। र त्यसले गर्दाखेरि आर्थिक नीति पनि मतलब चाहिँ उसले नयाँ ढङ्गबाट अब अशस्त ढङ्गबाट अगाडि बढाउने खालको कार्यक्रमहरू ल्याएको छ। अब उसलाई एउटा महत्त्वपूर्ण चुनौती चाहिँ के छ भन्दाखेरि कि उसको पार्टी चाहिँ अहिले विभक्त छ, अब दुई टुक्रामा बाँडिएको देखिन्छ। अब यो आउने स्थानीय चुनावसम्म उहाँहरूले पार्टी एकता गर्नुभयो, पार्टीलाई मिलाउनु भयो भने नेपाली काङ्ग्रेस पार्टी फेरि बिउ चिनेर आफ्नो पुरानो साख उसले बचाउन सक्ने सम्भावना देख्छु म। नभएदेखि फेरि उसलाई पनि अप्ठ्यारो पर्ने सम्भावना पनि रहेको त्यतिकै देखिन्छ।
6: भनेपछि अब नेपाली काङ्ग्रेसको महामन्त्रीको उम्मेद्वारका रूपमा डाक्टर सुनिल शर्माको बलियो दावेदारी हो त्यसो भए तपाईँका नजरमा, होइन?
1: होइन, अहिले मैले देखेको खास गरी अब काङ्ग्रेस पार्टीभित्रको तिन चारजना डाक्टर सुनिल शर्मा अनि त्यस्तै गरेर चाहिँ हाम्रो के अरे प्रदीप पौडेल अनि उदय शमशेर राणा र ऐन महर चारजनाको
6: बिचमा
1: जस्तो लाग्छ, होइन देखिन्छ त ऐन महर। तर त्यसमा सबैभन्दा सशक्त उम्मेद्वार हाम्रो अब्जर्भेसनमा हेर्दाखेरि चाहिँ सुनिल शर्मा नै जस्तो देखिन्छ एक नम्बरमा। त्यसले अब परिणाम त आउन बाँकी नै छ, चुनाव हुन बाँकी नै छ, यो एउटा मेरो एनालाइसिसको पाटो मात्रै हो। अब त्यसमा धेरैवटा कारणहरू छन् भन्ने पनि मलाई लाग्छ। अहिले चाहिँ जनताले चाहिँ मतलब नेताहरूले पनि काङ्ग्रेसभित्र ठुलो परिवर्तन खोजेको र अहिले यसो हेर्दाखेरि जेएनजीको मतलब चाहिँ उम्मेद्वार जस्तो सुनिल शर्मा प्रस्तुत भएको लाग्छ मलाई।
6: अब कङ्ग्रेसले चाहिँ अबको यो महाधिवेशन पछि आफूलाई एक ढिक्का बनाएर एउटा बलियो कङ्ग्रेसका रूपमा र छुटेकाहरूलाई पनि एकीकृत बनाएर लैजान सक्ने सामर्थ्य राख्छ?
1: अब मलाई कस्तो लाग्छ भन्दाखेरि अहिलेको युवा नेतृत्वहरू अलिकति सुजुज भएको नेतृत्वहरू यदि अब यो चाहिँ परिणामबाट हेर्नुपर्छ केन्द्रमा आउनुभयो पदाधिकारीमा आउनुभयो भने मलाई लाग्छ कङ्ग्रेस दुई तिन महिनाभित्रमा एकीकरण भएर एउटा एकमुष्ट भएर कङ्ग्रेस अगाडि बढ्न सक्ने खालको क्षमता अथवा त्यो खालको वातावरण बन्छ भन्ने मलाई लाग्छ। तर नेतृत्व कस्तो आउँछ भन्ने कुरामा भर पर्छ, होइन?
6: पार्टी
1: सभापति कन्फर्म भइसक्यो,
6: झिकझ्याक आउने सम्भावना हो, यसपाला चाहिँ के आउँछ भन्ने अनुमानै गर्न गाह्रो छ, होइन? प्रतिनिधिहरू पनि धेरै छन्।
1: हो हो, त्यो भएकोले गर्दाखेरि नेतृत्वमा युवाहरूको वर्चस्व रह्यो भने पार्टी एक गरेर उहाँहरूले मिलाएर लानुहुन्छ भन्ने कुराको आधार तयार हुन्छ।
6: हस्, डाक्टर साहबको महत्त्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँन्त्यो राजनीतिक विश्लेषक डाक्टर केपी शर्मा, आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौँ नेपाली कङ्ग्रेसको महिला खुल्ला तर्फका केन्द्रीय सदस्य निर्मला छेत्री। निर्मलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
2: हजुर नमस्कार, धन्यवाद।
6: निर्मलाजी, तपाईँ केन्द्रीय सदस्यमा होइन खुल्ला महिलाबाट?
2: हजुर हो।
6: आज मतदान हुँदैछ, कतिको ढुकढुक भइरहेको छ, रस्साकसी कस्तो छ?
2: नेपाली काङ्ग्रेस भनेको एकदम लोकतान्त्रिक पार्टी हो, एकदम फेरि फराकिलो दायराभित्र रहेको पार्टी हो, त्यसले गर्दाखेरि प्रतिस्पर्धा त अवश्य नै हुन्छ। अब उम्मेदवारलाई अब जति अब बलियो भए पनि ढुकढुक त भइहाले हुन्छ, तर चुनावी मैदानमा छौँ हामी, चुनावी प्रचारमा छौँ, मनमा अलिकति ढुकढुक त भइहाले हुन्छ, तर पनि अब आन्तरिक चुनाव हो, लागिरहेका छौँ, माहौल चाहिँ राम्रै देखिरहेको छु मैले। मेरो
6: भनेपछि तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधि निर्मला छेत्रीलाई बताउनुहोस् त?
2: म चाहिँ अब मैले केन्द्रीय समितिमा यो पहिलो उम्मेदवारी हो र मेरो अब मेरो उमेरले पनि मेरो परिपक्वताले पनि अब मेरो योगदानले पनि बेला भयो कि भन्ने लाग्छ। म नेपाल महिला सङ्घको जिल्ला सभापति भएँ, पार्टीको अर्घाखाँचीको सहसचिव भएँ, अनि महिला सङ्घको केन्द्रीय सदस्य हुँदै प्रवक्ता हुँदै लुम्बिनीको मान्य सचेतक भइसकेँ र यो पहिलोपटक उम्मेदवारी हो। म एउटा लेखिका पनि हो, त्यसले गर्दाखेरि म चाहिँ केन्द्रीय अहिले जुन युवा नेता आउनुभएको छ गगन थापा, उहाँको एजेन्डाहरू एकदम नेपालको लागि एउटा पार्टी मात्र नभएर एउटा राष्ट्रकै राष्ट्र बलियो बनाउने उहाँको एजेन्डा छ। त्यो एजेन्डामा चाहिँ म पनि सहभागी भएर छलफलमा बस्यो भने मेरो पनि केही भूमिका केही योगदान होला भन्ने मलाई विश्वास लागेको छ। त्यसैले मैले उम्मेदवारी दिएकी छु अहिले केन्द्रीय सदस्यमा।
6: भनेपछि महाधिवेशन प्रतिनिधिहरूले तपाईँलाई विजय बनाउँछन् वा तपाईँलाई राम्रोसँग चिन्छन् होइन? देशभरबाट आएका 7,500
2: जना देशभरि हिँडेकी छु म, महिला सङ्घको सङ्गठनमा पार्टीको विभिन्न कामले देशभरि हिँडेकी छु, मैले एउटा संसदीय अनुभव पनि गरिसकेकी छु। त्यसले गर्दाखेरि प्रतिनिधिहरूले पनि चिन्नुहुन्छ, विश्वास गर्नुहुन्छ, त्यो आधारमा मलाई चाहिँ आफूलाई विश्वास लागेको छ।
6: अब निर्मला छेत्रीजी, अब के छ, कङ्ग्रेस एक ढिक्का एकीकृत भएर जान्छ गगन थापाको नेतृत्वमा?
2: सुखै छैन, अब कङ्ग्रेस चाहिँ एक भएर जान्छ, किनभने काङ्ग्रेस बोलियो भयो भने राष्ट्र बोलियो हुन्छ, राष्ट्र बोलियो भयो भने जनता बोलियो हुन्छ। यो कुरा काङ्ग्रेसका नेताहरूले बुझ्नुभएको छ। आज तपाईँले अलिकति पार्टीभित्रको अलिकति विवाद देखेर प्रश्न गर्नुभयो होला, अहिले अब एउटा घरभित्र पनि आगो नथोसी बोल्दैन, केही कतै चित्तता देखिएको होला, कहीँ कतै मनमुटाव देखिएको होला, तर त्यसलाई चाहिँ मिथ्यातामा बदलेर काङ्ग्रेस चाहिँ एउटा बोलियो भएर काङ्ग्रेस अगाडि बढ्छ भन्ने मलाई लागिरहेछ।
6: हस् निर्मलाजी, तपाईँको आगामी दिनको लागि शुभकामना, समय दिनुभयो, धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला छेत्री, महिला तर्फको खुला केन्द्रीय सदस्यका उम्मेद्वार, आदरणीय श्रोता। यतिखेर म तपाईँलाई जोड्न चाहन्छु कृष्ण राउले, उहाँ कलाकार गगन दाई, हाई हाई, उहाँको गीत निकै चर्चामा छ। कृष्ण राउलेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद, नमस्कार, जय नेपाल।
6: अब तपाईँले पार्टीका लागि गीत गाउनुभयो हाई हाई गगन दाई होइन, तर आज हाई हाई कृष्ण राउले दाई भन्छन् कि भन्दैनन् महाधिवेशन प्रतिनिधिले बताउनुहोस्।
3: हामी अब अत्यन्तै उत्सवको यो माहौलमा छौँ, नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको एकदमै आज भोटिङ छ र देशैभरिबाट एकदम उत्साहका साथ, हर्ष उल्लासका साथ, जेनी उमेर समूहदेखि अत्यन्तै हाम्रो बाउ उमेर समूहको चाहिँ अत्यन्तै उच्च उल्लासमय सहभागिता छ र यो मलाई लाग्छ यो नेपाललाई कता लैजाने भन्ने जमात पनि हो कि जस्तो लाग्छ। एकदमै खुसी छु, एकदमै उत्साहित छु, एकदमै एक्साइटेड पनि छु। हजुर,
6: होइन तपाईँ केन्द्रीय सदस्यमा होइन तपाईँको उम्मेदवारी?
3: हजुर, मैले नेपाली काङ्ग्रेसको श्रमिक श्रमजीवी कलाकारको तर्फबाट एउटा कलाकारको सर्जकको पनि प्रतिनिधित्व होस् र सर्ज सिर्जना गर्ने कलाकारहरू कतिसम्म क्रिएटिभ हुन्छन् र राजनीति एजेन्डा, देशलाई बनाउने एजेन्डा र देशलाई समृद्ध बनाउने एजेन्डामा काङ्ग्रेसलाई कसरी जोड्ने भन्ने कुरामा पनि कलाकार अब्बल हुन्छन् भनेर पार्टीमा पनि एउटा केही योगदान, केही कन्ट्रिब्युसन गरौँ र अहिले नेपाली काङ्ग्रेस सही ट्र्याकमा भएको अवस्थामा र सही सल्लाह सुझाव दिनको लागि, सही एउटा आफ्ना एजेन्डाहरू साझा गर्नको लागि मेरो उम्मेदवारी पेश भएको छ र केन्द्रीय श्रमिकतर्फ केन्द्रीय सदस्यमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूले कृष्ण रेवलीलाई एकमत गरिदिनको लागि, एक एक मत गरिदिनको लागि हार्दिक अपिल पनि गर्न चाहन्छु।
6: होइन, अब एउटा कुरा चाहिँ हाई हाई गगन दाई तपाईँको निकै चर्चित गीत होइन, यो चाहिँ धेरैले सुन्नु पनि भएको छ होइन महाधिवेशन प्रतिनिधिहरूले, तर अब तपाईँलाई किन मतदान गर्ने?
3: मैले भनिसकेँ, म कैयौँ देशमा भिजिट गरेको अनुभव पनि छ र एउटा देशको नीति बदल्ने राजनीति नै भएको कारणले आज म यो ठाउँमा उभिएको छु र कति लोक संस्कृति कलाकारिताका एजेन्डाहरू छन् र कति देशका एजेन्डाहरू छन् र ती सबै आफ्ना मेरो म भित्र कुण्ठित छन् र म भित्र भएको कलाकारिताको हिसाबले अरू सङ्घ संस्थामा लागेर ती कुराहरू सबल हुँदैनन् जस्तो लाग्छ। त्यसैले देशको नीति बनाउने नै राजनीति भएको कारणले म नेपाली काङ्ग्रेस मार्फत नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य भएर आफ्ना एजेन्डाहरू र देश बनाउने एउटा केही आफ्ना सपनाहरू काङ्ग्रेस पार्टी मार्फत देशमा साझा गर्न चाहन्छु। त्यो हिसाबले पनि मेरो उम्मेदवारी हो र बदल्यौँ काङ्ग्रेस बदल्छौँ देश, यो हामी केही समय पहिला यो गीत पनि गाएका थियौँ र बदल्यौँ काङ्ग्रेस बदल्छौँ देश भनिसकेपछि काङ्ग्रेस बदलिएको छ र काङ्ग्रेस बदल्नुसँगै देश पनि बदल्नु छ र सोच पनि बदल्नु छ र त्यसैले पनि हाम्रो उम्मेदवारी हजुर
6: हस् कृष्ण रावलीजी यहाँको महत्त्वपूर्ण समयको लागि र आगामी दिनको शुभकामना पनि भन्न चाहन्छु नमस्कार
3: धन्यवाद
6: नमस्कार नेपाली कङ्ग्रेसको पन्ध्र मार्ग संघ केन्द्रीय सदस्यका उम्मेद्वार कृष्ण रावले आदरणीय श्रोता यतिखेर हामी जान चाहन्छौँ नेपाली कङ्ग्रेसको महिलातर्फका केन्द्रीय सदस्यका उम्मेद्वार सुशीला शाही सुशीलाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ होइन तपाईँ प्रभावशाली मेयरको छवि बनाएको एउटा नेत्री लम्किचुवा नगरपालिकामा लामो समय चाहिँ तपाईँले काम गरिरहनु भएको छ अब पहिलो पटक नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्यमा दावेदारी प्रस्तुत गर्दै गर्दाखेरि सुशीला शाहीलाई महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने बताउनुहोस्
4: महिला सशक्तिकरणका लागि र पार्टी बलियो बनाउनका लागि ग्राउन्डमा टोलटोलमा नेपाली काङ्ग्रेस बलियो बनाएर अगाडि लैजानका लागि महिलाहरूको महत्त्वपूर्ण भूमिका हुँदै गर्दा नेपाली काङ्ग्रेस र हाम्रो नेपाली काङ्ग्रेसलाई अगाडि बढाउनका लागि र महिलाका एजेन्डाहरू अगाडि ल्याउनका लागि समावेशीका मुद्दाहरू उठाउनका लागि नगरपालिका चलाइसकेको अनुभव हुँदा म यो केन्द्रीय सदस्यमा जाँदै गर्दा काम गर्न पनि सक्छु र आफूहरूले र उहाँहरूको महाधिवेशन प्रतिनिधिहरूका मुद्दाहरूलाई उठाएर त्यहाँ लगेर यस्तो खालका समस्याहरू छन् भनेर यसलाई समस्या दर्शाएर अगाडि बढ्ने बढ्न सक्ने क्षमता भएका कारणले उहाँहरूले मलाई मतदान गरेर जिताउनु भयो भने म एकदमै समावेशीका कुरादेखि लिएर नेपाली काङ्ग्रेस बलियो बनाउनदेखि लिएर हरेक कुरामा अगाडि बढ्नेछु भन्ने भएका कारणले मलाई मतदान गर्नुभयो भने राम्रै हुन्छ।
6: अब सुशीला शाहीलाई कसरी चिन्ने त महाधिवेशन प्रतिनिधिले
4: महिला सशक्तिकरण र महिला मात्र होइन कि उसले चाहिँ क्षमता छ काम गर्न सक्छ सुशीला शाहीले भन्ने परेको छ सबैलाई त्यसरी पनि चिन्नुहुन्छ जस्तो निडर हुनुहुन्छ आफ्नो डिसिसन गर्न सक्नुहुन्छ एउटा कार्यकारी पदमा बसिसक्नु भएको छ भन्ने खालको एउटा प्रभाव चाहिँ छ त्यसकारण नेपाली काङ्ग्रेसलाई बलियो बनाउनका लागि र नेपाली काङ्ग्रेसमा राम्रो भूमिका गर्नका लागि उहाँले सक्नुहुन्छ भन्ने खालको सन्देश छ र सबैभन्दा राम्रो पक्ष अहिले महिला मात्रै निर्वाचित हुनु ठुलो कुरा होइन महिलाले महिलाको एजेन्डा लिएर त जान सक्नु पऱ्यो नि कम्तीमा पार्टीमा होइन अब कसैको महिला भएर कसैको गलत निर्णयहरू पनि मान्ने कसैको अन्डरमा बस्ने त्यस्तो खालको नेतृत्व हुनु हुँदैन कम्तीमा राम्रो चिजका लागि आफूले डिसिजन गर्न सक्ने क्षमता चाहिँ त्यो महिलामा हुनुपर्छ जस्तो समावेशीको कुरा थारूको कुरा होला थारूको क्लस्टरबाट आएर थारूको बारेमा बोल्न सक्न पर्यो दलितको क्लस्टरबाट आएर दलितको बारेमा बोल्न सक्न पर्यो महिलाबाट आएर महिलाको बारे लड्न सक्नु पर्यो त्यति मात्र होइन पार्टी समग्र पार्टीका लागि पनि बोल्न सक्नु पर्यो आफ्नो क्लस्टरका साथसाथै त्यस कारण निर्वाचित गराउनुपर्छ जस्तो मलाई लाग्छ।

0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। वर्षाका कारण माडीठोरी सड़क खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बगही सुरक्षा पोस्ट नजिकैको खोल्सामा आएको बाढीले एउटा एम्बुलेन्स बगाएको छ। पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट बिरामी लिएर माडीतर्फ आउँदै गरेको उक्त एम्बुलेन्स बिहानैदेखि परिरहेको पानीका कारण खोल्सामा आएको अचानकको भेलमा परेको हो। बाढीको तीव्र बहावले एम्बुलेन्सलाई पल्टाएर केही तलसम्म बगाएर पुर्याएको थियो। दुर्घटना लगत्तै गरिएको उद्धार प्रयासका कारण एम्बुलेन्समा सवार बिरामी चालक तथा अन्य यात्रुहरू पनि सकुशल रहन सफल भएका थिए। यसैगरी बाढीले बगाएको एम्बुलेन्सलाई जेसीबीको सहायताले खोल्सोबाट बाहिर निकालिएको छ। खोरीमाडी हुलाकी राजमार्ग अन्तर्गत माडी नगरपालिका वडा नम्बर 7 पतरी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माणले फेरि गति लिने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय सड़क विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय वीरगंज पर्साले बाँकी रहेको प्रिपेस्ट आरसीसी पुनः निर्माणका लागि बोलपत्र आह्वान गरेको हो। कार्यालयले प्रकाशित गरेको सार्वजनिक सूचना अनुसार इच्छुक तथा योग्य निर्माण व्यवसायीहरू राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियामा सहभागी हुन सक्नेछन्। लामो समय अघि ठेक्का भई निर्माण शुरू भयो पनि विभिन्न प्राविधिक कारणले काम रोकिएको थियो र पछि ठेक्का नै खारेज भएको थियो। त्यसैले विभागले नयाँ प्रक्रिया शुरू गरेको हो। ठोरी माडी हुलाकी राजमार्गका अन्य सबै पुल निर्माण भई सञ्चालनमा आइसकेका छन्। तर पतरी खोलाको पुल मात्र अल्पत्र परेकाले स्थानीय बासिन्दा तथा यात्रुले विशेष गरी बर्खायामा ठूलो शास्ति खेप्दै आएका थिए। नयाँ ठेक्का प्रक्रिया शुरू भएसँगै पुल चाँडै सम्पन्न हुने आशा स्थानीयले गरेका छन्। नेपाल प्रहरी शिक्षाले भरतपुरबाट 310 सहायक प्रहरी निरीक्षक निश्चित भएका छन्। बुधबार आयोजित सहायक प्रहरी निरीक्षक आधारभूत तालिम 2 180 समूहको दीक्षान्त समारोहमा उनीहरू निश्चित भएका हुन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन कार्कीले सहायक प्रहरी निरीक्षकहरूलाई निश्चित गराउनु भएको हो। बीबी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशक पदका लागि 7 उम्मेद्वार छनौट भएका छन्। कार्यकारी निर्देशक पदको छनौट सिफारिस समितिको सचिवालयले मंगलबार अन्तर्वार्ताका लागि 7 उम्मेद्वारको नाम सार्वजनिक गरेको हो। सार्वजनिक सूचना अनुसार डाक्टर अजय कुमार शाह, डाक्टर उमेश नेपाल, डाक्टर कृष्ण सागर शर्मा, डाक्टर गुरूशरण शाह, डाक्टर प्रदीप थापा, डाक्टर विजय चन्द्र आचार्य र डाक्टर रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनौट हुनु भएको हो। भारतीय सीमा नाकाबाट अवैध रूपमा आयात हुने चल्ला, कुखुरा, मासु तथा अण्डा नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघले सीमा नाकासँग जोडिएका जिल्लामा अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाटलाई तीव्रता दिएको छ। अभियान अन्तर्गत नवलप्रासी र रूपन्देहीबाट शुरू भएको अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाट क्रमशः बागेश्वरमा पुगेको हो। संघको टोलीले सशस्त्र प्रहरी बल नेपाल 30 गढ हेडक्वार्टर बागेश्वरी बाके नेपालगंजका प्रमुख तथा बीओपी खडैसाका प्रमुखसँग भेटघाट गरेको छ। भरतपुर अस्पतालमा स्वर सम्बन्धी समस्या भएका बिरामीहरूका लागि भोइस थेरापी उपचार सेवा शुरू गरिएको छ। अस्पतालका श्रवण, बोली तथा भाषा विशेषज्ञ सुषमा लामिसानीका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने वा भाँसिने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्ने लगायतका समस्या भएका बिरामीले उक्त सेवा लिन सक्नेछन्। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसको जारी महाधिवेशनमा बिहिबार बिहान 10 बजेदेखि मतदान हुने भएको छ। निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बिहान 10 बजेदेखि मतदान हुने जानकारी दिनुभएको हो। जारी महाधिवेशनमा 4 प्रतिवेदन बन्द सत्रबाट पारित भएका छन्। बुधबार 4 प्रतिवेदन पारित भएका हुन्। बन्द सत्रबाट सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री गुरु घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित भएका हुन्। सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। लीलबहादुर थापाले दायर गर्नुभएको रिटमा सुनवाई गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले गण्डकी प्रदेश सरकारको नाममा उक्त आदेश दिएको हो। नेपालको संविधानको धारा 188(2) बमोजिम 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्दै रिट दायर भएको थियो।
पार्टीको नीति निर्णय र नेतृत्वमाथि प्रश्न र आलोचना गर्न नपाउने व्यवस्था सहितको अन्तर्पार्टी निर्देशन जारी भएसँगै एमालेमा हलचल पैदा भएका छन्। कतिपय नेताहरूले अनुशासनको बहानामा एमालेभित्र राणा र पञ्च शासनको पुनरावृत्ति गराउन खोजिएको टिप्पणी समेत गरेका छन्। उनीहरूले एउटा लोकतान्त्रिक पार्टीभित्र फरक मत राख्न र प्रश्न गर्न बन्देज लगाउनु तानाशाही प्रवृत्ति भएको भन्दै प्रश्न र आलोचना गर्नबाट पछि नहट्ने बताएका हुन्। संघीय सरकारले संसदमा अघि बढाएको संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा अधिकृत छैटौं तहमा कार्यरत कर्मचारीहरूलाई राजपत्र अंकित प्रथम श्रेणीमा राख्ने प्रस्ताव गरिएपछि स्थानीय प्रदेश तथा स्वास्थ्य सेवामा कार्यरत हजारौं कर्मचारीहरू असन्तुष्ट देखिएका छन्। विगतका मन्त्री परिषदका निर्णय लोक सेवा आयोगका विज्ञापन तथा स्थापित नजिर विभिन्न संस्थानका अभ्यास र राष्ट्रिय मापदण्ड विपरीत अधिकृत स्तरलाई एकैपटक सहायक स्तरमा झार्न लागेको भन्दै उनीहरू गम्भीर आपत्ति जनाएका हुन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय सहित मन्त्रालयमा पेश गर्ने राजश्री जनक विश्वविद्यालय निर्देशन दिएका छन्। बुधबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो निर्देशन दिनुभएको हो। हाल शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढ़िरहेको उल्लेख गर्दै उहाँले मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या खोज तथा अध्ययन मार्फत पहिचान गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको हो। पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको छ। बुधबार दिउँसो विभागको टोलीले महाराजगंज स्थित जबराको घरमा छापा मारेको विभागका एकजना उच्च अधिकृतले जानकारी दिनुभयो। सुरेन्द्रसँग कनेक्सन देखिएका इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन्। सापकोटाको मोबाइलको विवरण जाँच गरेर प्रहरी र सम्पत्ति शुद्धिकरणको संयुक्त रूपमा उनीसँगै जबरामाथि पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ। नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारबाट मात्रै मौसममा क्रमिक सुधार आउनेछ। अहिले धान भित्राउने समय भएकाले कृषि कार्य गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्रै अघि बढ्न किसानलाई आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन काठमाडौँ नवलपुर तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: आवरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: वृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
7: हेलो
8: हेलो बुढी, के छ खबर?
7: ठिकै छ, चलेकै छ।
8: ल भिडियो अन गर त, तलाई हेरम।
7: भिडियो अनै छ त, देख्नु भएन र?
8: खै देखिन त, मैले त नेट स्लो भयो कि क्या हो?
7: माडीको नेट यस्तै त हो नि।
8: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइल जोडिहाल्छ।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइललाई, टेकमाइललाई
0: 93.2 स्वदेश एफएम।
10: नमस्कार, मलाई हार्दिक स्वागत छ दर्शकवृन्द। म सन्तोष सेके थापा। सुरेन्द्र शमशेर जबराको लहर तान्दा पहरो बजारिएको छ। बिचौलियाका केन्द्र एक नम्बर बन्दै थिए सुरेन्द्र। कारागारमा रहेका दीपक भट्टको समेत भट्टट दिमाग फुट्न थालेपछि कारागार नै सुरुवात गरियो। त्यति मात्रै होइन, सुरेन्द्रको पछिल्लो सेटिङले शक्तिशाली व्यक्तिहरूको समेत पद खाने पक्का बन्दैछ। ए आइजी वंशीराज दाहाल निलम्बित भए। नेपाल प्रहरीकै केही उच्च अधिकारी समेत सरकारको निगरानीमा छन्। उस्तै पनि प्रधान न्यायाधीश र सर्वोच्चकै केही न्यायाधीशहरूमाथि नै संकटको कालो बादल मडाइदिँदैछ। त्यस बाहेक देशकै केही शक्तिशाली पात्रहरू छन् जो जुनसुकै बेला पक्राउ पर्न सक्नेछन्, किनकि सरकारले नसोचेकै पात्रमाथि निगरानी सुरु गरेको छ। देश त्यही हो जहाँ तीन तहको सरकार छन्, चार तहको राज्य छन्, तर देश पाँचौं तहले चलाउँछन्। त्यो पाँचौं तह भनेको यस्तै पूर्व प्रधान न्यायाधीशहरू, बिचौलियाहरू, शक्ति केन्द्रहरू हुन् जो हिजो सरकारभित्रका मान्छेसँग चेटिङ मिलाएर काम गर्थे, अहिले सरकार बाहिरकासँग चेटिङ मिलाएर काम तमाम पार्ने योजनामा छन्। तर चुरेन्द्र पक्राउको दस दिनपछि बुधबार पुनः नसोचेकै भयो, अर्थात् सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले चुरेन्द्र शमशेर जबराको घरमै पुगेर छापा हान्यो। उनको निकट र नाता पर्ने अन्य पाँचजना व्यक्तिको समेत घरमा छापा हानेको छ। केही महत्वपूर्ण तथ्यहरू फेला पारेका छन्। चुरेन्द्रकै सेटिङले कसरी जाँदैछ शक्तिशालीहरूको पद, र को माथि सरकारले निगरानी गरिरहेको छ। माटी विस्तृतमा रिपोर्ट।
11: चुरेन्द्र शमशेर जबराको सेटिङले खाँदैछ शक्तिशालीहरूको पद। एआईजी बंशीराज दाहाल निलम्बित भए, बिचौलियाका पनि बादशाह दीपक भट्टको समेत कारागार सरुवा भयो। उस्तै पनि प्रधान न्यायाधीश मनोज शर्मा पनि संकटमा छन्। त्यस बाहेक केही देशकै शक्तिशाली पात्रहरू पक्राउ पर्न सक्छन्, किनकि सरकारले नसोचेकै पात्रमाथि निगरानी सुरु गरेको छ। असोज 11 गते बिहान झन्डै 3 बजेको समयमा पूर्व प्रधान न्यायाधीश चुरेन्द्र शमशेर जबरा पक्राउ परेका थिए। त्यसको 10 घण्टामा छुटे, तर त्यसको 10 दिनपछि बुधबार पुनः नसोचेकै भयो, अर्थात् सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले चुरेन्द्रको घरमै पुगेर छापा हानेको छ। अर्थात् अलि ढिला भयो तर कडा भयो, अर्थात् असली खेल अब सुरु भएको छ। प्रधान न्यायाधीशको कुर्सीमा हुँदा होस् वा नहुँदा, चुरेन्द्रले आर्जन गरेको वैध अवैध सम्पत्ति खोज्ने काम सुरु भएको छ। बुधबार बिहानै सम्पत्ति शुद्धिकरण सहितको टोलीले चुरेन्द्रको घरमा छापा हान्यो। एकै साथ उनका भाइ प्रभु शमशेर जबराको घरमा समेत छापा हान्यो। लगत्तै चुरेन्द्रका ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत छापा हान्यो। त्यसपछि उनी निकट र नाता पर्ने नवराज थपलिया, दीपक तिमल सिन्हा र नारायण दाहालको घरमा समेत छापा हानेको छ। त्यहाँबाट महत्वपूर्ण कागजातहरू बरामद गरेको विषय सार्वजनिक भए पनि कति पैसा भेटायो वा के भयो खुलेको छैन। तथापि चुरेन्द्रसँग जोडिएका एक एक व्यक्ति अनुसन्धानको दायरामा तानिएका छन्। विश्वासिलो आधार भेटिन बित्तिकै पक्राउ गरिहाल्ने सरकारी तयारी छ, किनकि असोज 11 गते सरकारले चुरेन्द्रलाई कारवाहीका लागि भन्दा पनि उनीसँग रहेका प्रमाण जफतका लागि पक्राउ गरेको थियो। त्यही प्रमाणका आधारमा बिचौलिया इनाम सापकोटा पक्राउ परे, अर्थात् उनले चुरेन्द्रसँग कुरा गर्थे। त्यसपछि फेरि कारागारमा रहेका अर्का खुङ्खार बिचौलिया दीपक भट्टसँग पनि कुरा गर्थे। यसरी उनीहरू बीच लामो संवाद भएको फेला परेको छ। 50 लाखको कारोबार भेटिएको समय सार्वजनिक भएको छ। अहिले उनी प्रहरीको हिरासतमा छन्। दीपक भट्टलाई भने कारागार सरुवा गर्दै सिन्धुपाल्चो पुर्याइएको छ। यिनै इनाम पक्राउ गर्न बित्तिकै सशस्त्र प्रहरी बलका एआईजी बंशीराज दाहाल पदबाटै निलम्बित बने, किनकि उनले बंशीराज, चुरेन्द्र, दीपक भट्टसँग पनि संवाद गराएको फेला परेको छ। यिनै एआईजी चुरेन्द्र पक्राउ गर्न बित्तिकै सोही रात काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। अहिले गोप्य र संवेदनशील सूचना चुहाएर प्रधानमन्त्रीमाथि समय सुराकी गर्न लगाएको गम्भीर आरोपमा छानबिन समिति बनाउँदै सरकारले उनलाई निलम्बित गरेको हो। अहिले सरकारले केही नसोचेकै पात्रमाथि समेत निगरानी बढाएको खबर सार्वजनिक भएका छन्। चुरेन्द्र माथि समेत सुरक्षा संख्या बढाएर थप निरन्तर निगरानी चलिरहेको छ। होली देउबा र प्रचण्ड माथि समेत 24 घण्टा निगरानी भइरहेको स्रोतको भनाइ छ। त्यस्तै राष्ट्रपाका सभापति रवि लामिछाने र केही नेताहरूमाथि समेत निगरानी बढाएको सूचना छ। त्यसबाहेक नेपाल प्रहरीकै केही उच्च पदस्थ अधिकारीमाथि समेत निगरानी भइरहेको छ, किनकि उनीहरूसँग पनि बिचौलिया इनामको बाक्लो संवाद भएको फेला परेको छ। सर्वोच्च अदालतका केही न्यायाधीशहरूमाथि समेत निगरानी रहेको जानकारी प्राप्त भएको छ, किनकि चुरेन्द्रकै योजनामा बन्दी प्रत्यक्षीकरणको मुद्दा मार्फत बिचौलिया दीपक भट्ट र अर्बपति व्यापारी सुलभ अग्रवाललाई छुटाउन चुरेन्द्र निकट केही न्यायाधीशहरू सक्रिय बनेको सूचना प्रधानमन्त्री बालेन सुम्बई

0: स्वेच्छाचारिताको मृत अवशेषले फेरि टाउको उठाउन खोजेको टिप्पणी गरेको छ। अदालत नै राजनीति र बिचौलिया गिरीको अखडा बन्न खोजेको देखिएपछि गम्भीर संकेतहरू सतहमा आएका छन्। जोलिन्द्रको योजना सरकार विरुद्ध षड्यन्त्र गर्ने थियो। पुराना राजनैतिक शक्तिहरूलाई अदालतकै शक्ति मार्फत स्थापित गराउने र दीपक भट्ट जस्ता बिचौलियाहरूलाई अदालतबाट उन्मुक्ति दिलाएर सरकार विरुद्ध प्रयोग गर्ने थियो। यो सबैको महत्वपूर्ण पात्र चोलेन्द्र हुन् भन्ने बुझाइ प्रधानमन्त्रीलाई परिसकेको थियो। उनीसँग नेक्सेसका सारा प्रमाण छन् भन्ने पनि प्रधानमन्त्रीलाई थाहा थियो। चोलेन्द्र भने घरमै आरामसँग संसारका कुनै पनि शक्तिले आफूलाई छुन नसक्ने दम्भसहित बसिरहेका थिए। प्रमाण र पक्राउको आधार नभइरहे पनि सरकारले उनलाई पक्राउ गर्यो। पक्राउ गरिसकेपछि प्रमाण देखाउनु पर्छ, कारण देखाउनु पर्छ। त्यति मात्रै होइन, 24 घन्टाभित्र अदालतमा उपस्थित गराउनु पर्छ। तर सरकारले उनीसँग प्रमाणहरू सबै लिएर 10 घन्टामा छोडिदियो। अर्थात् सरकारको उद्देश्य चोलेन्द्रलाई मात्रै कारवाहीको दायरामा ल्याउने भन्दा पनि उनको नेक्सेसमा रहेको जालो सबै च्यात्ने तयारीसहितको देखिन्छ। त्यसपछि इनाम सापकोटा नाम गरेका बिचौलिया हुँदै एआइजी बंशीराज दाहाल समेत निलम्बित बनेका हुन्। तर सरकारले शङ्कास्पद मानेका सबैमाथि नजर राखिरहेको र शक्तिशालीहरू नै पक्राउ पर्न सक्ने जोखिम कायम देखिन्छ। किनकि पक्राउ परेका बिचौलिया इनाम सापकोटाले बयानमै धेरै कुरा स्पष्ट पारेको सार्वजनिक भएको छ। अर्थात् उनले मुद्दामा सेटिङ मिलाएर न्यायालयदेखि राजनीतिसम्मै ठुलै धक्का दिने तयारी भएको आशय व्यक्त गरेका छन्। फल त सरकारले मङ्गलबार राति नै ठुलो सर्जिकल स्ट्राइक हान्ने योजना बनाएको थियो। गगन थापाले कङ्ग्रेसलाई केवल अनुहार नेतृत्व परिवर्तनका रूपमा मात्रै सीमित नराखी यसको सोच राजनैतिक संस्कृतिमै मौलिक रूपान्तरण ल्याउने कोसिस गरेका छन्। विगतमा 2007 र 2046 सालको इतिहास बजाएर ब्याज खाने पुरानो शैली त्याग्दै उनले पछिल्ला 2 दशकमा सत्ता भागबण्डा र गुटबन्दीमा भएका गल्तीहरूको बारे खुल्ला आत्मसमीक्षा मात्रै गर्न चाहेका छैनन्, नागरिकसँग क्षमायाचना गर्ने आँट समेत देखाएका छन्। उनले नीतिको केन्द्रमा रोजगारी, प्रविधि र नव पुस्ताको आकांक्षालाई स्थापित गर्न खोजेका छन्। शीर्ष नेताको भक्ति गर्न नहुने दास मनोवृत्ति तोड्दै उनले विशेष महाधिवेशनकै मञ्चमा भनेका थिए, काङ्ग्रेस दास र लाजको पार्टी होइन। पार्टीलाई प्रश्न गर्ने, आलोचना गर्ने र फरक मत राख्ने थलोका रूपमा संस्थागत गर्ने प्रण गरेका छन्। अचुवाका भरमा भाषण गर्ने परिपाटी छोडेर तथ्याङ्क र अनुसन्धानमा आधारित नीति बनाउने थलोका रूपमा पार्टी कार्यालयलाई उद्याउने प्रतिबद्धता जनाएका छन्। चुनाव जित्नका लागि भ्रष्ट र बिचौलियाहरूलाई भोट दिने र सिद्धान्तहीन सम्झौता गर्ने सत्तामुखी धाउन भन्दा पार्टीको नैतिक धरातल जोगाउनु मुख्य हुन्छ भन्ने सन्देश दिन खोजेका छन्। त्यसो भए गगनले सुधार्न खोजेका 10 कुरा के छन्?
1: प्रधानमन्त्री पालेन शाहले खुल्ला मञ्चमा नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् भनेपछि गगन काङ्ग्रेस नयाँ हो कि पुरानो भन्ने सवाल खडा भएको छ। अदालतबाट देउबा काङ्ग्रेसलाई आधिकारिकता दिने र त्यसपछि गगन नेतृत्वमा नयाँ दल बन्ने संकेत पाएर पालेनले नयाँ पार्टी भनेका होलान्, यो पनि अर्थपूर्ण छ। किनकि 2007 साल पुरानो काङ्ग्रेस नयाँ पार्टी होइन, तर पार्टी नै फुटाएर महाधिवेशन गर्दा पनि गगनको पक्षमा देखिनु पर्ने माहौल कम देखिएको छैन। पुराना नेताको अनुहारै हेर्न चाहने युवाजमा शेरबहादुर देउबा पक्षको बहिष्कारका बावजुद नेपाली कङ्ग्रेसलाई गगन थापाले झुक्कै उठाएका छन्।
2: पहिलो खुला मञ्च संसदभित्र चाहिएको छ।
1: नै संशोधन गरेर महिला र युवा सहभागिता बढाइयो। असहज परिस्थितिका बावजुद अब कङ्ग्रेस बदलिन्छ भन्ने सन्देश आम नेता कार्यकर्तामा फैलियो। अब त विवाद भुलेर केन्द्रीय कार्य समितिमा अटाउन नेताहरूले तछाड पछाड गर्दै उम्मेदवारी दर्ता गरे। विश्व प्रकाश शर्मासँगको परिपक्व सहकार्य मार्फत खुट्टा तानातान गर्ने पुरानो रोग चिर्दै सामूहिक नेतृत्वको संस्कृति बसालेर गगनले कङ्ग्रेसलाई 21औं शताब्दी अनुकूलको आधुनिक र जनउत्तरदायी दलका रूपमा पुनर्गठित गरेको बताएका छन्।
2: पुरानो पुस्ताको अनुभव छ, नयाँ पुस्ताको ऊर्जा छ। जोड्ने काम कसले गर्छ? पुलको काम कसले गर्छ? काङ्ग्रेसले गर्छ। एकातिर इतिहास छ, एकातिर सुनौलो भविष्यको सम्भावना छ। जोड्ने काम कसले गर्छ? त्यो पुलको काम कसले गर्छ? त्यो पुलको काम काङ्ग्रेसले गर्छ। हामी यस्तो अर्थतन्त्रको पक्षमा छौँ जहाँ उद्यमीले कमाउन पाउनुपर्छ, जहाँ उद्यमीले कमाउन पाउनुपर्छ, तर जहाँ श्रमिकको पनि सम्मान हुनुपर्छ। हामी यस्तो सोसाइटीको पक्षमा छौँ जहाँ प्रत्येक नेपालीलाई कानुन सबैको लागि बराबर हुन्छ भन्ने कुराको विश्वास हुनुपर्छ।
1: एनजी आन्दोलनपछि नवजवानहरूको माग अनुसार पार्टीलाई रूपान्तरण गर्न भूमिका खेले, विशेष महाधिवेशन मार्फत नेतृत्व हत्याए। 15औं महाधिवेशनसम्म

0: पार्टीलाई जबरजस्त पुस्तान्तरणको दिशामा धकेले, अब काङ्ग्रेसलाई पुरानो दल वा बुढापाकाले चलाएको पार्टी भन्ने जस्ता आरोप लगाउन नसक्ने गरी नेतृत्वमा कायापलट गरे। उनको यो यात्रालाई विपक्षी दलहरूले समेत प्रशंसा गरेका छन्।
1: फेरि एकचोटि गगन थापाजीलाई बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। तपाईँले एउटा नयाँ इतिहास निर्माण गर्नुभयो। मैले सधैँ भन्ने गर्थेँ, निरन्तरतामा क्रम भङ्ग गर्न सक्नुपर्छ। तपाईँले निरन्तरतामा क्रम भङ्ग गरेर नेपाली कङ्ग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनु भयो, त्यसको लागि म तपाईँलाई विशेष रूपले बधाई भन्न चाहन्छु।
0: राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनका लागि कट्टर प्रतिस्पर्धी मानिएका राष्ट्रपति सभापति रवि लामिछानेसँग निरन्तर सहकार्य गर्न तयार भएका छन्। उनले बोलाउने हरेक छलफलमा आफै सहभागी बने, सम्बन्ध विस्तार गरे, महाधिवेशन उद्घाटन सत्रमै बोलाएर रविलाई पनि कङ्ग्रेस कुनै नयाँ दलभन्दा कम छैन भन्ने सन्देश दिन लगाए। अनि रवि भन्न बाध्य भने, यदि गगनले आजभन्दा केही वर्ष अघि मात्रै काङ्ग्रेस हाकेको भए म पनि काङ्ग्रेस हुने थिए होला,
2: मै पनि काङ्ग्रेस हुन्थे होला। आज 50 वर्षको सभापति पाउँदा गौरवको महसुस गरिरहनु भएको छ। 40 वर्षमा सभापति बन्ने प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि काङ्ग्रेस हुन्थे होला। यदि काङ्ग्रेसले बेलैमा पार्टीको निष्ठालाई, पुँजी मान्नेहरूलाई, उनीहरूको पुँजीलाई महत्त्व दिएको भए, न कि भौतिक पुँजी भएकाहरूलाई महत्त्व नदिएको भए मै पनि काङ्ग्रेस हुन्थे होला।
0: अब गगन थापा नेतृत्वमा आएपछि कङ्ग्रेसमा के सुधार भयो र अब के हुँदैछ? मुख्य 10 बुँदामा हेर। 1, चुनावी गठबन्धनमा पूर्ण रूप। आगामी कुनै पनि तहको निर्वाचनमा अरू दलसँग चुनाव अघि तालमेल नगर्ने र एक्लै रूप चिन्ह लिएर लड्ने नीति पारित गरे। 2, प्राइमेरी इलेक्सनबाट उम्मेद्वार चयन, नेता वा गुटको कृपामा होइन, पार्टीको तल्लो तहका सदस्यको प्रत्यक्ष भोट र जनमत सर्वेक्षणका आधारमा टिकट बाँड्ने व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरे। 3, प्रधानमन्त्रीको 2 कार्यकाल सीमा, सत्ता र नेतृत्वमा आजीवन पकड जमाउने, पनि पार्टी रोक्नकै लागि एक व्यक्ति 2 पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था पार्टी विधानमा राखे, एउटा व्यक्ति 5-5 पटकसम्म प्रधानमन्त्री बनेको दलको विधानमै यो व्यवस्था राख्नु आफैमा सकारात्मक थियो। 4, भ्रष्टाचारीलाई निलम्बन र आन्तरिक लोकपाल, पार्टीभित्रका कसैमाथि भ्रष्टाचार वा अनियमितताको आरोप लागे संरक्षण नगर्ने, निलम्बन गर्ने र निष्पक्ष छानबिनका लागि स्वतन्त्र आन्तरिक लोकपाल गठन गर्ने प्रस्ताव थापाले महाधिवेशनबाट पारित गराए। यसले पनि पार्टीलाई शुद्धिकरण गर्न ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ। 5, दलीय भागभण्डा नगर्ने सार्वजनिक प्रतिबद्धता, न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र निजामती प्रशासनमा राजनैतिक भागभण्डा नगर्ने नीतिगत निर्णय उनले महाधिवेशन मार्फत नै लिएका छन्। 6, पारदर्शी र जवाबदेहिता, पार्टीलाई पारदर्शिता र जवाबदेही बनाउन उनले विशेष योजना अघि सारेका छन्। सार्वजनिक विकास निर्माण बजेट र आयोजनाको प्रगति नागरिकले प्रत्यक्ष मोबाइल कम्प्युटरबाट अनुगमन गर्न सक्ने प्रविधि विकास गर्ने उनको योजना छ। साथै कुनै पनि सार्वजनिक तथा नीतिगत निर्णय गर्दा अनिवार्य रूपमा निम्न 5 प्रश्न, के निर्णय भयो, किन भयो, जिम्मेवारी कसको हो, के परिणाम आयो, अपेक्षित परिणाम नआए, के सुधार गरियो जस्ता प्रश्नको जवाब व्यवस्था अघि सारेका छन्। 7, पूर्व वितरणात्मक न्याय र उत्पादनमुखी अर्थतन्त्र, भत्ता मात्र बाँड्ने पुरानो शैली बदलेर सुरुमै सबैलाई शिक्षा, स्वास्थ्य र शिप दिएर सक्षम बनाउने र निजी क्षेत्रलाई रोजगारीको मुख्य साझेदार मान्ने आर्थिक ढाँचा उनले अघि सारेका छन्। 8, 4 नयाँ विशेषज्ञ प्रतिष्ठान स्थापना, कार्यकर्ता र युवा तालिमका लागि लिडरसिप ट्रेनिङ इन्स्टिच्युट, अनुसन्धानका लागि नीति प्रतिष्ठान, जनप्रतिनिधिलाई सघाउन गभर्नेन्स इन्स्टिच्युट र निर्वाचन ब्युरो गठन गरेर पार्टीलाई सशक्त बनाउने। 9, सानेपामा ग्रिन टेबल र सुवर्ण शमशेर सम्पाद, पार्टीको केन्द्रीय कार्यालयमा समसामयिक विषयमा खुल्ला बहस, ग्रिन टेबल र महिनाको 2 पटक आर्थिक विषयमा नीतिगत छलफल गर्ने परिपाटी सुरुवात गर्ने उनको योजना छ। यसलाई उनले सुवर्ण शमशेर सम्पादको रूपमा। 10, विदेशमा रहेका नेपालीहरूलाई मताधिकार, वैदेशिक रोजगारी वा अध्ययनमा देश बाहिर रहेका लाखौँ नेपाली नागरिकहरूलाई प्रवासबाटै भोट हाल्ने अधिकार दिलाउन कानुनी र संवैधानिक पहल गर्ने योजना पनि उनले महाधिवेशनबाटै पारित गरेका छन्। 297 केन्द्रीय कार्य समितिमा महाधिवेशनबाट पदाधिकारी बाहेक 211 निर्वाचित हुनेछन्। 66 जना केन्द्रीय सदस्य भने सभापतिले मनोनयन गर्ने व्यवस्था विधानमै छ। केन्द्रीय सदस्यमा 35 वर्ष मुनिका युवा बीचको प्रतिस्पर्धाबाट 21 जना निर्वाचित हुने व्यवस्था छ। महाधिवेशन प्रतिनिधिदेखि पदाधिकारीसम्म यसपटक धेरै मानिसहरू नयाँ अनुहार आएका छन्। गगनले तय गरेका यी एजेन्डाले पार्टीमा नयाँ पुस्ताको आकर्षण बनाउने अपेक्षा छ। भलै यसको कार्यान्वयनले मात्रै पार्टीको भविष्य तय गर्नेछ। काङ्ग्रेसको यो महाधिवेशन केवल नयाँ पदाधिकारी चुन्ने थलो मात्रै होइन, यो पार्टीको अस्तित्व जोगाउने कि प्रजा परिषदकै इतिहासमा सीमित हुने भन्ने निर्णायक दुबाटोमा छ। देउबा समूहको बहिष्कार, आधिकारिकताबारे अदालतमा विचाराधीन मुद्दा र आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको साथ प्रकाउनु पर्ने जस्ता बाध्यताले अहिले हाई हाई भएका गगन जुनसुकै बेला पनि आलोचित बन्ने दिन आउन सक्छ। त्यसमा पनि यता हारेकाहरू देउबातिर जाने सम्भावना एकदम धेरै छ। त्यसैले महाधिवेशन पछि उनले चाल्ने कदम थप सुझबुझपूर्ण र परिपक्व हुन आवश्यक छ।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
3: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-493-738, मोबाइल 98550-88002।
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेशन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेशन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी, इसिजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच, इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
11: So this FM 93.2 MHz.
12: कालीगण्डकी माथिको मालडुङ्गाको पुल अहिले मालडुङ्गामा पुल त छ तर पुग्ने बाटो छैन। कालीगण्डकी आफ्नै लयमा निर्निमेष बगिरहेको छ। मालडुङ्गाको पुल पनि आफ्नै ठाउँमा ठिङ्ग उभिएको छ। पिलक बन्दमा छन् मानिसहरू, यसकारण कि मानिसहरूको पुलसम्म पहुँच छैन, पुल पुग्ने बाटो छैन। असोज 11 गते कालीगण्डकीमा आएको भीषण लेदो सहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालडुङ्गाको पुलको पर्वततर्फको पहुँच मार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक अहिले सम्पर्क विच्छेद भएको छ। पुलको मुख्य संरचना ठूलो क्षतिबाट जोगिएको छ, तर पुलको मुखमै सडक छैन। नदीले पुलसँग जोडिएको सडकको बाहिरी भाग खोतलेर खोलामा मिसाइदिएको छ। त्यसैले अहिले मालडुङ्गाको दृश्य अनौठो छ। पुल खोलाको बीचमा मूर्तिवत उभिए जस्तो छ। कालीगण्डकीको भेलले केवल ढुङ्गा माटो र सडकसँगै मानिसहरूको दैनिकीको एउटा भरपर्दो बाटो पनि बगाएको छ। मालडुङ्गाको यो पुल बागलुङका लागि केवल कालीगण्डकी माथिको एउटा पुल मात्र होइन। यही पुल हुँदै बिरामी अस्पताल पुग्छन्, किसानका उत्पादन बजार पुग्छन्, गाउँमा चामल नुन तेल र औषधि पुग्छ। विद्यार्थी कर्मचारी व्यापारी र यात्रु यही सडकमा निर्भर छन्। आफ्नो गन्तव्यमा पुग्ने बाटो पाएका छन्। पोखरा जान होस् वा काठमाडौँ, धौलागिरीका अरू जिल्ला पुग्न होस्, मालडुङ्गा हुँदै जाने सडक बागलुङलाई बाहिरी संसारसँग जोड्ने मुख्य धागो हो। त्यही धागो अहिले च्वाट्ट चुडिए सरह भएको छ। सडक बन्द भएपछि गाडीको आवत जावत मात्रै रोकिएको छैन, नागरिकको दैनिकीको एउटा लय पनि ठप्प भएको छ। बिरामी बोकेका गाडीलाई बाटो लामो भएको छ। व्यापारीका लागि सामान ढुवानी निकै महँगिएको छ। यात्रुका लागि घर पुग्ने दूरी बढेको छ। शरदीय पर्व दसैँ नजिकिँदैछ। सहरबाट गाउँ फर्किनेहरूको चहल पहल बढ्ने समय हो यो। घरमा टिका लगाउन आउने छोराछोरी, प्रदेशबाट फर्किने आफन्त र बजारबाट घरका लागि किनमेल गर्नेहरूको भिड बढ्ने बेला हो यो। तर मालडुङ्गामा बाटो अवरोधक बनेको छ।
13: दसैँको नजिकै हाम्रो बजारमा जति चलपल हुनुपर्ने थियो किनमेलको हिसाबले त्यो चाहिँ ठप्प भएको छ। माल सामानहरू चाहिँ आउन टोटल्ली बन्द भएको छ र पैदल यात्रीहरू आउन पनि एकदम कठिनाइ भएको छ। त्यसले गर्दाखेरि बागलुङ बजार अहिले अत्यन्तै सुनसान छ।
12: यति बेला स्थानीय आँखा पुलभन्दा बढी त्यसमा पुग्ने बाटोको प्रतीक्षामा छन्। मालडुङ्गाको पुलको पहुँच मार्ग बगेपछि बागलुङको आर्थिक कारोबार प्राय ठप्प देखिन्छ। दसअघि बाटो खुलोस् स्थानीयको अपेक्षा यही छ।
14: उतातिरबाट यता सामानहरू आउन नै रोकिएको छ त्यो पुल नबन्नाले। त्यसले गर्दाखेरि यहाँ सामानहरूको समस्या बजारलाई समस्या आइरहेछ। त्यो छिटोभन्दा छिटो बन्ने बनिदिएमा सबैको कल्याण हुन्थ्यो भन्ने हामी चाहन्छौँ।
12: किनकि उनीहरूका लागि सडक खुल्नु भनेको गाडी चल्नु मात्र होइन, यो बिरामीले समयमै अस्पताल पुग्नु हो, गाउँमा खाद्यान्न पुग्नु हो, व्यापारीको पसल खुल्नु हो, प्रदेशबाट वर्षौँ पछि फर्किएको छोरा सहजै घर पुग्नु हो र सबैभन्दा बढी आफ्नो ठाउँ त्यसको बाँकी भोलसँग जोडिएको महसुस गर्नु हो। 114 मिटर लामो मालडुङ्गा पुलको मुख्य संरचनामा बाढीले ठूलो क्षति नपुर्याएको प्राविधिक निरीक्षणले देखाएको छ। तर पुलसँग जोडिएको वाल फिलिङ र पहुँच मार्ग कालीगण्डकीले कटान गरेको छ।
15: हामीले मूलत यो स्लोपलाई रिटेन गर्नको लागि हामीले जियो ब्याग र जियो ग्रिड युज गरेर चाहिँ स्लोप रिटेन गर्ने भन्ने कुरामा हिजो राति काठमाडौँ र यता नवलपरासियाबाट ट्रान्सफर भएर आज बिहान चाहिँ जियो ब्याग र जियो ग्रिड झरिनै सकेको छ। यसलाई चाहिँ यो हाम्रो कामलाई चाहिँ स्पिड अप गर्नको लागि चाहिँ रातिमा पनि काम गर्नको लागि यो फ्लड लाइटहरूको व्यवस्था गरेर हिजैबाट हिजो राति पनि नाइटमा काम भयो। अब चाहिँ हाम्रो कामले चाहिँ रफ्तार लिने राखेको छ। इक्विपमेन्टहरू पनि त्यही अनुसार मोबिलाइज भएको छ, मेन पावर पनि त्यही अनुसार छ। यही स्पिडमा हामी चाहिँ अगाडि बढ्यो भने हामीले राखेको टार्गेटभन्दा निकै अगाडि नै यो काम सम्पन्न गरे चाहिँ एउटा अवस्था चाहिँ देखिएको छ।
12: सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीका अनुसार तत्काल पुल सञ्चालनमा ल्याउने उद्देश्यले अस्थायी संरचना निर्माण भइरहेको छ। तर कालीगण्डकीको रूप अझै उस्तै छ। उसको भाव रोकिएको छैन, कटान रोकिएको छैन। यही निरन्तर भावबीच पुललाई फेरि सडकसँग जोड्नु प्राविधिक चुनौती बनेको छ।
16: जसरी पनि फुल इफोर्ट लगाएर हामी सक्ने उसमै छौँ, किनभने खोलाको एकदम जटिल कामले गर्दाखेरि चाहिँ प्रोग्रेस नदेखिएको, तर हाम्रो चाहिँ काम चाहिँ भइरहेको छ, काम भइरहेको छ। हाम्रो लगाइन छैनौँ, हामी 12 गतेदेखि 11 गते नै आएर हामी यहाँ चाहिँ हाम्रो साथीहरू सडक डिभिजनको साथीहरू सडक डिभिजन बागलुङको पोखराको इन्जिनियर साहबहरू आएर चाहिँ यहाँ अब्जर्भेसन गरेर जानुभयो र त्यही दिन नै हामी त्यही 11 गते नै राति बसेर प्लान गरेर अनि 12 गतेदेखि नै हामी चाहिँ साइडमा मोबिलाइज भएको, सबै टिमहरू साइडमा मोबिलाइज भएको छौँ।
12: मालढुङ्गा पुलले पर्वत र बागलुङलाई मात्र जोड्दैन, यसले धौलागिरी क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण मार्गको काम गर्छ। बागलुङ हुँदै म्याग्दी मुस्ताङतर्फ जाने यात्रुदेखि मध्य पहाडी लोकमार्ग मार्फत पश्चिम नेपालका विभिन्न जिल्लासम्म पुग्ने यात्रुमा यसको महत्त्व छ। त्यसैले मालढुङ्गामा सडक रोकिँदा त्यसको असर पुलका दुई किनारमा मात्रै सीमित छैन, यसको असर बजारमा सुनिन्छ, अस्पतालमा सुनिन्छ, गाउँका पसलमा सुनिन्छ, यात्रुका गुनासा सुनिन्छ र घर फर्किन आतुर मानिसहरूको मनमा सुनिन्छ। अहिले खनियाघाट निरैघाटको झुलिङ्गे पुलबाट मोटरसाइकल वारपार भइरहेका छन्। साना सवारीका लागि मालढुङ्गाबाट बेनी हुँदै बागलुङ आउने तथा फलेवास जमिनी घाट हुँदै बागलुङ पुग्ने वैकल्पिक बाटो प्रयोग भइरहेको छ, तर वैकल्पिक बाटोले नागरिकको समय र खर्च दुवै बढाएको छ।
17: यो पुललाई चाहिँ संरचन गर्नुपर्ने भएको छ, किन भन्दाखेरि यो बाइक चढ्नको लागि होइन, खासमा एक दुईवटा बाइक जान्थे पहिला, त्यो हुनाले यहाँ स्थानीय बासिन्दाहरूले चाहिँ वरिपरि जानलाई चाहिँ सहजको लागि बाटो बनाइयो। अहिले त्यही बाटो अहिले हामीलाई साह्रै गाह्रो भएको छ, किन भन्दाखेरि अब यो पुल नै नरहने अवस्था देखिन्छ भइसक्यो, किनभने दिनमा पाँच सात सय एउटा बाइक चढ्दाखेरि सिङ्गल लटोको पुल यसले चाहिँ साह्रै गाह्रो भएको छ होइन। अब यसलाई चाहिँ अहिले त दुई दिन भयो यहाँ चाहिँ सुरक्षाकर्मी खटाएर एउटा पुल के अरे बाइक तार्दै हुनुहुन्छ, र पनि तर यसको चाहिँ यो लामो समयसम्म मालढुङ्गा पुल बनेन भने यो पुलको चाहिँ आयु चाहिँ धेरै लामो छैन होइन। त्यस कारणले गर्दा नि अब कसरी हुन्छ यसलाई चाहिँ सऊ गर्नको लागि मर्मत गर्नलाई, अब अहिले नटसट अब तपाईँले सुन्नुभएको छ यस्तो आवाज आउँछ एउटा बाइक आउँदाखेरि, खै यसलाई चाहिँ नटसट कस्ने पनि कुनै केही भएको छैन।
12: पर्वतको नयाँ पुल नजिकै कालीगण्डकीले कटान गरेको करिब 50 मिटर सडकको मर्मत भने अन्तिम चरणमा पुगेको छ। त्यो सडक बनेपछि म्याग्दीसम्म सिधा यातायात सञ्चालन हुने अवस्था छ, तर बागलुङका लागि भने मालढुङ्गा अझै उही प्रश्न बनेर उभिएको छ, कहिले खुल्छ बाटो?
14: बुटेबाङदेखि यता चाहिँ तमानदेखि नै मान्छेहरू आउँदा यही बाटो भएर जान्थ्यो, तर पछि गएर चाहिँ बुटोलतिर उनीहरू तमगासबाट बुटोल बाटो जोडिनाले उनीहरू उतातिर जोडिन गयो। हाम्रो चाहिँ यो नेराफेराको गाउँहरू मात्रै त्यहाँका जनताहरू यो बाटो भएर हिँड्छन्।
12: हो, कालीगण्डकीलाई रोक्न सकिँदैन, उसले हिमालबाट बोकेर ल्याएको ढुङ्गा बालुवा र पानीसँगै आफ्नै बाटो बनाउँदै तलतिर बगिरहन्छ, तर मानिसलाई बाटो चाहिन्छ। त्यही नदीमाथि बनेको पुलबाट मानिसहरूले दशकौँदेखि आफ्नो यात्रा अघि बढाउँदै आएका छन्। अहिले नदीले पुलको बाटो काटिदिएको छ, पुल उभिएको छ, नदी बेगवान छ, तर मानिसको यात्रा रोकिएको छ। दसैँ अघि अस्थायी रूपमा भए पनि पुल सञ्चालन गर्ने तयारीमा प्राविधिकहरू जुटेका छन्। अब उनीहरूले कालीगण्डकीसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन, उनीहरूले नदीले खुतलेको बाटोलाई फेरि मानिस हिँड्ने बाटोमा फर्काउनुपर्नेछ। मालढुङ्गाका लागि अहिले यही सबैभन्दा ठुलो काम हो, पुललाई फेरि बाटोसँग जोड्नु र बाटोलाई फेरि मानिसको जीवनसँग जोड्नु, किनभने मालढुङ्गा पुल बागलुङको जीवनको सेतु हो।
16: अब अहिलेसम्म मेन हामीलाई चाहिँ च्यालेन्ज भनेको यही खोलालाई डाइभर्ट गर्नु नै थियो, यत्रो गहिरो कालीगण्डकी खोला होइन, लगभग हाम्रो यहाँ के अरे 16-17 मिटर त हामीले कालीगण्डकीलाई सिफ्ट गरिसक्यौँ अहिलेसम्म होइन, 16-17 मिटर सिफ्ट गरिसक्यौँ। त्यो नै एकदम थियो गहिरो थियो, त्यहाँ चाहिँ सानोतिनो ढुङ्गाहरू बगाइहाल्थ्यो र चाहिँ त्यहाँ चाहिँ रिप्र्याप गर्ने अथवा चाहिँ लन्चिङ गर्नलाई चाहिँ हामीलाई गाह्रो भइराखेको थियो। त्यही पनि हामीले ठुलो बोल्डरहरू यहाँ भेटेको बोल्डरहरू ग्याबियनको बक्सहरू सबै हाल्दै लगभग हामीले चाहिँ 15-16 मिटरको चाहिँ प्लेटफर्म चाहिँ हामी यहाँ बनाउँदै गइसक्यौँ। त्यो मेजर हामीलाई चाहिँ रिक्स भएको र साह्रै अप्ठ्यारो काम थियो त्यो पुगिसक्यौँ, र त्यो पुगिसकेपछि सायद आजसम्ममा त्यो पनि तल क्लियर हुन्छ, र डाउन स्ट्रिम अप स्ट्रिम अप माथिल्लोपट्टि र तलपट्टि सेम प्रब्लम थियो, माथिल्लोभन्दा तलपट्टि अलिकति सजिलो थियो कम्पेरिटिभली, त्यो पनि तल पनि हामीले धेरै नै प्रोग्रेस गरिसकेका छौँ। हिजो पनि रातिसम्म गऱ्यौँ र चाहिँ यो सेक्रिफाइङ ग्याबिन बक्सहरू चाहिँ हामीले हाल्यौँ र अहिले चाहिँ ढुङ्गा पनि हामीले पाएका छौँ, मटेरियलहरू पनि उपलब्ध छ र बिस्तारै चाहिँ कामको प्रोग्रेस अब माथि चाहिँ हामीले फिलिङ गर्न थालेपछि आउँछ।
18: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदा हुन्छ।
3: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौं।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200 छ।
3: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
18: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
19: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
18: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
19: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
20: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53 9855707061 र 9855707053।
21: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
22: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
21: कहाँ गएर के सिप सिकौ भन त अब?
22: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 490 374 9855 10 61 356
21: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउस किपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
23: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
24: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अद्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
23: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959 9855 60 359 र 9855 67 359।
4: 93.2 स्वदेश एफएम।
25: पुराना नेताहरूलाई पन्छाउँदै गगन थापाको हातमा काङ्ग्रेसको बागडोर।
26: शेरबहादुर देउवाले काम गर्नुभएको पार्टीलाई अग्लो बनाए कि बनाएन, फराकिलो बनाए कि बनाएन, मान त्यहाँबाट रहने हो। यो मान हामी राख्छौँ भनेर तपाईँले भनिदिनु होला।
25: स्थापना कालदेखिको वंश विरासत समाप्त।
26: मानौ नमानौ यस्तै यस्तै भयो, म्युजिकल चियर जस्तो भयो।
25: नेतृत्वमा पुग्न गगनले के गरे, कहाँ कहाँ चुके?
26: पुरानो पुस्ताको अनुभव छ, नयाँ पुस्ताको ऊर्जा छ। जोड्ने काम कसले गर्छ, पुलको काम कसले गर्छ? काङ्ग्रेसले गर्छ।
25: बाहिरिएको जनमतलाई काङ्ग्रेसमा फर्काउन के छ गगन थापाको रोडम्याप?
26: हामी साथमा छौँ, हिजो पनि थियौँ, आज पनि छौँ।
25: विशेष महाधिवेशनबाट नेपाली काङ्ग्रेसको नेतृत्व कब्जा गरेका गगन कुमार थापा जारी 15 महाधिवेशनबाट पनि सभापति बन्दैछन्। प्रतिस्पर्धामा उत्तीर्ण खोजेका किशोर सिंह राठौडले उनलाई नै समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि गगनका लागि बाटो क्लियर भएको छ। गगन थापा युवा पुस्तामा लोकप्रिय नेता हुन्। पुरानै पुस्ताका केही नेता बाहेक अधिकांशले गगनलाई नै समर्थन गरेका छन्। जेएनजी आन्दोलनपछि पार्टीमा गगनले जसरी हस्तक्षेप बढाए त्यसले गगनलाई नेतृत्वमा स्थापित गराएको छ। स्थापना कालदेखि नै वंश र विरासत वरिपरि घुमिरहेको नेपाली काङ्ग्रेसको नेतृत्वलाई गगनले त्यसबाट पूर्ण रूपमा मुक्त गराएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीति थालेका गगन 50 वर्षको उमेरमा काङ्ग्रेसको सभापति बने। काङ्ग्रेसमा लामो समयपछि यति कम उमेरमा पार्टीको नेतृत्व सम्हाल्न पाउने भाग्यमानी नेता पनि हुन् गगन। काङ्ग्रेसभित्र मात्र होइन, उनको वाक्पटुता र सक्रियतालाई अन्य दलका नेता तथा कार्यकर्ताले पनि प्रशंसा गर्छन्। आफूलाई नयाँ पुस्ताको आशा र पुरानो पुस्ताको भरोसा दावी गर्ने गगन थापा समकक्षी नेताहरूको तुलनामा निकै चतुर र चलाक मानिन्छन्। त्यही कला र शैलीले उनलाई पार्टीको को नेतृत्व में पुर्याएको छ। तर इस बीच में उनले जे जति सफलता हाथ पारेका छन् उनले उत्तिकै कमजोरी पनि गरेका छन्। अब उनका चुनौती के छन्? पार्टी का सीनियर नेताहरूलाई पन्छाएर आफ्नो बाटो क्लियर गरेका गगनले के कांग्रेसलाई फुटबाट जोगाउँछन्? हालसम्म उनी कहाँ कहाँ चुके, अब उनको गति कसरी अगाडि बढ्छ, यी सबै विषयमा पालै पालो चर्चा गर्छु। भिडियो पुरा हेर्नुहोला। गगनका सबल पक्ष के छन् र अब उनले के गर्नेछन् भनेर चर्चा गर्नु अघि हालसम्म उनले कहाँ कहाँ कमजोरी गरे भन्ने बुझौँ। गगन विद्रोही स्वभावका नेता हुन्। नेताले विद्रोह मात्र गर्दैनन्, व्यवस्थापन पनि गर्छन्। उनी जहाँ पुग्छन् त्यहाँ विद्रोह गरिहाल्छन्, नेतृत्व विरुद्ध धावा बोलिहाल्छन्। नेभी संघको महामन्त्री रहेका बेला उनले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला विरुद्ध नै विद्रोहको तयारी गरे। पार्टीको नीति विपरीत गतिविधि गरेको भन्दै कोइरालाले गुरु घिमिरे अध्यक्ष र गगन थापा महामन्त्री रहेको नेभी संघको तत्कालीन केन्द्रीय समिति नै भङ्ग गरिदिएका थिए। गगनमाथि लागिरहने अर्को आरोप हो व्यावसायिक कृषिका नाममा लिएको सरकारी अनुदानको दुरुपयोग। खास गरी बाख्रा पालनमा अनुदान लिएर झुवाम पारेको आरोप विरोधीहरूले उनीमाथि लगाउने गर्छन्। गगनले यो आरोपको खण्डन गरे पनि सरकारी निकायबाट आधिकारिक जवाफ सार्वजनिक भएन। गगन जति बेला काङ्ग्रेसको महामन्त्री थिए त्यति नै बेला काङ्ग्रेस एमालेको गठबन्धन बनेको थियो। केपी ओली र शेरबहादुर देउवा पालै पालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो। 2079 चुनावी परिणामपछि सत्तामा जाँदैनौ प्रतिपक्षमा बस्छौ भनेर चर्खा भाषण गर्ने थापाले ओली देउवा सहमतिलाई स्वीकार गरे। स्वीकार मात्रै गरेनन्, सरकार सञ्चालन गर्ने उच्च स्तरीय संयन्त्रको सदस्य पनि बने। बाहिर ओली सरकारको आलोचना गर्ने, भित्र बसेर ओली सरकारलाई नै साथ दिने गरेको आरोप पनि उनीमाथि लाग्यो। त्यसैले त जेन्जी आन्दोलनका बेला उनी पनि निशानामा परेका थिए, उनको पनि घर जलेको थियो। जेन्जी आन्दोलनको समर्थनमा उनले जति भाषणबाजी गरे पनि उनलाई नयाँ पुस्ताले भत्काएनन्। गगन चुकेको अर्को विषय हो सहकारी ठगी प्रकरण। जब तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले र रासोपा सम्मिलित सरकार बनाए, गगनको नेतृत्वमा काङ्ग्रेसले सडकदेखि सदनसम्म सहकारी ठगी प्रकरण उठायो र निशानामा पारियो रासोपा सभापति रवि लामिछानेलाई। रविले सहकारीको रकम अपसरण गरेको प्रमाण छ भन्दै काङ्ग्रेसले सदन अवरुद्ध गर्यो। तत्कालीन प्रधानमन्त्री प्रचण्ड र तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्यो। संसदीय छानबिनले विशेष समिति गठनको माग गरियो। त्यति बेला रवि विरुद्ध जे जे गरियो त्यो सबै कामको नेतृत्व गगन थापाले नै गरे। त्यति नै बेला काङ्ग्रेसको उपसभापति धनराज गुरुङमाथि सहकारीको रकम अपसरण गरेको आरोप लाग्दा भने उनी मौन देखिए। रविमाथि गगन जसरी खनिए कालान्तरमा त्यो उनलाई नै घातक साबित भयो। गएको चुनावमा त उनले प्रमाण खै भन्ने प्रश्नको बारम्बार सामना गरिरहनु पर्यो। काठमाडौँ छाडेर चुनाव लड्न सर्लाई झरेका गगनले पहिलो पटक संसदीय निर्वाचनमा पराजयको स्वाद चाख्नु पर्यो। गगनकै जोडबलमा काङ्ग्रेसको विशेष महाधिवेशन भयो, सभापति बने, नियमित महाधिवेशनबाट पनि सभापति बन्दैछन्। तर पार्टीको आन्तरिक राजनीतिमा उनी उपयोगवादमा विश्वास गर्ने र जसले साथ दियो उसैलाई धोका दिने नेताका रूपमा समेत चिनिन्छन्। गगनलाई नेतृत्व तहमा ल्याउन साथ दिने नेता हुन् कृष्ण प्रसाद सिटौला। उनकै सहयोगमा उनी केन्द्रीय सदस्य बने। 13 महाधिवेशनमा सिटौला सभापतिको उम्मेद्वार भन्दा गगन महामन्त्रीको उम्मेद्वार बने। 14 महाधिवेशनमा पुग्दा गगनले सिटौलाको साथ छाडे, शेखर कोइरालाको क्याम्पबाट महामन्त्रीको उम्मेद्वार बने। महामन्त्री चुनेपछि गगनले शेखरको साथ पनि छाडे। विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका नेताहरूलाई साथमा लिएर आफ्नो छुट्टै गुट बनाए। विगतमा उनलाई जुन जुन नेताले साथ दिए अहिले उनीसँग छैनन्। नेपालीमा एउटा उखान छ, खुलो तर्यो लौरो बिर्सियो। काङ्ग्रेसका अधिकांश नेताले यो उखान गगनको शैलीसँग मेल खाने टिप्पणी गर्छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछिका 9 महिनामा पार्टीको नेतृत्व गर्दा गगनले फरक विचार समूहका नेताहरूलाई खासै अवसर दिएनन्। मध्यमार्गी नेताहरूले बारम्बार पहल गर्दा पनि एकतामा चासो देखाएनन्। गगन अलि गम्भीर बनेको भए निवर्तमान सभापति शेरबहादुर देउवा सहितका वरिष्ठ नेताहरू यो महाधिवेशनमा सहभागी हुने थिए भनेर स्वयं काङ्ग्रेसका नेताहरूले बताइरहेका छन्। कतिपयले त गगनलाई एजेन्डा उठाउने तर त्यसको कार्यान्वयनमा ध्यान नदिने नेता भनेर पनि आलोचना गर्छन्। त्यस्तै पार्टीको आन्तरिक होस् वा राष्ट्रिय महत्वका एजेन्डा, हरेक विषयलाई व्यक्तिगत महत्वाकांक्षा र रणनीतिक रूपमा व्याख्या गर्ने र आफूलाई केन्द्रमा राख्ने स्वभाव भएको नेताका रूपमा पनि उनी चिनिन्छन्। धेरैले त छिटो प्रधानमन्त्री बन्ने उनको हतारहरूले काङ्ग्रेसमा यो अवस्था आएको पनि भन्ने गर्छन्। यति भन्दै गर्दा उनका सबल पक्ष पनि छन् र जसका कारण काङ्ग्रेसको नेतृत्वमा पुग्न सफल भएका हुन्। उनी राम्रोसँग भाषण गर्छन्, हरेक विषयमा तथ्यसँग तर्क गर्छन्, विपक्षीलाई कहाँ प्रहार गर्दा आफूलाई फाइदा हुन्छ भन्ने बुझ्छन्, माझको चाहना हेरेर भाषण गर्न सक्छन्, आफूलाई सधैँ परिवर्तनको पक्षमा उभ्याउँछन्, अध्ययनशील छन्, आफ्नो सचिवालयमा विभिन्न विषयका विज्ञहरूलाई समेट्छन्। काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विरोधीलाई कि समाप्त पार्थे कि आफ्नो पक्षमा ढाल्थे। एउटा उदाहरण स्वयं गगन नै हुन्। गिरिजा प्रसाद कोइराला तीन नेता हुन् जसले पहिले गगनलाई कारवाही गरे, पछि उनैलाई अवसर दिए। यो शैली गगनमा पनि देखिन्छ। पछिल्लो एक दशकमा गगनको राजनीति जसरी मौलायो त्यसमा गगनको यो शैलीले पनि काम गरेको छ। गगन थापा काङ्ग्रेसको नेतृत्वमा स्थापित हुँदा पार्टीमा चल्दै आएको वंश विरासत करिब करिब समाप्त भएको छ। अवस्था त यहाँसम्म पुगेको छ कि पहिलो र दोस्रो पुस्ताका आधा दर्जन भन्दा बढी नेताहरू एकै पटक पाखा लागेका छन्। दुई दुई पटक सभापति भइसकेका शेरबहादुर देउवा, काङ्ग्रेस संस्थापक नेता बेपी कोइरालाका छोरा शशांक कोइराला, कोइराला परिवारकै सदस्य शेखर कोइराला, महेन्द्र नारायण नेदीका छोरा भीमलेन्द्र नेदी अनि गणेशमान सिंहका छोरा प्रकाशमान सिंह करिब करिब रिङबाट आउट भएका छन्। त्यस्तै विगतमा बारम्बार नेतृत्वको निकटमा रहेका नेता कृष्ण प्रसाद सिटौला पनि नयाँ पुस्ताको हस्तक्षेपको चेपुवामा परेका छन्। सम्भवत काङ्ग्रेस महाधिवेशनको इतिहासमा कोइराला, निधि र सिंह परिवार छुटेको यो पहिलो पटक हो। बारम्बार नेतृत्व तहमा रहेका पुराना पुस्ताका नेताहरू छुट्दै गर्दा नयाँ पुस्ता पार्टीमा कति जोडियो भन्ने प्रश्न उत्तिकै छ। गएको चुनावमा काङ्ग्रेसले न नयाँ पुस्ताको साथ पायो न पुरानो पुस्ताको। काङ्ग्रेसबाट बाहिरिएको पुरानो पुस्तालाई पनि अब गगनले काङ्ग्रेसमा फर्काउनु पर्ने छ भने नयाँ पुस्तालाई पनि काङ्ग्रेससँग जोड्नु पर्नेछ। तर गगनलाई पार्टीमा नेता व्यवस्थापनकै चुनौती छ। विशेष महाधिवेशनमा आफूलाई साथ दिएका नेतालाई व्यवस्थापन गर्नकै लागि विधान संशोधन गरिएको छ र जम्बो केन्द्रीय समिति बनाइएको छ। अहिलेसम्मै नभएको वरिष्ठ उपसभापति पद सिर्जना गरिएको छ। यो पद विश्वप्रकाश शर्माका लागि बनाइएको हो भन्ने टिप्पणी काङ्ग्रेसभित्र भइरहेको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरूको संख्या पनि बढाइएको छ। समानुपातिक समावेशी प्रतिनिधित्वको नाममा पदाधिकारी बढाएर नेताहरूको व्यवस्थापन गरिएको छ। कतिपय नेतालाई त भित्रभित्रै आश्वासन बाँडिएको छ, जे जसरी भए पनि काङ्ग्रेसको महाधिवेशन सकिँदैछ, निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व छानिँदैछ। तर नयाँ नेतृत्व सामु चुनौतीको चाङ छन्। पार्टीको चार पुस्तालाई जोड्नु पर्नेछ, गुमेको साख र जनमत फर्काउनु पर्नेछ अनि इतिहासमै नराम्ररी खुम्चिएको काङ्ग्रेसलाई फेरि फराकिलो बनाउनु पर्नेछ। महाधिवेशनमा गगनले पार्टीमा पुनर्जागरण ल्याउने कार्यदिशा सहितको प्रस्ताव पेश गरे, बन्द सत्रबाट पारित पनि भयो। तर पोलिसीमा जुन तहको डिपार्चर हुनुपर्ने थियो यो महाधिवेशनले त्यो भने गर्न सकेन। पार्टीको मूल नेतृत्वमा नरहँदा गगनलाई जति सजिलो थियो, विशेष महाधिवेशनमा गगनलाई त्यो सुविधा छैन। यो महाधिवेशन पछि पनि उनले कम्तीमा चार वर्ष अरूतर्फ औंला उठाउने सुविधा पाउने छैनन्। के गगनले काङ्ग्रेसको विरासत फर्काउलन्? तपाईँलाई के लाग्छ? कमेन्ट गर्नुहोस्।
0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
2: It's 8 o'clock, अहिले 8 बजेको छ।
5: नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाल यातायात व्यवसाय राष्ट्र महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरिने जानकारी दिएका छन्। सरकारले यस वर्षको दशैंका लागि यही असोज 23 गतेदेखि देशभरका यात्रु वाहकका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। यात्रु तथा यात्रु मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउने यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसाय महासंघ, मजदूर संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो। महासंघले सात प्रदेश, जिल्ला समिति तथा सदस्य संघ संस्था र काठमाडौँको गंगबु बस पार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ। महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछन्। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ। दशैंको भीड़लाई व्यवस्थापन गर्दै यही असोज 25 गते घटस्थापनादेखि आगामी कार्तिक 8 गतेसम्म नारायणगढ़ काठमाडौँ सड़क खण्डमा ट्रेलर लगायत ठूला सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। प्रचलित कानून अनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनको आवाजावतमा भने कुनै रोक लाग्ने छैन। त्यसै गरी घटस्थापनादेखि आगामी कार्तिक 10 गतेसम्म यात्रुवाहक सवारी साधनका लागि नेपालभर लामो तथा मध्यम रूट परमिट खुला गरिएको छ। सड़कको विशेष प्रकृतिका कारण निश्चित आकार प्रकारका सार्वजनिक सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत रहने महासंघले जनाएको छ। रसुवाको भोटेको सिन्हदीमा आएको बाढीपछि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा मौजदात रकम रु 17,06,41,464 पुगेको छ। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात रु 12,57,28,76,523 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,91,93,94,174 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु 1 अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानले ऊर्जा खपतका लागि लेखाजोखा तथा परीक्षण गराउनुपर्ने व्यवस्था गर्न लागेको छ। औद्योगिक आवासीय तथा व्यावसायिक प्रतिष्ठानमा भइरहेको ऊर्जा खपतलाई थप उत्पादनमूलक बनाउने तथा खेर जाने गरी भइरहेको ऊर्जा प्रयोग रोक्न यस्तो व्यवस्था गर्न लागि हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले तयार पारेको नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदामा विभिन्न स्रोतबाट प्राप्त ऊर्जाको दक्षता पुनः उपयोग तथा खपत नियन्त्रणका प्रयासबारे ऊर्जा अडिट गर्नुपर्ने प्रस्ताव छ। विधेयकले ऐनको स्वरूप प्राप्त गरेपछि व्यावसायिक प्रतिष्ठानले ऊर्जा दक्षता र संरक्षण सम्बन्धी वार्षिक लक्ष्य तथा योजना बनाउनु पर्नेछ। यस्ता प्रतिष्ठानले ऊर्जा खपतको मासिक अभिलेख राख्नुका साथै बढ़ी ऊर्जा खपत गर्ने उपकरणलाई दक्ष उपकरणले प्रतिस्थापन गर्ने योजना समेत बनाउनु पर्नेछ। संघीय संसदमा दर्ताका लागि तयार गरिएको विधेयकको मसौदामा 7 विभिन्न क्षेत्रले यस्तो पालना गर्नुपर्ने उल्लेख छ। यस्तो अडिट प्रत्येक 3 वर्षमा गराउनु पर्नेछ। विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल 1 स्थान तल झरेको छ। क्यानाडा स्थित प्रेसर इन्स्टिच्युटको सहकार्यमा समृद्धि फाउन्डेशनले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदन अनुसार 6.59 अङ्क प्राप्त गर्दै नेपाल 165 देशमध्ये 90 स्थानमा झरेको छ। गत वर्ष नेपाल 90 स्थानमा थियो। नेपालको वरियता खस्किनुमा नियमन सम्बन्धी सूचकमा आएको गिरावट प्रमुख देखिन्छ। गत वर्ष सबैभन्दा सुदृढ अवस्थामा रहेको नियमन सम्बन्धी सूचक यस वर्ष 13 स्थानले खस्किएको छ। प्रतिवेदन अनुसार यो सूचकमा नेपाल 6.90 अङ्क सहित 50 स्थानमा रहेको छ। नियमन सहित प्रतिवेदनले आर्थिक स्वतन्त्रताको मूल्याङ्कनका लागि विभिन्न 5 सूचकलाई आधार बनाएको छ। जस अन्तर्गत सरकारको आकार, कानूनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षा, स्वास्थ्य, मुद्रामा पहुँच, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता र नियमन रहेका छन्। जसमध्ये सरकारको आकार सूचकमा 7.25 अङ्क सहित नेपाल 51 स्थानमा रहेको छ, जुन गत वर्ष 7.29 अङ्क सहित 49 स्थानमा थियो। नेपाल चीन जोड्ने सबै नाका अवरुद्ध हुँदा अन्तिम विकल्प बनेको मुस्ताङ भन्सार कार्यालय स्थित कोरोला नाका करिब 9 दिनपछि खुलेको छ। नाका खुले पनि गन्तव्यसम्म आउने बाटो भने खुलेको छैन, जसका कारण भन्सार जाँचबाँच गरेका करिब 400 मालभाग कन्टेनर बाटोमै थन्किएका छन्। असोज 11 को हिमपात र त्यसपछिको बाढी पहिरोले सड़क बिगारेपछि दशैं तथा जाडो लक्षित लत्ता कपड़ा खाद्यान्न र फलफूल बोकेका गाड़ीहरू गन्तव्यसम्म पुग्न सकेका छैनन्। सड़क विभागले म्याग्दीको कुइने टापो खरे बगर खण्डको 10 किलोमिटर अवरुद्ध सड़क आगामी असोज 26 गतेभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको जनाएको छ। उक्त सड़क खण्डमा मर्मत सम्भार तथा पुननिर्माणको काम भइरहेकाले पुनः सञ्चालनमा आउन अझै 6 दिन लाग्ने सड़क विभागले बताएको छ। चीनसँग जोड़िएको मुस्ताङ स्थित कोरोला नाका सञ्चालनमा रहे पनि बाटो अवरूद्ध हुँदा आयात निर्यात तथा ढुवानीमा गम्भीर असर परेको बताइएको छ। निर्यातमा नगद अनुदान दिने कार्यक्रमबाट पछि हटेको सरकारले उत्पादनमूलक उद्योगलाई उत्पादन अभिवृद्धिका आधारमा अनुदान दिने तयारी गरेको छ। उत्पादन वृद्धिलाई मुख्य आधार बनाउनुको कारण देशमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। दुवै भारको आधारमा मूल्याङ्कन गर्दा जसको अङ्क बढी आउँछ त्यसलाई नै अनुदान दिने गरी अनुदानको कार्यविधि तयार पारिएको बताइएको छ। उत्पादन तथा निर्यातको जम्मा आकारको कति प्रतिशत अनुदान दिने भन्ने समेत प्रष्ट भने तारिएको छैन। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत पुष मसान्तभित्र बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरे पनि त्यसको लागि आवश्यक पर्ने कानून अझैसम्म बनेको छैन। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले जेठमा प्रस्तुत गरेको बजेटमा बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुष मसान्तसम्म स्थापना गर्ने उल्लेख गरेका छन्। नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्डको लगानी दायरा थप स्पष्ट गर्दै कम्पनीका ऋणजन्य साधनमा लगानी गर्ने व्यवस्थालाई सहज बनाउने तयारी गरेको छ। विशिष्टकृत लगानी कोष नियमावली 2075 को पहिलो संशोधनले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डलाई इक्विटीसँगै डेब्ट इन्स्ट्रुमेन्ट तथा ऋणमा समेत लगानी गर्न सक्ने व्यवस्था गरिसकेको छ। तर यस्तो लगानीको सीमा उपकरणको प्रकृति र कार्यान्वयन सम्बन्धी व्यवस्था पर्याप्त स्पष्ट नभएकाले बोर्डले थप नियामकीय व्यवस्था गर्न लागेको हो। र वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचय पत्र भेरिफिकेशनमा समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको विवरण एक दिन अघि नै पठाउन निर्देशन दिएको छ। विभागले बिहिबार वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको अभिमुखीकरण तालिम सम्बन्धी सूचना जारी गर्दै राष्ट्रिय परिचय पत्र भेरिफिकेशनमा आएको समस्याका कारण फेमिस प्रणालीमा पूर्व प्रस्थान अभिमुखीकरण तालिमका प्रशिक्षार्थीहरूको अनलाइन हाजिरी गर्न कठिनाई उत्पन्न भएको भन्दै तोकिएको समयमा प्रशिक्षार्थीलाई ब्याचमा भर्न तथा हाजिरी गराउनु पर्ने समेत बताएको छ। राष्ट्रिय परिचय पत्र प्रमाणीकरण अनलाइन भेरिफिकेशन भइ नसकेका व्यक्तिहरूले अभिमुखीकरण तालिममा भर्ना गर्नुभन्दा कम्तीमा एक दिन अगाडि नै विभागको सूचना प्रविधि शाखामा आफ्नो राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदनको रुजु भरपाई तथा राहदानीको प्रति पठाएर तालिमका लागि राष्ट्रिय परिचय पत्र भेरिफिकेशन गर्न अनुरोध गर्न सक्ने समेत बताइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: बृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि, र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
1: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: ओखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौं, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
2: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350

0: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।
3: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
4: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
5: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
0: ग्रुप राइटर नरेश महतो गीता महतो
6: सम्पर्क 97-625-73-89 98-074-46-182 र 98-491-95-225

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 5494।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 5880 र 98550 26 44
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढी प्रहरी परिचालन सार्वजनिक गाडीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य तोकिएको भन्दा बढी गाडी भाडा नलिन महासङ्घको आग्रह विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिस प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी र क्यान र एनपिएल टोली आइसिसी मान्यताको पर्खाइमा नेपाल खबरमा अब पूरा खबर नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ निर्वाचन समितिका अनुसार बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म मतदान हुनेछ महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन् प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा राष्ट्रिय सभागृह खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ खुला मञ्चमा कोशी मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिलाई पनि खुला मञ्चमै मतदान गर्ने व्यवस्था गरेको निर्वाचन समितिले जनाएको छ काङ्ग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा हुँदैछ वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ चार उपसभापति मध्ये 2 खुला पदका लागि गोविन्द भट्टराई चन्द्रकान्त भण्डारी चन्द्रमोहन यादव दीपक गिरी धनराज गुरुङ मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन् समावेशी तर्फको 1 उपसभापति पदका लागि जीवन परियार फर्मुल्लाह मनसुर विनोद चौधरी रञ्जित कर्ण र सीता गुरुङ गरी 5 जना प्रतिस्पर्धामा छन् 3 महामन्त्रीमध्ये 2 खुला पदका लागि अमरसिंह पुन मगर उदय शमशेर राणा गुरुराज घिमिरे नयन सिंह महर प्रदीप पौडेल शङ्कर घिमिरे सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन् महिला महामन्त्रीको 1 पदका लागि डिला संग्रौला पन्त त्यसै गरी महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन् दशैं दीपावली नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ देशभर 50,000 भन्दा बढी प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चोरी डकैती जुवातास तथा सट्टेबाजी सीमा अपराध तस्करी भन्सार छली बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट कालोबजारी कृत्रिम अभाव म्याद गुज्रिएका तथा मिसावटयुक्त वस्तुको बिक्री हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष सञ्चालन गरेको प्रहरीले जनाएको छ चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने भएकाले गाडी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक गाडीहरूमा विशेष निगरानी गर्ने भएको छ प्रहरीका अनुसार सार्वजनिक गाडीहरूले यात्रु बोकेर लामो दूरीमा सञ्चालन गर्नुअघि 7 दिनभित्र गरिएको मेकानिकल टेस्ट रिपोर्ट पेश गर्नुपर्नेछ यस्तै चालकको लाइसेन्स जाँच त्यसै गरी लामो दूरीका गाडीहरूमा 2 जना चालकको व्यवस्था र गाडीको क्षमताभन्दा बढी यात्रु नराख्ने नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने समेत प्रहरीले जनाएको छ यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकेको भन्दा बढी गाडी भाडा नलिन आग्रह गरेको छ महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढी भाडा लिने गाडीलाई कारवाही गर्नेछ यस वर्षको दशैंका लागि भोलिदेखि यात्रुवाहक गाडीको अग्रिम टिकट बुकिङ खुला हुने निर्णय भइसकेको छ यात्रु तथा मालवाहक यातायातलाई सञ्चालनको अवस्थामा सहज व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग नेपाल यातायात राष्ट्रिय व्यवसाय महासङ्घ मजदुर संघ संगठन प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले विपद सम्बन्धी केही नेपालयन संशोधनका लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ। यस्तै रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा विभिन्न खातामा गरी हिजो बेलुकीसम्म 17,06,80,41,464 रुपियाँ मौजदात पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात 12,57,28,76,523 रुपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाडका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। पर्सि शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाइ छ। बाढी पहिरोका कारण अवरुद्ध चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसम कोरला सडक मरम्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा त्यसलाई छिचो लिएको छ। म्यागको रघुगङ्गा गाउँपालिका दुईमा पर्ने कुनौटामा असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढीले 250 मिटर सडक कटान गरेर बगाएको थियो। बेनी जोमसम कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिजो कुनौटा भिरमा कालीगण्डकीले कडान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचो लिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाइबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ। नेपालमा रेबिज प्राणघातक जोनोटिक रोगका रूपमा रहेको र यस समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सक्ने रणनीति दस्तावेजमा उल्लेख छ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस यस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत तथा रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नका साथै सरकार र सरकारवालाहरूलाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। अब विदेशको खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। डाक्टरहरूले झन्डै 45 मिनटसम्म लगातार सिपिआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकेको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ। हृदयघातका कारण निधन भएको हुनसक्ने भनिए पनि एकिन कारण भने पोस्टमार्टम पछि मात्र स्पष्ट हुने खबरमा उल्लेख छ। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 मा महाराष्ट्रको मरुड जान्जिरामा जन्मिनुभएका विश्वनाथ पाटेकर अर्थात् नाना पाटेकरले सन् 1978 मा गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा सुरु गर्नुभएको थियो। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यान अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको तयारीमा जुटेको छ। एनपिएलको मिति नजिकैसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ। अब क्यान आइसिसीको औपचारिक निर्णयको पर्खाइमा रहेको क्यानका सचिव पारस खड्काले बताउनु भएको छ। आइसिसीको स्वीकृति आएपछि एनपिएलका टोलीलाई थप स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ। यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढाउन सहयोग पुग्नेछ। आइसिसीबाट मान्यता प्राप्त भएमा एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ। त्यसैले क्यानसँगै एनपिएलका टोली समेत आइसिसीको निर्णयको प्रतीक्षामा छन्। एनपिएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढी प्रहरी परिचालन सार्वजनिक गाडीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य तोकिएको भन्दा बढी गाडी भाडा नलिन महासङ्घको आग्रह विपदमा बेवत्ता भएकाहरूलाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिस प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी र क्यान र एनपिएल टोली आइसिसी मान्यताको पर्खाइमा

0: सो लाभली मलाई त अहिले डोली चलिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिम खडा कृषि शाखा

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184239230।
6: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
9: हेलो
10: हेलो बुढी, के छ खबर?
9: ठिकै छ, चलेकै छ।
10: ल भिडियो अन गर, तलाई हेरौँ।
9: भिडियो अनै छ त, देख्नु भएन र?
10: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
9: माडीको नेट यस्तै त हो नि।
10: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई, टेकमाइललाई।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: इस टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
0: It's 10 o'clock. अहिले 10 बजे को छ।
4: नेपाली रेडियो नेटवर्क को बिहान 10 बजे को नेपाली खबर में बीनु शर्मा को नमस्कार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान 10 बजेदेखि मतदान शुरू गर्ने तालिका केही पछाडि धकेलिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिउँसो 1 बजेदेखि मतदान शुरू हुने बताएका छन्। महाधिवेशनमा सहभागी 7255 महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार सार्वजनिक गरिसकेको छ। यसअघि निर्वाचन समितिले आज बिहान 7 बजेदेखि मतदान शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय 3 घण्टापछि सारिएकोमा फेरि सरेको हो। 15 महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्य समिति 297 सदस्य बनाएको छ। चीनबाट खरिद गरी काठमाडौँ लैजान ल्याइएको करिब 27 लाख रुपियाँ बराबरको ड्रागन फ्रुट सड़क अवरुद्ध भएपछि जोमसोममै थन्किएको छ। बेनी जोमसोम सड़क खण्ड बाढ़ी र पहिरोका कारण अवरुद्ध भएपछि 15 दिनभन्दा बढ़ी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निशुल्क वितरण गरेका छन्। असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोले सड़क खण्डमा क्षति पुर्याएपछि ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको थियो। सड़क पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठूलो सवारी साधन समेत सहज रूपमा आवत जावत गराउन नसक्ने भएपछि व्यवसायीले फल निशुल्क वितरण गरेका हुन्। व्यवसायीका प्रतिनिधि सुभाष सुनवारका अनुसार कन्टेनरमा 924 क्यारेट ड्रागन फ्रुट थियो। लामो समयसम्म कन्टेनरमै राख्दा जोमसुमको दिउँसोको चर्को घाम र रातिको अत्याधिक चिसोका कारण फल बिग्रिन थालेपछि निशुल्क वितरण गर्नु परेको हो। सुनवारका अनुसार जोमसुममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन सकेन। सड़कको अवस्थाका कारण ड्रागन फ्रुट बेनीसम्म पुर्याउन समेत सम्भव नभएपछि स्थानीयलाई वितरण गरिएको हो। निशुल्क ड्रागन फ्रुट वितरण हुने खबर पाएपछि स्थानीयवासी कन्टेनर रहेको स्थानमा जम्मा भएका थिए। व्यवसायीले फल वितरण गरेपछि स्थानीयले आवश्यकता अनुसार ड्रागन फ्रुट लगेका थिए। सड़क अवरोधका कारण ठूलो आर्थिक क्षति बेहोर्नु परे पनि बिग्रेर खेर जानुभन्दा स्थानीयलाई निशुल्क वितरण गर्नु उचित भएको बताइएको छ। ड्रागन फ्रुट वितरण गरेपछि काठमाडौँ फर्किने तयारीमा छन्। त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा मुख्य रूपमा त्रिविको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट प्रस्तुत र स्वीकृत गर्ने मुख्य एजेण्डा रहेको छ। त्रिवि कार्यकारी परिषदको सदस्यमा भएको मनोनयन समर्थन र पुनरावेदन आयोगको अध्यक्ष तथा सदस्य मनोनयन सम्बन्धी प्रस्तावहरूमाथि छलफल गरी निर्णय गरिनेछ। नेपाली कांग्रेसको संस्थापन पक्षले गरेको 15 महाधिवेशनलाई बहिष्कार गरी मंगसिरमा नियमित महाधिवेशनको तयारी गरेको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशन सकाएर पालिका अधिवेशनलाई अघि बढाएको छ। केही पालिकामा अधिवेशन सके पनि केही क्षेत्रमा उम्मेद्वार नै पाउन समस्या परेको छ। संस्थापन समूहले काठमाडौँमा महाधिवेशन गरिरहँदा यो समूहले आफ्ना गतिविधि गरिरहेको छ। कांग्रेसको पुरानो विधि अनुसार नै वडा पालिका क्षेत्र जिल्ला प्रदेश हुँदै केन्द्रीय अधिवेशनको तालिका तय भएको छ। तर संस्थापन पक्षले 20 दिनमै सबै कार्यक्रम सक्ने तालिका बनाए पनि यो समूहले 15 गतिबाट वडा शुरू गरेर मंगसिरमा मात्रै केन्द्रीय महाधिवेशनको तालिका बनाएको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार वडा अधिवेशनपछि पालिका अधिवेशन गर्ने तयारी भए पनि लुम्बिनीका केही जिल्लामा वडा तहकै संगठन निर्माणमा कठिनाई भएपछि पालिका अधिवेशन समेत प्रभावित भएको छ। कतिपय स्थानमा भने वडा अधिवेशन सम्पन्न भएसँगै पालिका अधिवेशन तामझामका साथ अघि बढेको छ। कांग्रेसको संस्थापन पक्षले यो समूहमा सक्रिय हुनेहरूलाई कुनै कारवाही नगर्ने जनाएकाले पनि उता अवसर नपाएका र पहिलेबाटै यो समूहमा प्रतिबद्ध भएका साथ दिएका छन्। तर यसअघि देउवा समूहमा सक्रिय रहेर पटक पटक अवसर पाएका प्रभावशाली नेताहरूले पनि साथ छाडेका छन्। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो 1 बजे बस्ने प्रसार प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आजको बैठकमा पहिलो पटक वरिष्ठ नेताका रूपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन्। एमाले केन्द्रीय कमिटिको बैठकले स्थायी कमिटिमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप 7 जनालाई मनोनित गरेपछि स्थायी कमिटी बैठक आह्वान भएको छ। पूर्व राष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा मनोनयन भएपछि बोलाइएको पहिलो बैठकमा विद्या भण्डारी सहभागी हुन लागेकी हुन्। स्थायी कमिटिमा पदाधिकारी बाहेक पूर्व वरिष्ठ नेता ईश्वर पोखरेल सहित प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थपमाया थापा र शिव माया तुम्बा हाङफे थपिएका छन्। बैठकले केन्द्रीय कमिटिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारी बारे निर्णय गर्ने बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।

0: यो दस तिहार मा गोदरेज का उत्पादन किन्दा अट्रैक्टिव कैशबैक पाउनुहोस्। फ्रंट लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टब मा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इंस्टॉलेशन अनि 0% ब्याज मा सजिलो किस्ता को सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्ष को फुल वारंटी। गोदरेज सँग भनै देखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। हिल्सा सिमकोट सड़क खण्डमा बाक्लो हिंसो मेरो आवत साबत अवरुद्ध भएपछि हुम्लाबाट चीनतर्फ गएका करिब 300 नेपाली नागरिक तिब्बतको पुरुङमा रोकिएका छन्। सड़क नखुलेपछि उनीहरू घर फर्किन नसकेर चीनतर्फ बस्न बाध्य भएका हुन्। पुरुङमा रहेका साम चेनले दिएको जानकारी अनुसार हुम्लाका विभिन्न स्थानीयताका करिब 300 नागरिक अहिले पुरङमा रोकिएका छन्। तीमध्ये नम्खा गाउँपालिकाका मात्र 150 भन्दा बढी नागरिक रहेको बताइएको छ। हिउँका कारण हिल्साबाट सिमकोटतर्फ आउने सड़क बन्द भएपछि घर फर्कन नसकेको र आफूहरूलाई उद्धारको अवस्था गर्नुपर्ने अवस्था आएको चेनले बताएका छन्। हुम्लाका विभिन्न पालिकाका नागरिक सँगै भारतबाट आएका केही नागरिक समेत पुरङमा रोकिएको जानकारी दिएका छन्। चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत नारी प्रिफेक्चरमा पर्ने पुरङ काउन्टी हिमलाको हिल्सा नाकासँग जोडिएको प्रमुख व्यापारिक क्षेत्र हो। हुम्लाबाट व्यापार, रोजगारी तथा अन्य कामका लागि पुरङ पुगेका नेपालीहरू सड़क अवरुद्ध भएपछि त्यहीँ रोकिएका छन्। हिल्सा हुँदै सिमकोट फर्किने सड़कमा बाक्लो हिउँ जमेकाले सवारी साधन समेत सञ्चालन हुन सकेका छैनन्। पैदल आवत जावत समेत जोखिमपूर्ण बनेपछि नेपाली नागरिकहरू पुरङमै बस्न बाध्य भएका छन्। पुरङमा रोकिएका नागरिकहरूका अनुसार हिउँ सफा गरेर सड़क सञ्चालन नल्याएसम्म नेपाल फर्किन सम्भव छैन। लामो समयसम्म सड़क अवरुद्ध हुँदा बसोबास, खानपान र अन्य दैनिक आवश्यकता समेत प्रभावित हुन थालेको उनीहरूको भनाइ छ। र भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उनको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। चिकित्सकहरूले झन्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ। निधनको एकिन कारण भने पोस्टमार्टम पछि मात्रै स्पष्ट हुने बताइएको छ। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उनका प्रशंसकलाई समेत स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 मा महाराष्ट्रको मुरुङ जन्जिरामा जन्मिएका विश्वनाथ पाटेकर अर्थात नाना पाटेकरले सन् 1978 गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा सुरु गरेका थिए। हिन्दी र मराठी दुवै भाषाका चलचित्रमा काम गरेका उनी अभिनयसँगै लेखक र निर्देशकका रूपमा समेत परिचित थिए। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

drop the bass.

0: Yeah.
1: क्या भन मैन खसे तेरिका हाथ खुट्टा दुवे भाचे जस्तो होस पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
2: पर्ख दीपक
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
1: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
3: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
4: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
6: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा
5: एनआइसियु पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसिटी सहितको मनोरोग सेवा
5: युरोलोजीमा एमसिएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7738 मोबाइल 98-550-88-002 दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
4: अत्याधुनिक अपरेशन थिएटर आइसियु ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
7: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल इसिजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-5800 मोबाइल 98-550-26-440
7: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
8: 24 घण्टा इमर्जेन्सी सेवा
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
4: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200 छ।
0: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
2: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 9855077061 र 9855077053।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब?
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 490 374 9855 10 61 356।
8: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
9: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9555060359 र 9555067359।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान 10 बजेदेखि मतदान शुरू गर्ने तालिका केही पछाडि धकेलिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिउँसो 1 बजेदेखि मतदान शुरू हुने बताएका छन्। महाधिवेशनमा सहभागी 7255 महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। निर्वाचन समितिले आज बिहान 7 बजेदेखि मतदान शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय 3 घण्टा पछि सारिएकोमा फेरि सरेको हो। 15 महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्य समिति 297 सदस्य बनाएको छ। त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा मुख्य रूपमा त्रिविका आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट प्रस्तुत र स्वीकृत गर्ने मुख्य एजेण्डा रहेको थियो। त्रिविका कार्यकारी परिषदको सदस्यमा भएको मनोनयन समर्थन र पुनरावेदन आयोगको अध्यक्ष तथा सदस्य मनोनयन सम्बन्धी प्रस्तावहरूमाथि छलफल समेत भएको छ। नेपाली कांग्रेसको संस्थापन पछिले गरेको 15 महाधिवेशनलाई बहिष्कार गरेर मंगसिरमा नियमित महाधिवेशनको तयारी गरेको शेरबहादुर देउवा पछिले लुम्बिनी प्रदेशमा वडा अधिवेशन सकाएर पालिका अधिवेशनलाई अघि बढाएको छ। केही पालिकामा अधिवेशन सकिए पनि केही क्षेत्रमा उम्मेद्वार नै पाउन समस्या परेको छ। संस्थापन समूहले काठमाडौँमा महाधिवेशन गरिरहँदा यो समूहले भने आफ्ना गतिविधि गरिरहेको छ। कांग्रेसको पुरानो विधि अनुसार नै वडा पालिका क्षेत्र जिल्ला प्रदेश हुँदै केन्द्रीय अधिवेशनको तालिका तय भएको छ। तर संस्थापन पक्षले 20 दिनमै सबै कार्यक्रम सक्ने तालिका बनाए पनि यो समूहले असोज 15 गते वडाबाट शुरू गरेर मंगसिरमा मात्रै केन्द्रीय महाधिवेशनको तालिका बनाएको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार वडा अधिवेशनपछि पालिका अधिवेशन गर्ने तयारी भए पनि लुम्बिनीका केही जिल्लामा वडा तहकै संगठन निर्माणमा कठिनाई भएपछि पालिका अधिवेशन समेत प्रभावित बनेको छ। कतिपय स्थानमा भने वडा अधिवेशन सम्पन्न भएसँगै पालिका अधिवेशन तामझामका साथ अघि बढेको छ। कांग्रेसको संस्थापन पछिले यो समूहमा सक्रिय हुनेहरूलाई पनि कुनै कारवाही नगर्ने जनाएकाले पनि उता अवसर नपाएका र पहिल्यैबाट यो समूहमा प्रतिबद्ध भएकाले साथ दिएका छन्। तर यसअघि देउवा समूहमा सक्रिय रहेर पटक पटक अवसर पाएका प्रभावशाली नेताहरूले पनि साथ छाडेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन्। त्रिभुवनको 67 वार्षिक दिवसको बैठकमा सहकुलपति समेत रहेका मन्त्री पोखरेलले मन्त्रालयमा परीक्षा र नतिजा समयमा नभएको गुनासो आउने गरेको बताएका छन्। शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न समेत उनले आग्रह गरेका छन्। विश्वविद्यालयको अधिकार विकेन्द्रीकरण गर्न पनि उनले आग्रह गरे। अन्य प्रदेशमा पनि दीक्षान्त समारोह गर्नुपर्ने समेत उनको भनाइ छ। मन्त्री पोखरेलका अनुसार सरकार शिक्षा सुधारमा लागेको समेत बताएका त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस बैठक अवसरमा रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले 64 ग्रेस लिस्टको संक्षिप्त विवरण समेत प्रस्तुत गरेका छन्। प्रधानमन्त्री एवं त्रिविका कुलपति बालेन्द्र शाहको अध्यक्षतामा आयोजित उक्त बैठकमा प्रस्तुत विवरण अनुसार 2082 असार 1 गतेदेखि 2083 असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका जम्मा 95,540 विद्यार्थीहरू यस ग्रेस लिस्टमा समावेश रहेका छन्। कुल विद्यार्थी मध्ये प्राविधिक तर्फ 15.10% र साधारणतर्फ 84.90% रहेका छन्। विभिन्न संकाय तथा अध्ययन संस्थानगत रूपमा हेर्दा सबैभन्दा बढी व्यवस्थापन संकायमा 43,142 विद्यार्थी रहेका छन्। त्यसै गरी शिक्षा शास्त्र संकायमा 16,533, मानविकी तथा सामाजिक शास्त्र संकायमा 15,441, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा 6,688, इन्जिनियरिङ अध्ययन संस्थानमा 5,960, कानून संकायमा 3,001, चिकित्सा शास्त्र अध्ययन संस्थानमा 1,920, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा 463 तथा वन विज्ञान अध्ययन संस्थानमा 192 जनशक्ति उत्पादन भएका छन्। तहगत रूपमा स्नातक तहमा 72,404, स्नाकोत्तरमा 22,533 र एमफिलमा 253, पीएचडीमा 164 र विद्यावारीमा 166 जना रहेका छन्। ग्रेस लिस्टमा हटाएका र आज उपाधि प्रदान गर्न अनुमति पाएका विद्यार्थीहरूका लागि आगामी 2083 साल पौष महिनामा मूल दीक्षान्त समारोह काठमाडौँमा आयोजना गरिने जानकारी गराइएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। दिउँसो 1 बजे पार्टी कार्यालय च्यासरमा बैठक बस्ने गरी बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। 11 महाधिवेशनपछि एमाले स्थायी कमिटिको पहिलो बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने समेत जनाइएको छ। असोज 8 गते सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएकाले उनी पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुनेछन्। केन्द्रीय कमिटिले भण्डारीलाई वरिष्ठ नेता बनाउनु का साथै स्थायी कमिटी समेत गठन गरेको थियो। आजको स्थायी कमिटी बैठक अघि भण्डारीले शपथ लिने कार्यक्रम समेत तय भएको छ। र दिल्लीको सीमापुरी क्षेत्रमा बुधबार एक बहुतले भवन ढल्दा 4 मृत्यु भएको छ भने 8 घाइते भएका छन्। जिल्ला अधिकारी अजय कुमारले दिएको जानकारी अनुसार अहिलेसम्म 3 र 1 शव फेला परेको छ। पग्नावशेष सड़कमा खसेकाले त्यसमुनि कुनै पैदल यात्री पसेका छन् या छैनन् भन्ने निश्चित नभएको र सावधानीपूर्वक कार्य भइरहेको समेत उनले जानकारी दिएका छन्। राहत तथा उद्धारको करिब 75% काम सकिएको र बाँकी काम पूरा हुन अझै 4-5 लाग्ने अनुमान गरिएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: किराना र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056-50-10-60 वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
3: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
4: बृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति छाला रोग बाल रोग नाक कान घाँटी आँखा मन रोग हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ मिति यही असोज 24 गते शनिबार समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ
5: हेलो आयन के छ
6: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के साडी माडीतिर हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
6: भिडियो अन गर न यार
5: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
6: कुन जमानामा छ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
4: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै जमिन बाटो निर्माण हुने रिंग पोल पिलर रेलिंग भेन्टिलेसन सिमाना पिलर कम्पाउन्ड पिलर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरी को सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै हो
9: ल भिडियो अन गर्दा तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काङ्ग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह। घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव। आइपीयू महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित। हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण। किशोर किशोरीका लागि च्याट जीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष। संवेदनशील विषयमा समेत एआई च्याटबटको प्रयोग बढ्दो। र नेपाल प्रिमियर लिगको तयारी तीव्र। नेपाल खबरमा अब पूरा खबर। काङ्ग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि तय मतदानको समय 3 घण्टा पर सारिएको छ। यसअघि बिहान 10 बजेबाट मतदान शुरू गर्ने भनिए पनि चुनावको तयारी पूरा नभएपछि मतदान आज दिउँसो 1 बजेसम्मका लागि सारेको निर्वाचन समितिका सदस्य राजु कटुवालले बताउनुभयो। मतदान शुरू हुने समय पटक पटक सार्दा महाधिवेशन प्रतिनिधिहरू भने मतदानको प्रतीक्षामा छन्। काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि 3 ठाउँमा 7 वटा केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको छ। काङ्ग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्याम कृष्ण खड्गे बीच प्रतिस्पर्धा चलिरहेको छ। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले सबै नागरिकहरूलाई आग्रह गरेको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो। नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम रहने प्रहरीले जनाएको छ। आपतकालीन अवस्थामा नागरिकको प्रहरीको 100 नम्बरमा निशुल्क फोन गर्न सक्नेछन्। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा 24 घण्टा फोन उठ्ने व्यवस्था मिलाएको समेत प्रहरीले स्पष्ट पारेको छ। चाडपर्वका समयमा बढ्न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, दुष्प्रचार र डिपफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढाएको छ। एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई समेत यसपटकको चाडपर्व लक्षित सुरक्षा योजनामा समेटेको छ। प्रहरीले नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट तथा प्रफिट स्किम, मोबाइल ब्याङ्किङ तथा डिजिटल वालेट ठगी र ओटिपी पिन तथा पासवर्ड चोरी गर्ने फेसिङबाट सावधान रहन पनि आग्रह गरेको छ। चाडपर्वका क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली गरेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ। चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले 50,000 भन्दा बढी जनशक्ति परिचालन गरेको जनाएको छ। तान्जानियाको अरुसामा चलिरहेको अन्तर संसदीय संघ आइपीयूको 153 महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद न्यूनीकरण सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 भन्दा बढी मतले पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको हिमालय क्षेत्र तथा अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद सम्बोधन र उत्थानशीलता अभिवृद्धि शीर्षकको प्रस्ताव महासभाले छलफलपछि मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो। सभामुख अर्यालले प्रस्ताव प्रस्तुत गर्दै हिमालय क्षेत्रलाई एसियाको वाटर टावर तथा सम्पूर्ण मानव जातिको साझा सम्पदाका रूपमा चित्रण गर्नुभएको छ। उहाँले जलवायु परिवर्तनका कारण हिमाल तथा हिमनदीमा परिरहेको गम्भीर प्रभावप्रति विश्व समुदायको ध्यान आकर्षण गराउँदै जलवायुजन्य विपद न्यूनीकरणका लागि संसदीय जवाफदेहिता आवश्यक रहेको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगति 78% पुरा, सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082-562-6601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz जितेन्जेल। हामीले काँग्रेसमा नयाँ कार्य समिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तनहुँमा निर्माणाधीन 140 MW क्षमताको तनहुँ जलविद्युत आयोजनामा 78% काम सम्पन्न भएको छ। रेसिङ गाउँपालिका एक झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख रहेको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना हेडवर्क्स, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइनको काम भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदगालीका जेबीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताउनु भएको छ। आज सुनको भाउ तोलामा 500 रुपियाँले बढेर 2,92,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रुपियाँले बढेर तोलाको 2,92,300 रुपियाँमा कारोबार भयो। यता आज चाँदीको भाउ भने 35 रुपियाँले घटेको छ। चाँदी आज 4,390 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 10 रुपियाँले बढेर 4,425 रुपियाँमा कारोबार भएको थियो। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलिफ मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। संस्थाले प्रदान गरेका मानवीय राहत तथा सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिनले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ। मन्त्री पुनले यो सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत देशबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको धारणा राख्नु भएको छ। अब विदेशको खबर। किशोर किशोरीहरूले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीहरूका लागि च्याटजीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको दावी गरे पनि 13-17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपन एआईले 3 महिना अघि अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। ओपन एआईका अनुसार किशोर किशोरीहरूले च्याट जीपीटीमा दैनिक औसत 15 मिनट भन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयका प्रश्न बढी सोध्ने गरेका कम्पनीको दावी छ। यसैबीच बाल बालिका र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभावबारे विश्वभर बहस पनि उठेको छ। किशोर किशोरीले एआई च्याटबोटको प्रयोग पढाइ र जानकारीका लागि मात्र नभई मानसिक तनाव, आत्महानि र अन्य संवेदनशील विषयमा समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी तीव्र बनेको छ। कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुने देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तर उन्नति, पारापिटमा नयाँ कुर्सी जडान, पिच तथा आउटफिल्डको व्यवस्थापन र नयाँ प्रवेशद्वार निर्माणको काम अघि बढाइएको छ। प्रतियोगिता सुरु हुन अघि नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका हजारौं बकेट कुर्सी जडान गरिएका छन्। पहेँलो, रातो, सुन्तला र सेतो रंगका कुर्सीहरू मैदानको आकार अनुसार व्यवस्थित रूपमा जडान गर्दा त्रिवी मैदानको स्वरूप थप आकर्षक बनेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। 3 ठाउँमा 7 मतदान केन्द्रको व्यवस्था। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह। घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव। आइपियु महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित। हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण। किशोर किशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष। संवेदनशील विषयमा समेत एआई च्याटबोटको प्रयोग बढ्दो। र नेपाल प्रिमियर लिग एनपीएलको तयारी तीव्र। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 99 98 0 74 46 142 र 98 491 95 225।

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549998।

0: मेगाहर्ट्ज।
1: ओहो आज त के हो कति राम्रो भएको आज दार्जिलिङ चेलीहरु त
2: फेरि चकचक गर्ने नै
3: भेटाउने फेरि ल ल ल भन्दिनु नि आज के हो।

0: तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसात कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशॉप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भई सकेको छ आज संपर्क गर्नुहोस्
0: संपर्क कुंवर मोटरसाइकिल वर्कशॉप कीर्तनपुर प्रोप्राइटर इंद्रजीत कुंवर फोन 9842421343 र 9814829230
2: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार
3: होइन
2: भोक लागेको छैन तिमीहरूलाई
3: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
4: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पेय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745231963
5: हेलो
6: हेलो बुढी के छ खबर
5: ठिकै छ चलेकै छ
6: ल भिडियो अन गर त तलाई हेरम
5: भिडियो अनै छ त देख्नु भएन र
6: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
5: माडीको नेट यस्तै त हो नि
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
0: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842501840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। असोज 8 देखि 11 गतेसम्म परेको भारी वर्षाका कारण मेग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्ति गरिँदै आएको पाइपलाइन क्षतिग्रस्त भएपछि यसको पुननिर्माण गर्न झन्डै 15 करोड रुपियाँ लाग्ने भएको छ। खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराबाट आएको इन्जिनियरिङ सहितको प्राविधिक टोलीले क्षतिग्रस्त पाइपलाइनको व्यवस्था स्थलगत अवलोकन गरेपछि 14 करोड 80 लाख रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। बेनी जमसम रो सडकसँगै बिछ्याएको खानेपानीको पाइपलाइन बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण 14 किलोमिटर क्षतिग्रस्त भएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार 6 इन्चका 2 पाइपलाइन मार्फत बेनीमा पानी आपूर्ति हुँदै आएको थियो। अन्नपूर्ण गाउँपालिका 8 रहेको रिठा खर्क र डाँडा खर्कको मुहानबाट बेनी जमसमसम्म सडकको किनारे किनार बैसरीदेखि कलेश्वर हुँदै बेनीसम्म 16 किलोमिटर पाइपलाइन विस्तार गरेर पानी ल्याइएको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी र त्रिशुली बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले अब पुनस्थापना र पुननिर्माणको काम सुरु गर्ने बताउनु भएको छ। प्रदेश सरकारको गत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको आज हेटौडामा बसेको बैठकमा मुख्यमन्त्री थापा मगरले यस्तो बताउनु भएको हो। उहाँले बजेटको सीमाभित्र रहेर अन्य मन्त्रालयका गैर प्राथमिक कार्यक्रम वा बजेट कटौती गरी विपद प्रभावित क्षेत्रको पुनस्थापनामा रकम परिचालन गरिने बताउनु भयो। राजनीतिक नेतृत्व अर्थात् जनप्रतिनिधि अस्थायी हुने र कर्मचारी संयन्त्र नै स्थायी सरकार भएकाले सेवा प्रवाह तथा मन्त्रालयको प्रगतिमा कर्मचारीको मुख्य भूमिका रहने उहाँको भनाइ थियो। कर्मचारीले इमान्दारी जिम्मेवारी बोध र कर्तव्य निष्ठ भएर काम गर्नुपर्ने उहाँको भनाइ छ। चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। इफ यु सी समथिङ से समथिङ अर्थात् केही शङ्कास्पद देखे भन्नुहोस् भन्ने सन्देशलाई चाडपर्व लक्ष्य सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको छ। चाडपर्व लक्ष्य सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्लेले चाडपर्वका समयमा सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।

0: deals, mega cashbacks and gifts.
1: ये सात पर्व में TCL घर भी चाउनो होस, रा पाउनो होस रू 1,42,500 से सम्मको कैशबैक, रा उपहार हरू 85 रा 98 इंच को टीवी में TCL साउंड बार, फ्रीज में CC इंडक्शन कुकटॉप, वॉशिंग मशीन में 6 किलो सर्फ एक्सल मैटिक, एसी में फ्री इंस्टॉलेशन, रा 0% ईएमआई नागरिकता भए पुग्छ। शर्त हरू लागू हुने छन्। ग्लोबल नंबर 1 गूगल टीवी ब्रांड TCL CG इलेक्ट्रॉनिक्स।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। गुल्मीको सत्यवती गाउँपालिका 3 स्थित ठूलो लुम्केमा वर्षासँगै आएको हुरीले गोलभेडा खेतीमा क्षति पुगेको छ। व्यावसायिक रूपमा निर्माण गरिएका करिब 400 टनल मध्ये 80 वटामा क्षति पुगेको हो। सत्यवती गाउँपालिका 3 का वडा अध्यक्ष जितबहादुर त्रामो मगरका अनुसार हुरीले टनलको प्लास्टिक च्यातिएपछि गोलभेडा खेतीमा क्षति पुगेको हो। टनलमा किसानले गोलभेडा बन्दा काउली सिमी काँक्रा सिमला मिर्च तिते करेला लगायतका तरकारी उत्पादन गर्दै आएका थिए। एउटा टनलबाट 4-5 क्विन्टलसम्म गोलभेडा उत्पादन हुने त्यहाँका किसानहरू बताउँछन्। टनलको प्लास्टिक च्यातिएपछि गोलभेडाका साथै अन्य तरकारीमा समेत क्षति पुगेको छ। र चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड कम्पनीको ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन्। यससँगै काठमाडौँ उपत्यका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पाएक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका हुन्। यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। एउटा मात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास हुनाउँदै कम्पनी फरक परेकै कारण दुःख पाउन नपरोस् भनेर नेपाल आयल निगम ग्यास उद्योगी विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लागि हो। आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले उपभोक्ताको सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताउनुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचुकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 490 374 98510 61 356 356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359।

0: सो लभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई टेकमाइनलाई
12: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
10: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-7053 98550-77061 र 98550-77053
13: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-4440-493-580 र 98550-26-440
14: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान समय फेरि सरेको छ। 2:30 बजेका लागि मतदान सुरु हुने समय तोकिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 2:30 बजे ज्येष्ठ मतदानबाट मतदान सुरु हुने लागेको हो। निर्वाचन समितिका सदस्य सुजन लोप्चनका अनुसार आवश्यक मतपत्र मतदान स्थलमा आइपुगेको नहुँदा मतदान सरेको हो। नारायणी नदीको करिब 50 किलोमिटर क्षेत्र नदी कटान, बाढी तथा डुबानको जोखिममा रहेको पाइएको छ। जोखिमयुक्त क्षेत्रमा नदी व्यवस्थापनका लागि प्रारम्भिक मूल्याङ्कन अनुसार करिब 13 अर्ब रुपियाँ स्रोत आवश्यक पर्ने देखिएको छ। सिँचाइ तथा जल स्रोत व्यवस्थापन आयोजना भरतपुरले नारायणी नदी पुलदेखि नवलपुरका विभिन्न स्थान हुँदै नारायणी र राप्ती नदीको सङ्गम स्थल गोलाघाटसम्म पैदल सर्वेक्षण गरी नदीको अवस्था र जोखिम क्षेत्र पहिचान गरेको हो। सर्वेक्षणबाट नदी कटान तथा बाढीको जोखिम, विद्यमान नदी नियन्त्रण संरचनाको अवस्था, नदीको बहाव तथा बहाव क्षेत्र, संवेदनशील क्षेत्र र आवश्यक व्यवस्थापन कार्यको प्राथमिकता पहिचान गरिएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले बताउनुभयो। अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत प्रसिद्ध थोराङला पास खुल्ला भएसँगै पदयात्रीको आवाजावज सहज भएको छ। हिमपातपछि थोरङ फेदीदेखि पासतर्फ सुरक्षित बाटो पहिलाइएपछि अहिले दैनिक 20-25 जना पदयात्रीको थोराङमा पास पार गरिरहेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाप मनाङ्ग कार्यालय प्रमुख ड्रग बहादुर भुजेलका अनुसार एकाप ट्रेनिङ म्यानेजमेन्ट एन्ड सेफ्टी कम्युनिटी TMSC नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पदमार्ग सुधार तथा हिउँ हटाउने काम सम्पन्न गरेको हो। हालै गएको हिम पहिरोका कारण थोरङ फेदीदेखि हाई क्याम्पसम्मको खण्ड चौनौतीपूर्ण बने पनि वैकल्पिक र सुरक्षित स्थानबाट पदमार्ग खुलाइएको उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। सुनसरीको बरा क्षेत्र नगरपालिका 10 प्रकाशपुरमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रथम प्रदीप राई स्मृति प्रकाशन पुर गोल्ड कप 2083 प्रतियोगिता असोज 23 गतिदेखि श्री प्रकाश माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने भएको हो। प्रकाशपुर युवा जमातको आयोजनामा हुने प्रतियोगितामा पूर्वी नेपालका 8 फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल साँझ 6 बजेदेखि सुरु हुनेछन्। प्रकाशपुर युवा जमातका अध्यक्ष मनिष मगरका अनुसार बराज क्षेत्र नगरपालिकामै पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागि हो। र अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारवाही गर्न तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। रिपोर्ट अनुसार अमेरिका र इजरायलले सम्भावित हमला नोभेम्बर 3 हुने अमेरिकी मध्यवर्ती निर्वाचन अघि गर्न सक्ने सम्भावना छ। इजरायलमा हुने निर्वाचन अघि पनि हमला हुन सक्ने बताइएको छ। सम्भावित सैन्य कारवाहीका इरानका ऊर्जा केन्द्र र महत्त्वपूर्ण पूर्वाधार र आवाडविक केन्द्रलाई लक्षित गरी ठूलो हवाई हमला गर्न सकिने अधिकारीहरूले बताएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: पाँच जस्तो छ ल होस् पनि छैन तुरन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 6:30 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 858 5 18 953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: बोले तो अवक बिदी सानी सोची सके
1: सुख दुख एते गरे भई हाल्छ नि
0: मेरो त सपना ठूलो छ म त जान्छु नि
2: अनि थुप्रै उपायहरू छन् तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर्दा तलाई हेरौँ।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई। टेकमाइनलाई
8: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आइसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा।
8: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
8: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
8: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
9: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
8: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
9: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
8: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
9: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
8: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-493-7038, मोबाइल 98-550-88-002।

0: समय सूचक का साथ
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7070 61 र 0855 5570 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 0855 5570 46
3: It's 3 o'clock. अहिले 3 बजे को साथ.
4: अहिले तपाईं सुन्दै हुनुहुन्छ. मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 MHz.
5: सीधा कुरा, प्रश्न विचार,
6: उजालो रेडियो नेटवर्क.
7: अहिले दिउँसोको 3 बज्यो.
8: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
9: राष्ट्रको शान किसान.
8: अ कम्प्लिट पाइपिंग सोल्युसन्स.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको मतदान अझै सुरु भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण लिँदै सरकार, चालु खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढाउन वित्त आयोगको सुझाव। एलिनोको प्रभावकै बीच नेपालमा मनसुन अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, राष्ट्रपतिमा दोस्रो कार्यकाल सुरु गरे त 8 युद्ध अन्त्य गराएको दावी। र आइसिसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको मतदान अझै सुरु भएको छैन। बिहान 10 बजेदेखि सुरु गर्ने तय भएकोमा तयारी नपुगेको भन्दै दिउँसो 1 बजेका लागि सारिएको थियो। त्यस्तै अर्को सूचना निकालेर दिउँसो 2:30 बजेका लागि सारेको मतदान अझै सुरु नभएको हो। निर्वाचन समितिले मतपत्र सबै आइ नपुगेकाले मतदान रोकिएको जनाएको छ। अहिले उम्मेद्वार र कार्यकर्ताहरू धमाधम भोटमा आइरहेका छन्। महाधिवेशनमा सहभागी 7,255 महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीहरूमा उम्मेद्वारी दिएका 4 आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै खुल्लातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर महेन्द्र रिजाल र देवराज चालिसेले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै सहमहामन्त्रीमा दलित क्लस्टर तर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। मतदान अघि नै 3 उम्मेद्वार भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो। यस शपथसँगै उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीति फर्कनु भएको छ। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बैठक शुरू भएको छ। वरिष्ठ नेताको हैसियतले पूर्व राष्ट्रपति भण्डारी पनि पहिलो पटक बैठकमा सहभागी हुनु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको यस बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्य सम्पादन, पार्टीको आन्तरिक रणनीति र प्रतिपक्षी दलका रूपमा एमालेद्वारा उठाउनु पर्ने एजेण्डाका बारेमा छलफल भइरहेको छ। बैठकको निर्णय सहित पार्टीले आफ्ना धारणा औपचारिक रूपमा शीघ्र सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ्दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सामा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पुँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2017-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 आइपुग्दा बढेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढिरहे पनि त्यही अनुपातमा राजस्व संकलन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा बढाउन र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ्ने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो प्रणालीका कारण यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन सुरु हुन अघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसुन प्रवेश गरेको जुन 19 तारिकदेखि अहिलेसम्म झण्डै 95 प्रतिशत वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसून भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले केही भूभागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्ने समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एल निनोका कारण वर्षा कम हुन सक्ने सहप्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल निनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: लागि बाली टूर युरोपेन्स घरमा रहिन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलनका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका मुगुका दुईजनाको शव फेला परेको छ। मुगुङ कर्मारोङ गाउँपालिका नौका अङ्ग बहादुर रोकाया र ललित जङ बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जडीबुटी संकलनका लागि गएको 13 जनाको टोलीमध्ये उहाँ दुवैजना यही असोज 2 गतदेखि सम्पर्कविहीन हुनुभएको थियो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको संयुक्त सुरक्षा टोलीले खोजीका क्रममा रोकाएको शव यसअघि असो 17 गते र बडुवालको शव हिजो लिमी पाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो। विदेश खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको जिकिर गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि वा नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतका नाम चर्चामा छन्। 2026 नोबेल पुरस्कार विजेताको घोषणा भोलि हुँदैछ। अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग 2 श्रृङ्खलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबियाको स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लिग 2 श्रृङ्खला अन्तर्गत आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृङ्खलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा छन्। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमा मुख्य खबर फेरि एकपटक। नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण लिँदै सरकार। चालु खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढाउन वित्त आयोगको सुझाव। एलनिनोको प्रभावकै बीच नेपालमा मनसुन अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: साली नदीको शिर,
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.nt।
1: एनबीएल सर्वसुलभ आवास कर्जा।
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44-28-242
9: Come once, you will certainly be benefited.
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा श्रृङ्खलाबद्ध रूपमा लुटपाट मचाउँदै आएको आयन माझी समूहका नायकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले सिन्धुलीका 24 वर्षका आयन माझीलाई जडीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ पर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर र घुँडामुनि एक राउन्ड गोली चलाएको थियो। उनको बयानका आधारमा प्रहरीले भक्तपुरबाट अन्य दुई सदस्यहरू मनोज कुमार मुक्तान र राकेश थिङलाई पनि पक्राउ गरेको छ। मुख्य नायिकी माझी विरूद्ध काठमाडौँ, भक्तपुर र काभ्रेमा गरी ढाका चोरीका मात्रै 27 मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूले बिहान हिँड्ने सर्वसाधारणलाई लक्षित गरी सिक्री लुट्ने, पठाउ र इनड्राइभ चालकको वाहना बनाएर सुनसान ठाउँमा लुटपाट गर्ने तथा 15 भन्दा बढी मोटरसाइकल चोरी गरेको खुल्न आएको छ। प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग भएका 2 मोटरसाइकल, 5 नक्कली नम्बर प्लेट र 1 थान खुकुरी बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। काठमाडौँको शङ्खरापुर नगरपालिका 9 खुलालटार सडकमा बसबाट लडेर एकजनाको ज्यान गएको छ। इन्द्रायणीबाट साँखुतर्फ गुड्दै गरेको बसबाट लडेर सिन्धुपाल्चोकी 34 सानुमाया डोङको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी डोङको शङ्खरापुर अस्पतालमा उपचार क्रममा ज्यान गएको हो। यस्तै ललितपुर महानगरपालिका नम्बर 4 खरी बोर्ड सडकमा गइराती 2 मोटरसाइकलले कापसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा काभ्रेका 21 जजमिन्ट स्याङतनको ज्यान गएको हो। भक्तपुरमा लुटपाटमा संलग्न रहेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका 19 सौरभ मगर, 20 अस्मित गजमेर, रामेछापका 19 नवीन राउत र काठमाडौँको किर्तिपुर नगरपालिका 6-4 घरे बस्ने 30 निलकुमार बस्नेत छन्। सूर्यविनायक नगरपालिका 4 अनन्त लिङ्गेश्वरमा रहेको खड्का गाउँमा 2J8642 नम्बरको ट्याक्सी चालकलाई धारिलो हतियार देखाइ नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरका टोलीले पक्राउ गरेको हो। र त्रिभुवन विश्वविद्यालयले आफ्नो अनधिकृत रूपमा मिचिएको जग्गा फिर्ता ल्याई आमदानीमूलक काममा उपयोग गर्ने घोषणा गरेको छ। विश्वविद्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट मार्फत यस्तो घोषणा गरेको हो। जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार देशभर त्रिवीको 2500 रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्ति तथा संस्थाले कब्जा गरेका छन्। यस्तै त्रिवीले थापाथली क्याम्पसको बल्कोमा रहेको जग्गामा चार्जिङ स्टेसन, वर्कसप र गाडी परीक्षण प्रयोगशाला सञ्चालन गरी आन्तरिक आमदानी बढाउने भएको छ। त्रिवीले चालू आर्थिक वर्षका लागि 30,87 करोड रुपियाँ भन्दा बढीको बजेट ल्याएको छ, जुन गएको वर्षभन्दा झण्डै 10% बढी हो। सिनेटर नियुक्तिमा भएको ढिलाइले यसपटक बजेट केही पछि आएको हो। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ऋण तिर्नको लागि अर्को ऋण लिँदै सरकार चालु खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढाउन वित्त आयोगको सुझाव। काठमाडौँमा आतंक मचाउने आयन माझी समूहका नाइकेसहित 3 पक्राउ, नाइके माझी 27 मुद्दाका फरार प्रतिवादी रहेको खुल्यो। र मिचिएको जग्गा फिर्ता लिने त्रिभुवन विश्वविद्यालयको घोषणा, बल्कुमा चार्जिङ स्टेसन सञ्चालन गर्ने। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: Radio N Aryan 99.1 समय को ख्याल राखौं
1: स्वदेश एफएम 92.2 मेगाहर्ज

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सह कुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनुभएको छ। किर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आज आयोजित त्रिवी सभाको 66 वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्षक अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनु भएको छ। मन्त्री पोखरेलले प्रवेश परीक्षा भर्ना अध्ययन अध्यापन परीक्षा र नतिजा प्रकाशन सम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्ण प्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रिय सभाको असोज 16 गते बसेको बैठकले राष्ट्रिय सभा नियमावली 2075 को नियम 166 बमोजिम 1 सदस्य थप गर्ने गरी 9 सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित हुनुभएको थियो। सिंहदरबार स्थित संसदीय समिति कक्षमा आयोजित शपथ ग्रहण कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम लगायतको उपस्थिति थियो। शपथ ग्रहण पछि सभापति पौडेलले विशेष समितिको बैठक समेत राख्नु भएको थियो। दोलखाका पत्रकार सुभाष बस्नेत पत्रकार सम्मान 2083 सम्मानित हुनुभएको छ। बैतेश्वर गाउँपालिका 5 महिना पोखरी स्थित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 34 स्थापना दिवस तथा 33 वार्षिक साधारण सभाको अवसरमा बस्नेतलाई सम्मान गरेको हो। सहकारीले पत्रकार बस्नेतलाई नगदसहित सम्मान पत्र प्रदान गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली काँग्रेसका नेता चिरन बाबु महर्जनले केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टी विभाजन रोक्न पहल गर्ने बताउनु भएको छ। काँग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार रहनुभएका महर्जनले आफू निर्वाचित भए काँग्रेसलाई एक बनाएर अघि बढाउने दावी गर्नुभएको हो। पार्टी एक हुन नसक्दा विभिन्न समस्या उत्पन्न भएको उहाँको भनाइ छ। महर्जनले काँग्रेसमा पुनः विभाजनको अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो। पार्टीभित्रको विभाजन अन्त्यसँगै जनताको अपेक्षा पूरा गर्नुपर्ने उहाँको भनाइ छ। र सलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका स्थित गोक्यो क्षेत्रबाट फर्कने क्रममा बेपत्ता भएका एक चिनिया पर्यटकको शव जटिल र विकट भौगोलिक खोजबाट फेला पारिएको छ। छिमेकी मुलुक चीनका नागरिक चीन छियान गोक्यो क्षेत्र भ्रमण गरी फर्कने क्रममा हराएपछि खोजी तीव्र पारिएको थियो। नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी गर्ने क्रममा मृतकको शव फोर्चे क्षेत्र स्थित थाङ्गे भिरबाट करिब 500 मिटर तल विशाल चट्टानीय खोजमा लडेर मृत्यु अवस्थामा फेला परेको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरको साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले निर्वाचन हुन नसक्ने भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले बताउनु भएको छ। उहाँका अनुसार अब भोलि मात्रै मतदान सुरु हुनेछ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किनु भएको छ। आज पार्टी कार्यालय च्यासलमा वरिष्ठ नेताको हैसियतमा शपथ लिएपछि स्थानीय कमिटी बैठकमा सहभागी भएसँगै भण्डारीको एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत क्षेत्रको नियामकीय निकायले लगानीकर्ता उपभोक्ता र अन्य सरकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनु भएको छ। विद्युत नियमन आयोगले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको आवश्यकता तथा सरकारवालाहरूको चासोलाई ध्यान दिनुपर्ने बताउनुभयो। मन्त्री श्रेष्ठ समक्ष आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिताले वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो। त्यस क्रममा मन्त्री श्रेष्ठले पछिल्ला का घटनाले नेपालको ऊर्जा प्रणालीको विविधीकरण बारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। ऊर्जा मिश्रणलाई विविधीकरण गर्दै ऊर्जा सुरक्षालाई बलियो बनाउनु पर्ने उहाँको भनाइ थियो। आयोगले नियामकीय व्यवस्था तयार गर्दा लगानीकर्ता सहित सरकारवालाहरूसँग पर्याप्त समन्वय गर्नुपर्ने उहाँले जोड दिनुभयो। ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको अवस्थामा स्पष्ट अनुमान योग्य र विश्वासिलो नियामकीय वातावरणले मात्रै लगानी आकर्षित गर्न सक्ने उहाँको धारणा थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालकी वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।

नेपाली खबरमा अब बाँकी खबरहरू। धनकुटाको पाख्रीबासमा चाडपर्व लक्षित छडको बजारमा छड गर्ने बजार अनुगमन गरिएको छ। अनुगमनबाट म्याद गुज्रिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। पाख्रीबासमा सञ्चालित एक दर्जन होटल र खुद्रा तथा किराना पसलहरूमा अनुगमन गरी म्याद गुज्रिएका अखाद्य वस्तु नष्ट गरिएको हो। अनुगमनका क्रममा बजारमा सञ्चालित होटल तथा किराना पसलहरूबाट अखाद्य वस्तु जफत गरिएको थियो। अनुगमनमा टोलीले पसलबाट चामल, बिस्कुट, मसला जन्य वस्तु, कोक र स्प्राइट, फेन्टा र मिरिन्डा लगायतका पेय पदार्थ साथी अन्य विभिन्न म्याद गुज्रिएका अखाद्य वस्तु फेला पारेको थियो। होटल तथा किराना पसलहरूमा भेटिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल तमलाले बताउनुभयो। र धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 2.31 अङ्कले बढेर 2574.75 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.81 अङ्कले बढेर 462.4 पुगेको छ। आज 1,12,33,636 कित सेयर 3,93,05,60,952 रुपियाँमा खरिद बिक्री भएका छन्। आज 140 कम्पनीको सेयर मूल्य बढेको छ भने 127 कम्पनी घटेका छन्। 11 कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: किन टोलाउ केबिट भयो
1: मुंगुर पाल्ने घाटै लाल त्यहाँ फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपी प्लेट दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
4: कहाँ गएर के सिप सिकौ भन त अब
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
4: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359

0: सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
1: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
4: देश दुनिया अनि स्थानीय खबर, अब कोही हुनु पर्ने छैन बेखबर। स्वदेश FM 93.2 MHz झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर, खबरै खबर, खबरै खबर।
5: बिहानै 5:30 बजे राजधानीबाट प्रकाश।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले देलुकीको 6 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
0: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसुन अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुन सक्ने।
1: मोबाइल कम्प्युटरको बढ्दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम, नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह।
2: सफा पानीले धुने, उचित मात्रामा पानी पिउनुपर्छ। डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने, आँखा सुक्खा हुने समस्याहरू हुन्छ। फलफुल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ।
0: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने। नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
1: र आइसिसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333, 4935555।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10, दिउँसो 1 र 2:30 बजेका लागि सर्दै अन्तत आजका लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकोले मतपत्र छाप्न ढिलाइ तथा मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको खाजा खाना खर्च पार्टीले नै बिहोर्ने भएको छ। कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलन गरेर महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाएको खर्च पार्टीले बिहोर्ने जानकारी दिनुभएको हो। कांग्रेसले खाना खाजा दिए पनि बास खर्च प्रतिनिधि आफैले तिर्ने गरी होटल व्यवस्थापन गरेको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। यस्तै मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनुभएको हो।
1: नेकपा एमाले आउँदो मंसिर 26 गते ओडा अधिवेशन गर्ने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासोरमा बसेको स्थायी कमिटी बैठकले मंसिर 26 गते ओडा र आउँदो पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटीलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। स्थायी कमिटिको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने भट्टले जानकारी दिनुभयो। यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता तथा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटिको बैठकमा पनि भण्डारी सहभागी बन्नुभयो।
0: आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडादर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। यो छलफलपछि स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ। 2072 मंसिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो। त्यही आधारमा कम्पनीहरूले यात्रुको चाप बढेका बेला उच्चतम भाडा लिँदै आएका छन्, जुन सामान्यतया भन्दा निकै महँगो पर्ने गर्छ।
1: पर्साको वीरगंजमा रहेको नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माफी माग्दै छिट्टै काममा फर्काउने प्रतिबद्धता जनाएको छ। शिक्षा मन्त्रालयमा आज भएको छलफलमा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले कलेजको निर्देशनप्रति राज्यको तर्फबाट माफी माग्नु भएको। उहाँले 24 दिनदेखि आन्दोलनरत चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टल छाड्न बाध्य पार्नु अमानवीय र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनुभयो। छलफलमा सहभागी आवासीय चिकित्सकहरूले भने कलेजमा प्रोफेसरहरूको निगरानीमा समेत बिरामी जाँच्न नदिए एको र तेस्रो वर्ष पुग्दा समेत व्यावहारिक अभ्यासबाट वञ्चित भएको गुनासो गरेका छन्।
0: वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाडी चालक अनुमति पत्र अर्थात लाइसेन्स जारी गरेको खुलासा भएको छ। यो प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी संघको मिलेमतोमा 2077 साल मंसिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिको नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखाइएको थियो। त्यस्तै फेल भएकाहरूको नतिजा सच्याएर र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका सहित 13 जनालाई कृति कागजातका आधारमा लाइसेन्स उपलब्ध गराएको अनुसन्धानबाट खुल्न आएको छ। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसीराम अधिकारी र राजीव अर्याल विरूद्ध मुद्दा दायर गरेको छ। त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डेय, इन्स्पेक्टर गणेश केवाली र सही उमानन्द खनाल विरूद्ध पनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। हिजोको तुलनामा केही कम वर्षा भएको भए पनि थुप्रै ठाउँमा पानी परेको हो। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै चितवनको जुवानीमा 43.2 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक, चितवन, शङ्खुवासभा लगायतका जिल्लामा पनि पानी परिरहेको छ। आजभन्दा भोलि अलि धेरै ठाउँमा र तुलनात्मक रूपमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सिदेखि भने मौसम खुल्न थाल्नेछ। यसैबीच प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन शुरू हुनु अघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसुन प्रवेश गरेको जुन 19 तारिखदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसुन भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले पनि केही भागमा मनसुन बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मोहन सिग्देलका अनुसार एलनिनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्ने समय लागेकाले मनसुनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एलनिनोको कारण कम वर्षा हुन सक्ने सह प्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एलनिनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम रहेको छ।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा आँखामा हुने समस्या र सावधानीका उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काँग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमै सक्रिय राजनीतिमा पुनरागमन। आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसुन अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम लगायतका खबर प्रस्तुत।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज विश्व दृष्टि दिवस, आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। आँखाको स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा दृष्टि कमजोर हुनेदेखि आँखामा विभिन्न समस्या र रोगको जोखिम हुने गर्दछ। विशेष गरी मोबाइल कम्प्युटर तथा टेलिभिजन लामो समयसम्म हेर्ने र त्यस्ता उपकरण प्रयोग गर्नेमा अलि धेरै समस्या हुने गरेको पनि छ। नेपालमा अहिले आँखा सम्बन्धी समस्याको अवस्था कस्तो छ, आँखालाई स्वस्थ राख्न के गर्नुपर्छ भनेर साथी महेश गेवालीले बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मालाई सोध्नु भएको छ।
10: एडल्ट एजमा चाहिँ मोतिया बिन्दु नम्बर 1 कारण हो भने, दोस्रो चाहिँ डायबिटिज, रेटिनोपाथी, ट्रमा र उमेर पुगेपछि रेटिनामा एज रिलेटेड म्याकुलर डिजेनरेसन भन्ने रोग हुन्छ। बच्चाहरूमा ब्लाइन्डनेसको कजहरूमा चाहिँ चस्मा लाउनु पर्ने, समयमा पाउनुपात नहुने, अमिर भएर लेजी आयो हुने, एम्लाटिया हुने, जन्मजात रोगहरू छ, कन्जेनाइटल क्याटराक्ट या ग्लकमा भनिन्छ, थोरै बहुत आँखाका क्यान्सरहरू पनि छन्। 7 महिनाभन्दा अगाडि जन्मेका बच्चाहरू आइसियु अक्सिजनहरू भेन्टिलेसनमा बसेका नवजात शिशुका पनि आँखाका समस्याहरू हुन्छन्।
0: आँखा उपचारको लागि अस्पतालहरू पहुँच योग्य छन्।
10: समग्रमा साउथ इस्ट एसियाको सन्दर्भमा हेर्दाखेरि यहाँको आई केयर गुणस्तरयुक्त, विश्वसनीयुक्त र एउटा लेभलको क्वालिटी आई केयर नेपालले प्रदान गर्दै गरेको छ। अरू अन्य विभागको हकमा भने तपाईँले काठमाडौँमा मात्रै अपरेसन उपचार गराए पनि अथवा मेचीमा गराए पनि, भैरवमा गराए पनि, नेपालगञ्जमा गराए पनि खासै गुणस्तरमा त्यस्तो किसिमको अन्तर छैन। समग्रमा नेपालको आई केयरमा कुनै ब्याकलग छैन, धेरै समय पुग्नु पर्दैन। तपाईँले आज जताउनु भयो भने अपरेसनको लागि भोलिपल्ट पर्सिपल्ट तपाईँले गराउन सक्ने छ, एक्सेसेबल पनि छ, अफोर्डेबल पनि छ, क्वालिटी पनि छ, साथै प्रवेशमा अब्बल किसिमका टर्सरी लेभलका आई केयर सेन्टरहरू सब स्पेसिलिटीमा काम गर्नुपर्ने छ।
11: नागरिक आफूले चाहिँ कसरी ध्यान दिन सक्नुहुन्छ जसले गर्दाखेरि आफ्नो आँखालाई चाहिँ सुरक्षित राख्न सक्नुहुन्छ, काम गर्दाखेरि के कस्ता सावधानी अपनाउने, खानपान के गर्ने, जीवनशैलीमा के कस्ता सुधारहरू ल्याउने, ती कुराहरू चाहिँ के हुन सक्छन्?
10: जीवनशैली चेन्ज भएको छ, अहिलेको डिजिटल युगमा हामी धेरै समय मोबाइल र कम्प्युटरमा हामी समय व्यतीत गर्छौँ। सुखापना हुने एउटा समस्या हुनसक्छ, समुचित डिस्टेन्समा राखेर प्रयोग गर्नुपर्छ, त्यहाँबाट आएको डाइरेक्ट लाइटलाई प्रोटेक्सन गर्ने स्क्रिनहरू युज गर्नुपर्छ, 20 सेकेन्ड भए पनि आँखा चिम्लेर टाढा हरियो ऊहरू हेर्नुपर्छ, आँखामा सफा पानीले धुने, उचित मात्रामा पानी पिउनुपर्छ, डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने, आँखा सुखा हुने समस्याहरू हुन्छ, जङ्क फुडहरू नखाने, स्वस्थ खानेकुराहरू जुन हामीमा अभाइलेबल छ त्यो खाँदाखेरि हुन्छ, फलफुल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ। अर्को कुरा के भनेदेखि औषधिको सेवन गरेका छ भने औषधिको साइड इफेक्ट के छ, यसले के पार्छ, असर पार्छ पार्दैन भन्ने कुराहरू र सम्बन्धित डाक्टरले पनि आँखा चेकअप गर्नलाई रिफर गर्नुपर्छ। केटाकेटीको त केही समस्या छ भने पहिलो वर्षदेखि नै आँखा जोगाउनुपर्छ भन्छु म, जुन स्कुलमा भर्ना गर्नुभन्दा अगाडि चाहिँ कम्पलसरी गरेर उनीहरूको नियमित चेकअप गर्नुपर्छ। केटाकेटीले टिभी हेर्दाखेरि अगाडि अगाडि सरेर नजिक हेऱ्यो, आँखा चिम्सो पारेर हेऱ्यो भने अभिभावकले पनि त्यसलाई गाली गर्ने त्यहाँबाट तान्ने होइन कि उसलाई उसको आँखा जोगाउनु पर्यो, किन यसरी हेऱ्यो, किन नजिक गयो भनेर प्रश्न गरेर उसलाई आई केयर सर्भिसमा पनि यसको जाँच हुन्छ, यसको इलाज हुन्छ प्राइमेरी सेन्टरहरूमा पनि।
0: उहाँ हुनुहुन्थ्यो बीपी कोइराला, लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ्दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 82-83 आन्तरिक ऋण 45% बढेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पुँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकोले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकिरहेको छैन। आर्थिक वर्ष 77-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 81-82 बढेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भार पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अप्नाउन, बजेटको राजस्व दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ्ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ।
1: हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से 2.31 अङ्कले बढेर 2574.65 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 140 कम्पनीको सेयर बढेकामा 127 घटेको छ। 11 कम्पनीको सेयर भने घटबढ भएको छैन। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.74 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1.12 करोड कित्ता सेयर 3.93 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष 2083-84 लागि 30.87 अर्ब रुपियाँ भन्दा बढी बजेट पारित गरेको छ। आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीद्वारा प्रस्तुत बजेटलाई स्वीकृत गरेको हो। प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोतबाट 15.24 अर्ब र नेपाल सरकारको अनुदानबाट 15.62 अर्ब जुटाउने लक्ष्य छ। तर सरकारले गएको वर्षको भन्दा 4.80 अर्ब रुपियाँ कम अनुदान विनियोजन गरेको र शिक्षक तथा कर्मचारीको तलब वृद्धिको दायित्व समेत थपिएका कारण झण्डै 8.31 अर्ब रुपियाँ अपुग हुने देखिएको छ। नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिएको छ।
1: नेपालको राष्ट्रिय चरा समेत रहेको हिमालयको सुन्दर पंक्षी डाँफेमाथि मानव गतिविधिका कारण गम्भीर असर पर्न थालेको भारतमा गरेको एउटा अध्ययनले देखाएको छ। भारतीय अनुसन्धानकर्ताहरूले गरेका दुईवटा अध्ययनले पूर्वाधार विकास, तीव्र शहरीकरण र ध्वनि प्रदूषणका कारण डाँफेको वासस्थान र सञ्चार शैली दुवै फेर्दै गएको देखाएका द बेटर इन्डियामा प्रकाशित लेखमा उल्लेख छ। उत्तराखण्डको चोपटा र माधिमेश्वर उपत्यकामा गरेको अध्ययन अनुसार गाडी र पर्यटकको कोलाहल बढेका क्षेत्रमा डाँफेहरूले शान्त क्षेत्रका डाँफेको तुलनामा उच्च फ्रिक्वेन्सी वा बढी पिचमा आवाज निकाल्ने गरेका छन्। हो हल्लाको बीचमा आफ्नो प्रजातिसँग संवाद गर्न उनीहरूले यो विधि अपनाएका अध्ययनको निष्कर्ष छ। यस्तै जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण डाँफेहरू आफ्नो प्राकृतिक वासस्थान छोडेर अझ बढी उचाइतिर सर्दै गएको पाइएको छ। विज्ञहरूका अनुसार यसरी वासस्थान संकुचित हुँदा उनीहरूको प्रजनन प्रक्रिया प्रभावित हुने र दीर्घकालमा जनसङ्ख्या घट्ने खतरा बढेको छ। डाँफेमा देखिएको यो परिवर्तनले सिङ्गो हिमाली पर्यावरणले नै संकट भोगिरहेको स्पष्ट संकेत गरेको प्रतिवेदनमा भनिएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौँ
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: कृषि मन्त्र नार्क सँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
7: अब बाँकी खबर भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ उहाँका स्लाम बम्बे पारिन्दा अंगार क्रान्तिवीर अग्निसाक्षी वेलकम लगायत थुप्रै चलचित्रमा उहाँको भूमिका सम्झन लायक छ पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली अभिनेता गुमाएको छ
6: हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलनको क्रममा हिम पहिरोमा परि बेपत्ता भएका मुगुका दुईजनाको शव भेटिएको छ मुगुम कारमारोङ गाउँपालिका नौका अङ्गबहादुर रोकाया र ललित जङ बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरीकारले मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो जडीबुटी संकलनका लागि गएको 13 जनाको टोली मध्ये उहाँहरू दुवैजना असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको सुरक्षा टोलीले खोजीको क्रममा रोकाएको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमिपाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो
7: बाँकेका किसान छिटो र बढी उत्पादनको खोजीमा लाग्दा स्थानीय बालीका धेरै जातहरू हराउँदै गएका छन् कोहलपुरको मैट हावामा आयोजित 16 राष्ट्रिय जिन बैंक स्थापना दिवसमा किसान र विज्ञहरूले रैथाने बालीको संरक्षणमा गम्भीर बन्नुपर्ने बताएका छन् कार्यक्रममा सामुदायिक जिन बैंक गावर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले पुस्तौंदेखि प्रयोग हुँदै आएका बिउहरू नष्ट हुँदै गएको र बाँकी रहेका जोगाउन चुनौती बढेको बताउनुभयो उहाँले किसान आफैले बिउ संरक्षण र आदान प्रदान गर्ने परम्परालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो यसैबीच नेपाल कृषि केन्द्र परिषद नार्कका बाली प्रजनन विज्ञ डाक्टर मुकुन्द भट्टराईले रैथाने बालीको बजार माग बढ्दो रहेको उल्लेख गर्दै यसलाई उत्पादन र बजारीकरणसँग जोड्नु पर्ने बताउनुभयो
6: सरकारले देशभर सञ्चालित सामुदायिक विद्यालय मध्ये 85% भन्दा धेरैमा इन्टरनेट सुविधा पुगेको दावी गरेको छ शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो त्यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला विस्तार भएको छ 2077 देखि सञ्चालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 4608 विद्यालयमा सूचना प्रविधि प्रयोगशाला अर्थात आईसीटी ल्याब निर्माण भएको मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार विद्यालयमा वैकल्पिक स्रोतबाट 69.6% विद्युत पहुँच पुगेको छ नेपालकामा धार्मिक प्रकृतिका विद्यालय समेत गरी 35,951 विद्यालय सञ्चालनमा छन् तीमध्ये 27,010 सामुदायिक विद्यालय हुन्
7: खोटाङमा भूमि प्रशासन कार्यालयका सेवाग्राहीले लेखापढी व्यवसायबाट हुने सम्भावित ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण भएको छ जिल्लामा रहेको भू सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिको बैठकले आजदेखि लागू हुने गरी लेखापढी व्यवसायका लागि यो शुल्क निर्धारण गरेको हो कार्यालयका सेवाग्राहीहरू लेखापढी व्यवसायबाट ठगीमा परेको गुनासो बढेपछि पहिलो पटक सेवा शुल्क तोकिएको हो जस अनुसार जग्गा राजीनामा बकस पत्र अंशभण्डा नामसारी सट्टापट्टा र दृष्टिबन्धक लगायत कामका लागि सेवा प्रकृति हेरी 1,000 देखि 1,500 रुपियाँसम्म शुल्क कायम गरिएको छ यस्तै किता कार्ड भएमा थप 200 देखि 400 रुपियाँसम्म र सामान्य निवेदन तथा सिफारिसका लागि 500 रुपियाँ निर्धारण गरेको केन्द्रले जनाएको छ तोकिएको भन्दा बढी शुल्क लिएमा कानून बमोजिम कडा कार्यवाही गर्ने समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो
6: काठमाडौँ उपत्यकामा श्रृङ्खलाबद्ध रूपमा लुटपाट गर्दै आएको आयन माझी समूहका नायके सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ जिल्ला प्रहरी परिसर काठमाडौँले सिन्धुलीका 24 वर्षीय आयन माझीलाई जडीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर र घुँडामुनि एक राउन्ड गोली चलाएको थियो। उनको बयानको आधारमा प्रहरीले भक्तपुरबाट अन्य दुई सदस्य मनोज कुमार मुक्तान र राकेश थिङलाई पनि पक्राउ गरेको जनाएको छ। मुख्य नायकी माझी विरुद्ध काठमाडौँ, भक्तपुर र काभ्रेमा गरी डाँका चोरीका मात्रै 27 मुद्दा दर्ता रहेका पनि प्रहरीको भनाइ छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री एनी कार्सनलाई प्रदान गर्ने भएको छ। शास्त्रीय परम्परासँगको रोचक सम्वाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने कार्सनका साहित्य साहसिक र नवीन कृतिहरूको लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ। उहाँले 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। कार्सनले कविता लेखनसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएको छ। यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र र हिजो रसायन शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ।
6: यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतको नाम चर्चामा रहेको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृङ्खलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग टू श्रृङ्खलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृङ्खलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा यथावत छन्।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: काङ्ग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 लागि सरियो। एमाले ओडा र पालिकाका महाधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
6: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसुन अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुन सक्ने।
7: मोबाइल कम्प्युटर बढ्दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम, नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह।
6: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने, नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई
7: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: na bipaksha.
1: Swadayi nispaksha. Swadesh FM Tirana.

माडी नगरपालिकामा आगामी मंसिर 1 गतेदेखि मासु जाँच ऐन 2055 पूर्ण रूपमा लागू गरिने चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सरियो 1500बाट सेवा सञ्चालन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ उपाध्यक्षमा नियुक्त अध्यक्ष ओलीद्वारा शपथ ग्रहण एमाले तोके स्थानीय तहको अधिवेशन मिति राप्रपा बागमती प्रदेश कार्य समितिको अधिवेशन तथा निर्वाचन सम्बन्धी कार्यहरू रोक्न अन्तरिम आदेश जारी अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका प्राध्यापकमाथि कारवाही अगाडि बढाउन मन्त्री पोखरेलको निर्देश र नागढुङ्गा सुरुङ मार्गमा प्रवेश गरेका तीनवटा दुई पाङ्रे सवारीलाई ट्राफिकले कारबाही विदेशमा भएकालाई चालक अनुमति पत्र दिलाएको खुलासा अख्तियारले चलायो मुद्दा नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा माडी नगरपालिकामा आगामी मंसिर 1 गतेदेखि मासु जाँच ऐन 2055 पूर्ण रूपमा लागू गरिने भएको छ नगरपालिकाले सरकारवालासँग छलफल गरी मासु जाँच ऐन 2055 कार्यान्वयन गर्ने मिति तय गरेको हो नगरपालिकाले नगरभित्रका बद्ध स्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बद्ध स्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ स्वच्छ स्वास्थ्य र गुणस्तरीय मासु बिक्री वितरणको सुनिश्चितता गर्नुपर्ने नगरपालिका प्रमुख तारक कुमारी काजी महतोले बताउनुभयो उहाँले बजारमा मासुको गुणस्तर र सरसफाई कायम राख्न संयुक्त अनुगमन टोली गठन गरी काम गर्ने समेत जनाउनुभयो इसकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा शुरूआत गरेको छ इसकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार संघीय सरकारको रु 14.50 करोड लागतमा निर्मित भवनमा 1500 छ यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो उक्त अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ मुगलिन सड़क खण्ड भएका सवारी दुर्घटनाका बिरामी समेत आउने गर्छन् गाउँपालिकाका अतिरिक्त छिमेकी पालिकाबाट समेत त्यहाँ बिरामी आउने गरेको उहाँले जनाउनुभयो नेपाली काङ्ग्रेसले 15 महाधिवेशन गरिरहँदा चितवन भने काङ्ग्रेसी दरपक्षले नियमित अधिवेशन प्रक्रियालाई तीव्रता दिएको छ बिहिबार भरतपुर महाधिवेशन गर्दै काङ्ग्रेसी दरपक्षले नियमित महाधिवेशन प्रक्रियालाई तीव्रता दिएको

थप एक दिनको काठमाडौँ बसाईको खर्च पार्टीले बेहोर्ने जानकारी दिनुभएको हो। श्रेष्ठका अनुसार महाधिवेशन असोज 22 गते भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो र निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै बेहोर्ने उहाँले जनाउनुभयो। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ। पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। यस शपथसँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ओलीले शपथ गराएसँगै उहाँ औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुग्नु भएको हो। यसैबीच नेकपा एमाले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ। अध्यक्ष ओली को अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बिहिबार बसेको स्थायी कमिटिको बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी मंगिर 26 गते र पालिका तहको अधिवेशन आगामी पुस 4 गते सम्पन्न गर्ने निर्णय गरेको हो। उच्च अदालतबाटले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश कार्य समितिको अधिवेशन तथा निर्वाचन सम्बन्धी कार्यहरू रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीश दुई नातिबाबु लामिछाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले राप्रपाको बागमती प्रदेश कार्य समितिको निर्वाचन सम्बन्धी कार्य अघि नबढाउन अन्तरिम आदेश दिएको हो। यसअघि अदालतले गत असो 14 गते निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सिन्डर फुड्स निगमसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले पर्फेक्ट सेन्टर प्लिज चुइगमको ट्रेडमार्क दर्ता बदर गरेको छ। सर्वोच्चले इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेक्ट्री भ्यान मेली एसपीएको सेन्टर फुडसँग पर्फेक्ट

0: इन्टरफ्लिजको ट्रेडमार्क झुकिने गरी मिल्दोजुल्दो गरेको ठहर गरेको थियो। न्यायाधीश जयकुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले केही अघि गरेको फैसलासँगै सुनसरीको दुबई दुहबी स्थित परफेक्ट फुड्स प्रणालीका नाममा रहेको दर्ता उक्त ट्रेडमार्क बदर गरिएको उद्योग विभागले सुनाएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजले आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्ने उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। बिहिबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी मागेका हुन्। सरकारले अध्ययन विदाको दुरूपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। बिहिबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल यसपालि जानकारी दिनुभएको हो। उहाँले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदाको दुरूपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभयो। वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्तिहरूलाई समेत परीक्षामा सहभागी नगराई गैर कानूनी रूपमा सवारी चालक अनुमति पत्र जारी गरेको खुलासा भएको छ। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित सातजना विरूद्ध बिहिबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट्र्याकको निर्माण शुरू भएको एक दशक पार भएको छ। हालसम्म उक्त आयोजनाको समग्र भौतिक प्रगति 50% पुगेको नेपाली सेनाले जनाएको छ। आयोजना शुरू भएको एक दशकमा आधा मात्रै काम सकिएको र कुल खर्च 94 अर्ब रुपियाँ नागेको छ। निर्धारित म्यादभित्र काम सम्पन्न नहुने भएपछि सरकारले तेस्रो पटक आयोजनाको म्याद 3 वर्ष थप गरी 2086 जयसम्म पुर्याएको छ। र नागढुङ्गा सुरुङ मार्गमा अनाधिकृत रूपमा छिरेका 3 द्विपाङ्ग्रे सवारीलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर केही दिन अघि 4 मोटरसाइकल र स्कुटर सुरुङ मार्गमा प्रवेश गरेका थिए। धादिङको 900 तिरबाट सुरुङमा छिरेका 2 मोटरसाइकल र 1 स्कुटरलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताउनुभयो। अब पालो स्वदेश मौसम अपडेटको
1: जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 83% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकामा आगामी मङ्सिरे गतिदेखि मासु जाँच 2055 पूर्ण रूपमा लागू गरिने। चितवनको इसकामना अस्पताल नयाँ भवनमा सर्वे 1500 सेवा सञ्चालन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ उपाध्यक्षमा नियुक्त। अध्यक्षद्वारा शपथ ग्रहण। एमाले तोकी स्थानीय तहको अधिवेशन निम्ति राप्रपा बागमती प्रदेश कार्य समितिको अधिवेशन तथा निर्वाचन सम्बन्धी कार्यहरू रोक्न अन्तरिम आदेश जारी। अध्ययन विधा दुरूपयोग गर्ने त्रिभुवका प्राध्यापकमाथि कार्यवाही अगाडि बढाउन मन्त्री पोखरेलको। र नागढुङ्गा सुरुङ मार्गमा प्रवेश गरेका 3 द्विपाङ्ग्रे सवारीलाई ट्राफिकले कार्यवाही। देशमा भएकालाई चालक अनुमति पत्र दिलाएको खुलासा। अख्तियारले चलाए मुद्दा। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-5507-0161 र 98-5507-0053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5506-4040
3: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भोलि बिहान 7 बजेबाट मतदान हुने। स्वीकृत भाडादर भन्दा सस्तोमा हवाई टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरू सहमत। श्रमिकलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। र सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि एन कार्सनलाई प्रदान गरिने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बिहान 7 बजेबाट मात्र मतदान हुने भएको छ। प्रेसबाट निर्वाचन सामग्री आउन ढिला भएपछि मतदानको समय भोलि बिहान 7 बजेका लागि सारेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। उहाँले निर्वाचनका लागि उम्मेद्वार मतदाता धेरै भएका कारण मतपत्र छपाईमा ढिला भएकाले भोलि बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने बताउनुभयो। आज बिहान 10 बजेका लागि तय गरिएको मतदान 3 पटक सारेर दिउँसो 2:30 बजेका लागि तोकिएको थियो। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइने निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले पार्टीको स्थानीय तह कमिटी अन्तर्गतका अधिवेशनको मिति तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले वडा कमिटीको अधिवेशन आगामी मङ्सिर 26 र पालिका कमिटीको अधिवेशन पुष 4 गते गर्ने निर्णय गरेको हो। बैठकले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला र स्थानीय तहका वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो। बैठकले मधेस प्रदेश सभामा समानुपातिक तर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुभएकी जैनब खातुनको निधनपछि रिक्त स्थानमा समानुपातिक सूचीकी उम्मेद्वार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयो। त्यसै गरी बैठकले पार्टीका 13 जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गरी सम्बन्धित संगठन कमिटीमा रूपान्तरण गर्ने र माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय गरेको छ। स्थायी कमिटीको बैठक भोलि पुनः बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण राज्य निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसाय मैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सृजनालाई थप विस्तार गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले जलविद्युत, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपिन राज भण्डारीद्वारा आज जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्रभित्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने उल्लेख गरिएको छ। विभागद्वारा जारी विज्ञप्ति मार्फत श्रम ऐन 2074 को दफा 37 बमोजिम प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेकाले सो ध्यान आकर्षण गराएको विभागले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपिएर हवाई भाडादर बढाएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ। क्यानका महानिर्देशक मुकेश डङ्गुलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र सो भाडादरबारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई कार्यवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। दशैं तिहार छठ लगायतका चाडपर्वहरू नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
4: बैतडीमा सिनी लगायत दैनिक उपभोग्यका वस्तुको मूल्य आकाशिएको छ। एक महिना पहिले मात्रै प्रति केजी 100 देखि 110 सम्ममा पाइने सिनीको मूल्य अहिले 130 देखि 150 सम्म पुगेको छ। जिल्ला सदरमुकाम लगायत राजमार्गकै मुख्य बजारहरूमा समेत सिनीको मूल्य आकाशिएको हो। सिनी लगायत अन्य दैनिक उपभोग्यका वस्तुमा भइरहेको मूल्य वृद्धिले यहाँका उपभोक्ताहरू मारमा परेका छन्। स्थानीय उपभोक्ता प्रजापति कुवर:
5: 140 रुपियाँ किलोमा हात जोड्नु पर्दैछ, 1 किलो चिन्डे भने पनि हात जोड्नु पर्दैछ। पैसा दिएर हामीले पब्लिक
6: तेलको रेट पर्क दिन तक 150 दिन लाग्छ, 2 दिन हो कि 160 दिन लाग्छ। दिन प्रतिदिन हामीले 150 रुपियाँ किलो चामल खानुपर्ने अवस्था हुनुलाग्छ मार्केटमा।
4: बैतडीको पाटनमा रहेको साल ट्रेडिङले प्रति केजी 100 रुपियाँमा सिनी बिक्री गरिरहेको भए पनि सीमित परिमाणका कारण यस क्षेत्रकै स्थानीयहरूले सिनी पाउन सकेका छैनन्। चिनीको सहज आपूर्ति हुन नसक्दा बजारको मूल्य बढेको व्यापारीहरूको भनाइ छ। स्थानीय व्यापारी इन्द्रसिंह गोहरा:
7: मात्रामा छर्टिज भएको कुरा हामीलाई थाहा भएन। पहिला हामीले 110 रुपियाँ बेचिराखेका थियौँ, 81 चिनी बढेर 140-150 पुगेको अवस्था भयो। त्यतिखेर मैले आफ्नो पसलमा राख्न सकेन र बिस्तारै अलिअलि सहज हुँदै जाँदाखेरि अहिले चिनीको रेट हामीले 122 रुपियाँमा खरिदेर 130 फुटकर बेचिराखेका छौँ, त्यही पनि पर्याप्त मात्रामा पाइराखेको छैन।
4: नेपाल भारत सिमानाका बैतडीको झुलाघाटबाट भारतले चिनी निर्यातमा रोक लगाएपछि कृत्रिम अभाव सृजना गर्दै बजारमा मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ। केही ठाउँबाट आफूलाई पनि मूल्य वृद्धिका बारेमा गुनासो आएकाले यसबारेमा सोधखोज भइरहेको प्रमुख अधिकारी मिना अरियालले बताउनु भयो।
8: कामकाज उपभोक्ताको हक, हित र स्वास्थ्यको विषयसँग जोडिएको विषय हो, यसमा हामी एकदमै सजग छौँ। साल ट्रेडिङले बेच्दाखेरि 100 रुपियाँ, यहाँ चाहिँ 140-150 त्यस्तो थियो। कसरी भयो? म चाहिँ उहाँलाई नै बोलाउने, कसलाई कसरी बेच्नु भयो त्यो लिस्ट ल्याउनु मलाई, किनभने उहाँले समन्वय नगरिकन बेच्नु भएको छ। त्यहाँ म त्यो गर्दैछु र अरू जनतालाई अब चाहिँ के भन्छु भने त्यस्तो भयो भने बाहिर कुरा गर्नु भन्दा हाम्रो नोटिसमा ल्याउदिनु पर्यो।
4: हिन्दू नेपाली मुख्य पर्वहरू दशैं तिहार छठ लगायत नजिकै आउँदा बजारमा दैनिक उपभोग्यका वस्तुको मूल्य वृद्धिले स्थानीय उपभोक्ता मारमा परेका छन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेण्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आज आयोजित त्रिभुवन विश्वविद्यालय सभाको 67औं वार्षिक दिवस बैठकको अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभयो। मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन, अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन समेत दिनुभयो। मन्त्री पोखरेलले कुनै कारणले क्यालेण्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समय सीमा पनि सार्वजनिक गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो। उहाँले देशका विभिन्न समस्याको समाधान खोज्न विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनु भएको छ। कर्पोरेट नेपालद्वारा आज काठमाडौँमा आयोजित नेपाली ब्रान्ड परिसंरचना 2083 प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड़ दिनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपाली ब्रान्डको विकास केवल व्यापारिक विषय नभई मुलुकको अर्थतन्त्रसँग समेत जोडिएकोले मौलिक उत्पादनलाई प्रभावकारी रूपमा ब्रान्डका रूपमा स्थापित गर्न सके राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताउनुभयो। पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा जडीबुटी संकलन तथा प्रशोधन गरी स्थानीय र सहकारीले राम्रो आमदानी गरिरहेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
9: तिनाउ तीन झुम्सामा रहेको जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाले स्थानीय स्तरमा उपलब्ध जडीबुटीलाई व्यवस्थित रूपमा उत्पादन गरी त्यसको बजारीकरण गर्ने गरेको छ। सहकारीले तितेपाती र तेजपत्ताको सुगन्धित तेल बजारमा लगिसकेको छ भने कडी पत्ता, मेन्था चिया, हलेदो चिया उत्पादनको अन्तिम तयारी रहेको जनाएको छ। सहकारीमा आवश्यक पर्ने कच्चा पदार्थ जिल्लाको तिनाउ, रिब्दीकोट, बगनासकाली लगायतका पालिकाबाट आयात हुँदै आएको छ। प्रति केजी 5 रुपियाँको दरले 10 बोलेरो तितेपाती सहकारीमा पठाएको किसान विनोद कार्कीले बताउनुभयो।
10: 5 रुपियाँ किलोको दरले गर्दाखेरि बोलेरोमा 10 टी जति पठाइयो, त्यतिमा 6 क्विन्टल 7 क्विन्टल जान्छ। लाउनु परेन, खेती गर्नु परेन, बाटोमा त्यति उम्रेर झाडी जस्तो भयो कि एक त बाटोको झाडी पनि सफा भयो, पैसा पनि भयो।
9: परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोडेर जडीबुटीको दिगो उपयोग मार्फत स्थानीय समुदायको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य सहकारीले लिएको छ। यस वर्ष 1800 केजी हरियो तितेपाती बेचेको र स्थानीयहरूमा ज्ञानको अभावले गर्दा बहुमूल्य जडीबुटीहरू खेर गइरहेको हुनाले त्यस किसिमका ज्ञान सिप र तालिम दिनुपर्ने बताउनुहुन्छ खिमुरेका स्थानीय किरण रायमाझी।
11: 1800 केजी जति हामीले झुम्सामा रहेको फ्याक्ट्रीलाई दिएका थियौँ। यो जडीबुटी जन्ने मेटेरियलहरू हामीसँग छन्, योबाट यो बन्छ भन्ने खालको चेतनामूलक कार्यक्रमहरू सञ्चालन नहुँदाखेरि स्थानीय कृषकलाई थाहा नभएको।
9: सहकारीका अनुसार जडीबुटी खेती तथा उत्पादनमा स्थानीय किसान र समुदायलाई सहभागी गराउँदै तालिम, प्रविधि, सहयोग तथा बजार उपलब्ध गराउने काम समेत हुँदै आएको छ। खेर गइरहेको जडीबुटीबाट सुगन्धित तेल, जैविक मल र जैविक विषादी उत्पादन हुने गरेको जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाका सचिव नारायण बहादुर जीशीले बताउनुभयो।
12: वन जङ्गलमा खेला गइरहेको दालचिनीको बोक्रालाई र तितेपातीलाई सुगन्धित तेलको रूपमा उत्पादन गर्ने, पुदिना, तुलसी, मौजो लगायतका धेरै चिजको हामीले तेल निकाल्ने योजना बनाएका छौँ। हालसालै हामीले तेजपातको तेल र तितेपातीको तेल बजारमा ल्याइसकेका छौँ। पातबाट हामीले त्यसलाई जैविक मल बनाउने र तितेपातीको झोलबाट जैविक विषादी बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
9: जडीबुटीको व्यावसायिक खेती, प्रशोधन र बजारीकरणलाई थप विस्तार गर्न सके स्थानीय किसानको आय आर्जन बढ्नुका साथै प्राकृतिक स्रोत संरक्षणमा समेत टेवा पुग्ने देखिन्छ। वन जङ्गलमा यसै खेर गइरहेका अमूल्य जडीबुटी पहिचान गरी सदुपयोग गर्ने हो भने आर्थिक विकासमा समेत टेवा पुग्ने निश्चित छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत क्षेत्रको नियामकीय निकायले लगानीकर्ता उपभोक्ता र अन्य सरकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनु भएको छ। विद्युत नियमन आयोगले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको आवश्यकता तथा सरकारवालाको चासोलाई ध्यान दिनुपर्ने बताउनुभयो। आयोगको वार्षिक प्रतिवेदनमा विद्युत क्षेत्रको बदलिदो आवश्यकता, बजार विकास, लगानी वातावरण र उपभोक्ता हितलाई ध्यानमा राखेर विभिन्न नियामकीय उपकरण निर्माण तथा कार्यान्वयन गरिएको उल्लेख छ। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिनले विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो। मन्त्री पुनले सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत मुलुक बीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताउनुभयो। मुलुकभर सञ्चालित सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि आइटी र आइसिटी प्रयोगशाला विस्तार भएको छ। सरकारले अपाङ्गताको खोजी र जोखिम न्यूनीकरणदेखि प्रारम्भिक पहिचान, उपचार, पुनस्थापना, शिक्षा, विकास, रोजगारी र सामाजिक समावेशीकरणसम्मका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने भएको छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अपाङ्गता रोकथाम तथा पुनस्थापना साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि 2083 मार्फत अपाङ्गता रोकथाम र पुनस्थापनालाई तीन तहका सरकारको साझेदारीमा अघि बढाउने व्यवस्था गरेको हो। सरकारले अपाङ्गता रोकथाम र पुनस्थापनालाई छुट्टा छुट्टै सेवाका रूपमा नभई स्वास्थ्य, शिक्षा, सहायक सामग्री, सिप, रोजगारी, सामाजिक सुरक्षा र अधिकारसँग जोडिएको एकीकृत प्रणालीका रूपमा विकास गर्ने उद्देश्यले कार्यविधि अघि बढाएको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानाडाकी कवि तथा लेखक यन कार्सनलाई प्रदान गरिने भएको छ। शास्त्रीय परम्परासँगको रोचक संवाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने साहित्यिक र नवीन कृतिहरूका लागि कार्सनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ। नोबेल समितिका अनुसार लेखक एन कार्सनका सबैजसो साहित्यिक कृतिहरूमा शब्द प्रतिको भाषाशास्त्रीय मोह र नयाँ अर्थको खोजीमा कविमा हुने उत्कृष्ट चाहना रहेको छ। रुसले युक्रेनको डोनेत्स्कमा गरेको बम आक्रमणमा 33 जनाको मृत्यु भएको छ। दुई यात्रुवाहक बसमा गरिएको बम आक्रमणमा 18 जना घाइते भएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले घटनाप्रति दुःख व्यक्त गर्दै रुसको बढ्दो आक्रमण नियन्त्रणका लागि कडा कदम चाल्न आवश्यक रहेको बताउनुभयो। युक्रेनमा गत एक वर्षको अवधिमा रुसको आक्रमणमा परे मृत्यु हुनेको संख्याभन्दा गत अगस्त महिनामा भएको आक्रमणहरूमा निधन हुनेको संख्या धेरै रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपील गर्नुभएको छ। डिजिटल भुक्तानीले नागरिकको समय र आवत जावतको खर्च बचत हुने तथा नगद कारोबार गर्दा वित्तीय पारदर्शिता र सुरक्षा समेत बढ्ने उल्लेख गर्नुहुँदै मन्त्री श्रेष्ठले यसका लागि नागरिक सचेतना बढाउन सहयोग गर्न समेत आग्रह गर्नुभयो। मन्त्री श्रेष्ठले अझै पनि करिब 73% नागरिकले भौतिक रूपमा काउन्टरमा गएर महसुल तिर्ने गरेको र त्यसका लागि काउन्टर सञ्चालनमा मात्रै सरकारले वार्षिक झण्डै 60 करोड रुपियाँ खर्च गर्दै आएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणका 129 वितरण केन्द्र अन्तर्गत हाल 655 महसुल काउन्टरहरू सञ्चालनमा छन्। यसैबीच पछिल्लो केही वर्षमा मध्य प्रदेशमा विद्युत चुहावट निरन्तर घट्दै गएको छ। विद्युत चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत रिडिङमा सुधार लगायतका कारण चुहावट घट्दै गएको नेपाल विद्युत प्राधिकरण मध्य प्रदेश कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको पहिलो 2 महिनामा मात्रै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युत चुहावट 1.61% घटेको नेपाल विद्युत प्राधिकरण मध्य प्रदेश कार्यालयका प्रमुख इन्जिनियर शम्भु कुसियाइतले जानकारी दिनुभयो। विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल एक स्थान तल झरेको छ। क्यानाडामा रहेको फ्रेजर इन्स्टिच्युट सँगको सहकार्यमा समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदनमा नेपाल 6.59 अङ्क सहित सूचीकरण भएका 165 देश मध्ये 90 स्थानमा रहेको छ। गत वर्ष नेपाल 89 स्थानमा रहेको थियो। नेपालको वरियता खस्किनुमा नियमन सम्बन्धी सूचकमा आएको गिरावट प्रमुख देखिन्छ। गत वर्ष सबैभन्दा सुदृढ अवस्थामा रहेको नियमन सम्बन्धी सूचक यस वर्ष 13 स्थान तल झरेको छ। प्रतिवेदन अनुसार चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ कुल 10 अङ्क मध्ये 8.53 अङ्क प्राप्त गर्दै विश्वको सबैभन्दा धेरै आर्थिक स्वतन्त्रता भएको मुलुक बनेको छ। त्यसपछि क्रमशः स्विजरल्यान्ड, सिङ्गापुर, न्युजिल्यान्ड, संयुक्त राज्य अमेरिका, आयरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया र मोरिसस रहेका छन्। यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि 788 जनाले अनुमति लिएका छन्। नेपालका विभिन्न 31 हिमाल आरोहणका लागि 91 टोलीका 582 पुरुष र 206 जना महिला आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति बापत विभागले करिब 24.72 करोड रुपियाँ रोयल्टी संकलन गरेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
15: विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरितामा नेपाल एक स्थान तल झरेको छ। फिफाले निकालेको नयाँ वरिता अनुसार नेपाल 178 स्थानमा रहेको छ। नेपाल यसअघि 177 स्थानमा थियो। दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ। 138 स्थानमा रहेको भारत नेपालभन्दा अघि रहेको स्थानमा छ। 133 स्थानमा रहेको मालदिव्स दक्षिण एसियाको दोस्रो स्थानमा छ। त्यस्तै नेपालपछि बङ्गलादेश 182 स्थानमा रहँदा श्रीलङ्का 3 स्थान सुधार गर्दै 184 स्थानमा पुगेको छ। नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक अब्दुल हाल अल्मुतारीको प्रशिक्षणमा रहेको श्रीलङ्का पछिल्ला 5 खेलमा अपराजित रहेको छ। भुटान 192 स्थानमा रहँदा पाकिस्तान 1 स्थान सुधार गर्दै 197 स्थानमा पुगेको छ। फिफाबाट निलम्बन रहेको अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समिति बैठक बोलाउन 11 सदस्यले लिखित माग गरेका छन्। एन्फा विधानको धारा 31(2) बमोजिम कार्य समितिका 1/3 वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्य समितिको बैठक अनिवार्य रूपमा आह्वान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै 11 सदस्यले बैठकमा बोलाउन माग गरेका हुन्। बैठकमा एन्फाको वर्तमान अवस्था बारे छलफल गरी आवश्यक निर्णय गर्नुपर्ने माग गरिएको छ। साथै एन्फाको वर्तमान अवस्थाबाट निकासका लागि नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद समक्ष आवश्यक पहल तथा समन्वयका लागि अनुरोध गर्ने एजेन्डा राखिएको छ। अमेरिकाले नामिबियालाई 4 विकेटले पराजित गर्दै आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 उपाधि जितेको छ। डलास स्थित ग्रान्ड ट्रेडी स्टेडियममा भएको खेलमा अमेरिकाले नामिबियालाई दिएको 298 रनको लक्ष्य 7 बल बाँकी छँदै पूरा गरेको हो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस बाहेक सबै प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा थोरै स्थानमा तथा बाँकी तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। पोखराको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 6.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। र दिपायलको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 17.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वका लागि भोलि बिहान 7 बजेबाट मतदान हुने। स्वीकृत भाडादरभन्दा सस्तोमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत। श्रमिकलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन। र सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि एन कार्सनलाई प्रदान गरिने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
16: रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन हुने बारे जरुरी सूचना।
17: यस सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन कार्यक्रम यही असोज 25 गते आइतबार बिहान ठिक 11 बजे पुष्प मदन स्मृति वाटिकाको सभा हल माडी नगरपालिका 6 लक्ष्मी निवास चितवनमा आयोजना गरिएकोले समस्त शेयर सदस्य र सरकारवालाहरूलाई पत्राचार गरिसकिएको छ। कारण बस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि कार्यक्रममा उपस्थित
16: हर्कबहादुर चापागाई अध्यक्ष सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड माडी नगरपालिका 6 लक्ष्मी निवास। बृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसुति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाडजोर्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश्च शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
18: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौ, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
19: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: हेलो आयन, के छ?
2: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
1: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 0157900086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा, संवैधानिक व्यक्ति राजनीतिमा आउँदा गलत नजिर बस्ने विश्लेषण।
1: राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे

0: भागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघगर्जन चट्याङ हावाहुरी सहित पानी पर्ने सम्भावना देखिएको छ।
1: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो, दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: रसुवा भोटेकोसीको बाढीले मानव पशुपन्छी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस भएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माडी, खोर्ल्यो देवस्थलहरू, हिमाल पहाडका पखेरामा अङ्कित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
3: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको हो। भोटेकोसी बाढीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
4: सबै वडाका अधिवेशनहरू मङ्सिर 27 गर्ने, सबै पालिका अधिवेशनहरू 4 गते गर्ने र मङ्सिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढङ्गले यो डिजिटल वार सुरु गरेर जुन खालको चाहिँ नि जनतामा महँगी भत्ता र अनियमितता बढाइएको छ त्यसको विरुद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन उनीहरूले हामी भूमिका खेलेका छौँ त्यो कुरामा केन्द्रित हुने गरेर अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरोकारको क्षेत्रमा बढी केन्द्रित भएर फट्ने भनेर निर्णय गरेका छौँ।
3: यसैबीच बैठकमा 4 एजेन्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मङ्सिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीलाई अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटी बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधा कृष्ण मैनालीलाई सोधेका छौँ।
5: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता चाहिँ पुर्याउने कुरो हो। राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहंताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन, किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छ। र अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्ड म्यान बनाएर राखेर होइन कि ओली विद्यालयले त्यहाँ

0: पार्टी प्रमुख मनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याङ्क सङ्ग्रहमा टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो, राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुने कुरो हो। त्यस कारण मलाई लाग्छ यसका दुईटा पाटा भए, एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन थियो। अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा।
1: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
2: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौँ, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट सुरु गर्छौँ भन्यौँ। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहुन्छ। अब मतपत्रमा मैले चाहिँ सही सिद्धाएँ, डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनुभएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, त्यहाँदेखि भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सहिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौँ।
1: बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झोलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। बिरगंज स्थित नेशनल मेडिकल कलेजको आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउने निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
3: यस्तो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि चाहिँ प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउनु चाहे जेसुकै मिस्टेक भयो। हजुरहरू त डक्टर हुनुहुन्छ होइन, तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी चाहिँ छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस। हजुर यो चाहिँ कुनै पनि लजिक कुनै पनि ऱ्यासनल चाहिँ त्यहाँनिर चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छ।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको 1 महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ। कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ। हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो। गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन सहित वर्षको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो। नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो। त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो। त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ्न सकेको छैन। गत जुन 24 भने नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ।
4: सन्तोषी रावल बाढीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
5: घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो।
4: बाढी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली सडकसँगै जनताको जीविकोपार्जन र आमदानी बढाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
10: देवीघाट बजारमा रामजी प्रसाद गजुरेलको घर बाहिरबाट आँखाले हेर्दा दुरुस्त देखिन्छ। लेदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त?
5: देख्न त घर खडा, पिल्लर पनि खडा छ, बिम पनि भाँचिया छैन, अरू कोठाहरूको फुटायो, सरसामान लग्यो, सुन चाँदी ताम्बु पित्तल धेरै लग्यो, बास बहनु गएको छैन। कोठाहरू फुटेको छ, त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ, ढुङ्गा माटो सारा त्यहीँ छ, हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई। त घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो। प्रशासनले आएर हेरेर, नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर बसेका छौँ हामी।
10: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बाढीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल। अचेल मौसम फेरबदल भइरहेको छ, यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्।
11: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जसो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है। अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाच्छ्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाच्छ्योहरू गर्ने अनि हाच्छ्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुनसक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
10: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की। नेपालबाट मनसुन बाहिरिने क्रममा छ, यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईँले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सडकसँगै जनताको जीविकोपार्जन र आमदानी बढाउन सांसदको भूमिका।
13: अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
12: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
15: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
17: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ माइज।
13: धन्यवाद लील जी।
17: के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ, गर्दै हुनुहुन्छ।
13: मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेका थिएँ, कुलो पैनी बाटा घाटा होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने, सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल हुतुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्का सर भन्ने हुनुहुन्छ, खड्का थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पर्दैन भने बोकेर त हिँडेँ, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ, पाँच थर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानुन निर्माण गर्नका निम्ति जाने हो।
17: त्यसो भए तपाईँले पुल बनाउँछु बाटो घाटो बनाउँछु भनेर भन्नुभयो,
13: मैले एउटा पनि आश्वासन दिनु परेन।
17: तपाईँले नदिया कि जनताले
13: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ, सम्भव गर्ने ठाउँमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
17: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
13: सबैभन्दा ठुलो कुरा त हामीले सडक यातायात नै हाम्रो जीवन रेखा रहेछ। सडक यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई, कृषि उत्पादनहरूलाई बजारमा ल्याउन सजिलो हुने जस्ता जनजीविकासँग जोडिएको हुनाले सडकलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सडकहरूलाई चाहिँ कालो पत्रे गर्ने हाम्रो प्राथमिकता पहिलो सडकमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढाउनु पर्दछ र अहिले हाम्रो पाँच थर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफुलहरू उत्पादन गर्ने, डेरी व्यवसायलाई अलिकति चाहिँ नि प्रोत्साहित गर्ने, यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन, आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ नि होइन, हामी जुन जहाँ हाम्रा पाँच थरी दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका, त्यही लेभलबाट, त्यही चाहिँ नि आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यावत समस्याहरू छ। त्यसैले कृषिलाई चाहिँ नि अलिक बढी नै प्रोत्साहित गर्नुपर्छ।
17: जस्तो पाँच थर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुको लागि अथवा समृद्ध बनाउनुको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ, डेरी व्यवसाय, तेस्रो
13: नगदे बालीहरू र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
17: के छ पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ अब?
13: डिमान्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईवटा चरण गयो, कृषि र सडक यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामी बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटोघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँच थर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
17: तिनपल्ट
13: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाडी राजमार्गले छुने सहरहरूको 10 नमुना सहरहरू मध्ये एउटा हो।
17: तपाईँलाई एउटा सांसद रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। 5 ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मान्छ?
13: होइन, सबैभन्दा ठुलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सडक सुविधा नै आवश्यक पर्छ, सडक सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रश्न रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने.
17: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढङ्गबाट सोचिरहेको छ, गरिरहेको छ भने
13: अवश्य
17: यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढङ्गबाट अरू केही छ.
13: पाँच थर चाहिँ ताप्लेजुङ र इलामको बिचमा छ. इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथिभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईवटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि अलि फड्को मारेको अवस्था छ.
17: भन्नाले
13: पनि अब मुख्य त पाथिभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो. पाँच थर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँच थर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तिन सिमाना भने चाहिँ तिन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तिन सिमाना भन्छ. त्यो मेरो गाउँमा पर्दछ.
17: सबरीकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो
13: हैन, त्यो साधुटार साधुटार भन्न खोज्दै थिए. साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ देख्न पाइन्छ छाया होइन. फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ. त्यो त्यो त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ. सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचथरको सिमाना पर्छ. त्यो पहिलेको एउटा चाहिँ व्यापारिक नाका थियो. जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो. त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँच थर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ.
12: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान छ बजेको साझा खबरपछि 6:30 बजेमा तपाईँले सुन्न सक्नुहुनेछ. केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ. नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ. नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको छ. काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ. बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ. हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन्. गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ. र नेपाली फुटबल टोली फिफा वरियतामा 1 स्थान खस्किएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.
18: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 98 5570761 र 98 5570 5573.
19: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन. फोन 0556-493-440, 493-580 र 98-550-2640.
20: It's 8 o'clock. अहिले 8 बजेको छ.
21: नेपालीपनको आभास, नेपाली मनको आवाज.
22: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागलेक बेसी सारा सुन.
21: स्वदेश एफएम 93.2 मेगाहर्ज.
23: गुञ्जने
24: अहिले तपाईँ सुन्दै हुनुहुन्छ
23: यो आवाजको
24: मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज.

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा गगन थापा सर्वसम्मत रूपमा सभापतिमा दोहोरिने प्रयास असफल भएको छ। अन्तत सभापतिका लागि निर्वाचन हुने भएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सर्वसम्मत हुनुभएका थापा नियमित महाधिवेशनमा पनि सर्वसम्मत सभापति हुनेमा विश्वस्त देखिनु भएको थियो। तर अन्तिम समयमा श्यामकृष्ण खड्कीले उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन हुने भएको छ। असोज 18 गतेदेखि खुल्ला मञ्चमा जारी महाधिवेशनमा सहभागी प्रभावशाली नेताहरूले थापा विरुद्ध उम्मेदवारी नदिने मनस्थिति बनाएका थिए। पूर्व सहमहामन्त्री किशोर सिंह राठौरले भने आफ्नो व्यवस्थापन नभए सभापतिमा उम्मेदवार दिने सन्देश थापासम्म पुर्याउनु भएको थियो। थापाले व्यवस्था गरेपछि राठौरले सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको थियो। राठौरले आफ्नो पूर्व योजना अनुसार उम्मेदवारी दर्ता गरे पनि थापासँग सम्वादपछि उम्मेदवारी फिर्ता लिनु भएको छ। अबको सभापति गगन थापा नै निर्वाचित हुने र उहाँले पार्टीलाई मिलाएर लैजाने राठौरले बताउनु भएको छ।
3: सभापतिले यो विशेष परिस्थितिमा अधिवेशन हुँदैछ र चाहिँ पार्टीभित्र धेरै ठुलो डिभिजन नदेखाउँदै मिलेर जाउँ, मिलेर पार्टीलाई बनाउनु पर्ने परिस्थिति छ, त्यसकारण मलाई सहयोग गर्नु पर्यो भने कारणले मैले फिर्ता लिएँ। चुनाव त के छ भने चुनाव त चाहिँ गगनजीले जित्दै हुनुहुन्छ नि। चुनाव जित्नु मात्र ठुलो कुरा होइन के, चुनाव जितिसकेपछि पार्टीलाई कसरी लिएर जाने भन्ने कुरा नै महत्त्वपूर्ण कुरा हो के, त्यसमा चाहिँ हामी सबै लाग्नु पर्ने जरुरी छ।
2: राठौरको उम्मेदवारी अन्तिम समयमा फिर्ता हुने बुझेरै गगन थापालाई सर्वसम्मत हुन नदिने गरी समानान्तर महाधिवेशन अगाडि बढाएका नेताले योजना बनाएको खुलेको छ। विगतमा काङ्ग्रेस राजनीतिमा एउटा शक्ति केन्द्र मानिने चाक्सीबारी स्थित प्रकाशमान सिंहको निवासमा बनेको योजना अनुसार थापा विरुद्ध श्यामकृष्ण खड्कीको उम्मेदवारी परेको दावी भएको छ। काङ्ग्रेस नेता प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलाको योजनामा काङ्ग्रेस काठमाडौँका पूर्व सभापति भीमसेन दास प्रधान निकट खड्की थापा विरुद्ध सभापतिको उम्मेद्वार बन्नु भएको छ। उहाँले पनि नियमित महाधिवेशन र विशेष महाधिवेशनको कुरा उठाउनु भएको छ। व्यक्ति प्रधान भन्दा विधान अनुसार पार्टी चलाउन आफूले सभापतिमा उम्मेद्वार दिएको खड्कीले बताउनुभयो।
4: पार्टीको आन्तरिक जुन लोकतन्त्र छ अलिकति आन्तरिक लोकतन्त्र कमजोर भएको छ। आज यो नेपाली काङ्ग्रेसभित्र कोठामा बस्दा एउटा कुरा गर्ने र कोठामा बस्दा एउटा कुरा गर्ने, बाहिरमा बस्दा एउटा कुरा गर्ने, भित्रको बस्दा एउटा कुरा गर्ने, यो काङ्ग्रेसमा अहिले व्यक्तिभन्दा विधान ठुलो हुनुपर्नेमा व्यक्तिलाई ठुलो माया बनेको छ र अर्को विधिभन्दा विधान ठुलो हुनुपर्ने ठाउँमा अहिले विधि र विधानलाई मिचेर व्यक्ति हाबी भएको स्थितिमा म नेपाली काङ्ग्रेसको आन्तरिक लोकतन्त्र मजबुत बनाउन पनि मेरो उम्मेदवारी हो। जेएनजी आन्दोलनपछि हाम्रो नेपाली काङ्ग्रेस अघि नियमित अधिवेशन र विशेष अधिवेशनको विभाजित छ, यो विभाजित भएको काङ्ग्रेसलाई एक बनाउनलाई पनि मेरो सभापतिको उम्मेदवारी हो।
2: खड्गे 13 र 14 महाधिवेशनमा काठमाडौँ 6 क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको थियो। सुरुमा शेरबहादुर देउवा समूहका खड्की महाधिवेशनको मुखमा गगन थापा नेतृत्वको काङ्ग्रेसमा समाहित हुनुभएको थियो। गगन थापालाई सर्वसम्मत सभापति हुन नदिन आफूले पहिलेदेखि नै तयारी गरिरहेको खड्गीले बताउनु भएको छ। सभापतिका उम्मेद्वार थापाको शिक्षक बताउने खड्कीले राजनीतिमा पनि आफू सिनियर भएको बताउनुभयो। गगनलाई सर्वसम्मत सभापति नदिने प्रकाशमान सिंहको योजनामा खड्गी उम्मेद्वार बन्नुभएको छ। सिंहले पनि खड्गीलाई अगाडि सारेको साङ्केतिक अभिव्यक्ति दिनुभएको छ। अदृश्य शक्तिले काङ्ग्रेसको महाधिवेशन गराएको प्रकाशमान सिंहले आरोप लगाउनु भएको छ। खड्गीको उम्मेदवारी थापालाई सर्वसम्मत हुन नदिनेकै लागि भएको देखिएको छ। अब काङ्ग्रेसको सभापतिमा भने गगन कुमार थापा नै निर्वाचित हुने र युवाहरूको समेत काङ्ग्रेसमा आकर्षण बढेको ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली काङ्ग्रेसका नेता श्री बाबु महर्जनले बताउनु भएको छ।
5: वास्तवमा अहिले युवाहरूमा चाहिँ नेपाली कङ्ग्रेसप्रति आकर्षण घट्यो भन्ने कुरा चाहिँ हिजोको कुरा हो, तर आज चाहिँ मतलब श्रद्धेय गगन थापाजी आउँदै हुनुहुन्छ उहाँ सभापतिमा, उहाँ आउने कुराले चाहिँ सबै युवाहरू तरङ्गित भएका छन्। र एउटा कुरा दियो भने अर्को कुरा चाहिँ के त भन्दाखेरि नेपाली कङ्ग्रेसको चाहिँ अहिले संशोधित विधानले चाहिँ युवाहरूलाई प्रचुर मात्रामा सम्बोधन गरेको छ। उहाँलाई चाहिँ भित्र ल्याउनुको निमित्त चाहिँ विधानमा चाहिँ व्यापक रूपमा संशोधन गरेर युवा क्लस्टर नै बनाएको छ। तसर्थ अहिले चाहिँ युवाहरू नेपाली कङ्ग्रेससँग ज्यादै खुसी हुनुहुनेछ भन्ने चाहिँ मेरो सम्झाइ हो।
2: काङ्ग्रेसमा नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 7 बजेदेखि मतदान हुनेछ। नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि आजका लागि तय भएको मतदान नहुने भएको हो। मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले निर्वाचन हुन नसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। उहाँले निर्वाचन भोलि बिहान 7 बजेदेखि सुरु हुने जानकारी दिनुभयो।
6: आज हुने भनिएको जुन मतदान छ, यो मतदान भोलि बिहान ठिक 7 बजे एकदम अन टाइमै यो मतदान प्रक्रिया सुरु हुन्छ र बिहान 7 बजेदेखि हामीले 3 बजेसम्म चाहिँ मतदानको कार्यको लागि चाहिँ हामीले समय निर्धारण गरेका छौँ। त्यसकारण हामी निर्वाचन समितिको तर्फबाट पनि यहाँहरूसँग सबैसँग क्षमा प्रार्थी छौँ। हाम्रो कारणले जे दुःख भए तापनि यहाँहरूले भोलि बिहानै 7 बजेदेखि मतदान प्रक्रियामा चाहिँ सहभागिता जनाएर यो 15 महाधिवेशनको जुन उद्देश्य हो, जुन निर्वाचन प्रक्रिया हो, यसलाई सफल गरिदिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु।
2: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन एक दिन लम्बिएपछि असहजमा परेका महाधिवेशन प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था थप गरिने भएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार महाधिवेशन एक दिन सर्दा आवास र खानामा परेको असरलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गर्ने भएको हो। आवासको आवश्यकता भएका प्रतिनिधिले आफ्नो क्षेत्रका क्षेत्रीय सभापति मार्फत आज साँझ वा भोलि बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गरेपछि आवश्यक व्यवस्था गर्ने जारी काङ्ग्रेसले जारी गरेको सूचनामा उल्लेख छ। महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 7 बजेदेखि मतदान गर्नेछन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
7: दशैं तिहार तथा छठ जस्ता ठूला चाडपर्वका समयमा वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडा दरमा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधि बीच आज भएको छलफलमा सरकारले स्वीकृत गरेको भाडा दरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरिएको हो। नेपाल सरकारको मन्त्री स्तरीय निर्णय अनुसार स्वीकृत भाडा दरभन्दा सस्तोमा टिकट बिक्री वितरण र सोही अनुसार सम्बन्धित वायुसेवा कम्पनीका भाडा दर सार्वजनिक गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ। चाडपर्वको समयमा आन्तरिक हवाई यात्रुको चाप अत्यधिक बढ्ने र त्यसको फाइदा उठाउँदै वायु सेवा कम्पनीले अधिकतम भाडा दरमा मात्र टिकट उपलब्ध गराउने गरेको गुनासो प्राधिकरणमा प्राप्त भएको थियो। सोही गुनासोका आधारमा प्राधिकरणको प्रधान कार्यालय सिनामंगलमा महानिर्देशक र आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच छलफल भएको छ। प्राधिकरणले सबै आन्तरिक वायु सेवा कम्पनीलाई आज भएको सहमति अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र बजारमा खाद्यान्न सन्तुलन कायम राख्ने उद्देश्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि धान खरिद प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आगामी कार्तिक दोस्रो सातादेखि देशभरका प्रमुख धान उत्पादन हुने पकेट क्षेत्रबाट धान खरिद सुरु गर्ने तयारी गरेको छ। यस वर्ष किसानबाट 150,000 क्विन्टल धान खरिद गर्ने कम्पनीको प्रारम्भिक लक्ष्य छ। यसका लागि कम्पनीले करिब 67.50 करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ। कम्पनीका खरिद व्यवस्था शाखा प्रमुख अनन्तराज पौडेलका अनुसार धान खरिद प्रक्रियाका लागि आवश्यक प्रशासनिक काम सुरु भइसकेका छन्। तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। बिहिबार साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। बुधबार बसेको मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। बुधबार दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दै आएको योगदानको प्रशंसा गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। महासंघको संगठनात्मक विस्तार र महासंघमा आबद्ध 14 लाख भन्दा बढी व्यवसायको प्रगति, समग्र देशको प्रगति भएको उल्लेख गर्दै उहाँले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्कीले निर्वाचन आयोगको स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समिति राष्ट्रसंघको प्रतिनिधिमण्डलसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उहाँले भन्नुभयो, हामी आगामी निर्वाचनको तयारीमा छौं, त्यसो त आयोग सदैव निर्वाचनको तयारीमा रहने गर्छ। निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौं। स्थानीय तहको आगामी निर्वाचन फागुनमा गर्ने गरी सरकार अघि बढ़ेको भन्ने समाचार पनि आएको छ नि भन्ने प्रश्नमा उहाँको भनाइ थियो, मितिका बारेमा अहिले आयोगले भन्ने कुरा भएन, हाम्रो संवैधानिक प्रावधान अनुसार आयोग समेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो, तर लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा हामी छौं, त्यसै अनुसार हाम्रो तयारी भइरहेको छ, उहाँको भनाइ छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेण्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। किर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आज आयोजित त्रिवी सभाको 67 वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनु भएको छ। मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन, अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीलाई निर्देशन दिनुभएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किनु भएको छ। आज पार्टी कार्यालय च्यासलमा वरिष्ठ नेताको हैसियतमा शपथ लिएपछि स्थायी कमिटी बैठकमा सहभागी भएसँगै भण्डारीको एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन भएको हो। यस्तै नेकपा एमाले आगामी मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीले जुनसुकै ब्राण्ड कम्पनीको ग्यास सिलिण्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन्। यससँगै काठमाडौँ उपत्यका उपभोक्ताले जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर आफूलाई पाएक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन्। यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। एउटा मात्र सिलिण्डर भएका उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दुःख पाउन नपरोस् भनेर नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लागिएको बताइएको छ। भारतको दिल्ली प्रहरीले विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा सांसद राहुल गान्धी, प्रियंका गान्धी, वाड्रा सहित नेता विरूद्ध जाहेरी दर्ता गरेको छ। यही अक्टोबर 7 भएको विपक्षी गठबन्धनको प्रदर्शनसँग सम्बन्धित घटनामा प्रहरीले 3 जाहेरी दर्ता गरेको हो। जाहेरीमा प्रहरीमाथि आक्रमण, सरकारी काममा बाधा पुर्याएको, धक्कामुक्की तथा अभद्र व्यवहार गरेको र शान्ति सुरक्षा तथा कानून व्यवस्था प्रभावित पारेको आरोप लगाइएको छ। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आज सार्वजनिक गरेको वरियतामा नेपाल 16 स्थानमा छ। यसअघि नेपाल 17 स्थानमा थियो। नेपालले 939 अङ्क र 28 रेटिङ प्राप्त गरेको छ। भारत वरियताको शीर्ष स्थानमा छ। यस्तै न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, इङ्ल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेस्ट इण्डिज क्रमशः दोस्रोदेखि 10 स्थानमा छनृ।

0: वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा साथै वॉशिंग मशीनमा 4 वर्षको फुल वारेन्टी गोदरेज सँग भनेदेखि वाउ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भए पुग्छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर सबरा र उनीसँग चोडिने हरेक पात्रहरू अहिले सरकारको कडा निगरानीमा परेका छन्। अदालतभित्र स्याउको बाकसमा करोडौं नगद घुस ओसार प्रसार गर्ने गरेको सनसनीपूर्ण र गम्भीर खुलासा भएपछि राज्यका गुप्तचर र अनुसन्धान निकायहरूले चोलेन्द्रको सिङ्गो सञ्जालमाथि नै निगरानी बढाएका हुन्। न्यायालयलाई व्यापार बनाउने यो धन्दामा चोलेन्द्र मात्रै एक्ला छैनन्। बरु आफ्नै सहोदर भाइ प्रभु शमशेर सबरा र ज्वाई नवीन बस्नेतलाई समेत फ्रन्ट म्यान बनाएर अरबौंको सार्वजनिक मुद्दामा सौदाबाजी गर्ने गरिएको तथ्य समेत बाहिर आएको छ। यो महाअपरेशनको अनुसन्धान यति गम्भीर मोडमा पुगेको छ कि चोलेन्द्रसँग कनेक्सन देखिएका विगतका पात्रहरू मात्र होइनन्, अहिलेका बालवाला प्रधान न्यायाधीश समेत पदमा बस्दादेखि अहिलेसम्म गरेका हरेक कार्य र शंकास्पद भूमिकाका कारण सरकारको गोप्य निगरानीमा परेका छन्। यो अनुसन्धानमा चर्चामा आएको स्याउको बाकस कुनै फलफूल बोक्ने साधन मात्र होइन, यो त करोडौं घुसको रकम लुकाएर ओसार प्रसार गर्ने एउटा गोप्य उपाय अर्थात सांकेतिक कोड हो। स्याउ प्याक गर्ने कार्टुनहरू निकै बाक्ला र बलियो हुने भएकाले त्यसभित्र ठूलो परिमाणमा नगद पैसा कोचेर राख्दा पनि बाहिरबाट कसैले शंका गर्दैनथे। गिरोहका सदस्यहरूले फोन वा म्यासेजमा कुरा गर्दा सिधै पैसा वा घुस नभनी स्याउको बाकस आइपुग्यो वा बाकस पठाउनु पर्यो भनेर कुरा गर्दथे। यही बाकसको सहारामा सुरक्षा चेकिङ र सर्वसाधारणको नजरबाट बचेर अदालत र सेटिङ गरिने ठाउँसम्म अवैध धन पुर्याइन्थ्यो। चोलेन्द्रसँग जोडिएर निगरानीमा परेको यो गिरोहले केवल व्यक्तिका सानातिना झगडामा मात्र होइन देशको अर्थतन्त्र नै जोखिममा पार्ने सार्वजनिक महत्वका मुद्दाहरूका फैसला र आदेशमा समेत करोडौंको लेनदेन गरेको वस्तुनिष्ठ प्रमाण समेत फेला परेको जनाइएको छ। विशेष गरी ठूला सरकारी ठेक्कापट्टा, बैंकिङ कसुर र 26 अर्ब भन्दा बढी बिगो दावी गरिएका विवादित व्यवसायीहरूलाई अदालतबाट उन्मुक्ति दिलाउन यो समानान्तर गिरोह सक्रिय थियो। यही लेनदेनको गोप्य सूचना बाहिरिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले चोलेन्द्रका भाइ प्रभु शमशेर र ज्वाई नवीन बस्नेतको घरमा एकसाथ छापा मारेर अवैध धन्दाका महत्वपूर्ण कागजातहरू समेत बरामद गरिसकेको छ। चोलेन्द्रको नाममा जोडिएका र निगरानीमा रहेका मुख्य नायकी तथा बिचौलिया इनम सापकोटा, पूर्व न्यायाधीश नवराज थपलिया, सूचना प्रविधि विज्ञ दीपक तिमल सिन्हा र नारायण दाहाल सहित चोलेन्द्रको सिङ्गो कोर टिमको बैंक खाता, शेयर बजारको लगानी र नेपालभर रहेका घर जग्गा पूर्ण रूपमा रोक्का गर्ने कानूनी प्रक्रिया समेत अन्तिम चरणमा पुगेको छ। केही दिन अघि मात्र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई पक्राउ गरी करिब 12 घण्टासम्म नियन्त्रणमा राखेर छाडेको थियो, जसले गर्दा यो नेटवर्कको भित्री डेटा हात पार्न राज्य सफल भएको हो। स्याउको बाकसमा घुस बुझ्ने, राज्यका अङ्गहरू सेटिङ गर्ने र सार्वजनिक मुद्दामा देशलाई कंगाल बनाउने यो गिरोहका कोही पनि पात्र अब उन्मुक्त नहुने गरी सरकारले चौतर्फी घेराबन्दी समेत गरिसकेको छ।

बेको का सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ न्याय परिषदका सचिव राम प्रसाद भट्टराई।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा
4: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक, इस होम इन्टरनेट।
5: विवादमा आएको कारण भनेको अब हरेक नियुक्तिमा तपाईँले अहिलेसम्म हेर्दाखेरि निर्विवाद नियुक्ति भनेको कहिले पनि हुँदैन। तपाईँको माथिबाट एकैचोटि सिनियरिटीबाट मात्रै गर्दाखेरि पनि कार्यक्षमता हेरिएन। तपाईँको चाहिँ माथिबाट जस्ता पनि मान्छेलाई नियुक्ति गरियो समावेश भएन भन्ने कुरो पनि यसभन्दा अगाडिका नियुक्तिहरूमा पनि पटक पटक उठ्थ्यो। र अब अहिलेको नियुक्तिमा पनि तपाईँको चाहिँ अब महिला प्रतिनिधित्व भएन अथवा मधेसी प्रतिनिधित्व भएन भन्ने कुरो उठिहाल्छ।
3: समावेशिताको एउटा उठ्यो, समावेशिताको एउटा उठ्यो, समावेशिताको कुराले एउटा भयो, अर्को चाहिँ वरिष्ठता मिचियो भन्ने पनि छ।
5: मैले यो कुरो धेरै ठाउँ भनिसकेको छु। न्याय परिषद ऐनको दफा 5, न्याय परिषद ऐन 2073 दफा 5 न्यायाधीश नियुक्ति गर्ने, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने केही आधारहरू छन्। त्यसमा ज्येष्ठता भन्ने पनि एउटा आधारसम्म हो। त्यसपछि कार्यकुशलता, इमान्दारीता, निजले गरेका अध्ययन अनुसन्धान, निजले अहिलेसम्म गरेको कामको निजको प्रतिवेदन, निजको अहिलेसम्मको कार्य प्रगति लगायतका विविध कुराहरू हेर्नुपर्ने हुन्छ। अब यहाँ खालि ज्येष्ठताको कुरो भनियो, ज्येष्ठता मात्रै हेर्ने भए ऐन कानुनमै ज्येष्ठता कुरो मात्रै उल्लेख हुन्थ्यो। तर विविध प्रक्रियाहरू हुन्छ न्यायाधीश नियुक्तिमा, विविध कुराहरू हेर्नुपर्छ। ज्येष्ठता भनेको एउटा आधारसम्म हो। अब समावेशिताको कुरो गर्ने हो भने अब समावेशिताका विभिन्न आधार हुन्छन्। समग्र नियुक्ति

0: को आधारमा हुने छ भनेर भनिएको छ। कुनै बेला सर्वसम्मत होला, कुनै बेला सर्वसम्मत नहोला, तर निर्णय भनेको जहिले पनि बहुमतको आधारमा हुने हो। बहुमतमा को आधारमा भएको निर्णयलाई हामीले कार्यान्वयन गर्ने हो।
1: सर्वसम्मत हुँदा जस्तो राम्रो त बहुमतले अलि नदेला नि होइन?
0: यहाँले भने जस्तो सर्वसम्मत भएको भए राम्रो हुन्थ्यो, तर सर्वसम्मत हुन सकेन भनेरै सर्वोच्च अदालतमाको मुद्दाको संख्या, सर्वोच्च अदालतमा घट्दो न्यायाधीशको संख्या, तमाम कुरालाई हेरेर नियुक्ति पनि गर्न साथी ढिलो भइसकेको अवस्था हो। र सर्वसम्मतको नाममा सधैँ नियुक्तिलाई अथवा अदालतलाई अथवा पक्षका मुद्दाहरूलाई बन्धकमा राख्न त हुँदैन होला नि त।
1: अझै पनि त न्यायाधीश नियुक्ति बाँकी नै छन्, अब तिनीहरू चाहिँ तिनीहरूको प्रक्रिया चाहिँ सुरु गरेर छिटो न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउनका लागि यहाँहरूले के गर्दै हुनुहुन्छ?
0: हामी न्यायाधीश नियुक्ति समयमै गर्नुपर्छ। संविधान र कानुनले तोकेको अवधिमै संविधान न्यायाधीश नियुक्ति हुनुपर्छ भन्ने कुरामा न्याय परिषद सचिवालय तथा सम्माननीय प्रधान न्यायाधीशज्यू सजग हुनुहुन्छ। त्यही अनुसारै हामीले यो अहिलेको नियुक्ति गरेको हो। अब हामीसँग अझै सर्वोच्च अदालतमा एक न्यायाधीश, उच्च अदालतमा मुख्य न्यायाधीश दुई रिक्त हुनुहुन्थ्यो, अब तीन रिक्त भयो। र यही हिसाबले उच्च अदालतमा पनि तीन न्यायाधीश नियुक्ति, तीन न्यायाधीश खाली भएको अवस्था थियो। अहिलेको यस सर्वोच्चमा नियुक्ति भइसकेपछि हाम्रो त्यहाँ पाँच खाली भयो र यो रिक्तलाई पूर्ति गर्न न्याय परिषद सचिवालयले आफ्नो काम गरिरहेको छ। अब उचित समयमा न्याय परिषदको बैठक बसेर यो निकास हुन्छ भन्ने न्याय परिषद सचिवालयको बुझाइ हो।
1: न्याय परिषदको आग्रह के छ यो नियुक्तिको सिफारिसमा जुन एकरूपता आउन नसकेको अवस्थालाई हेर्दाखेरि?
0: सबै निर्णय सर्वसम्मत हुँदैनन् र सबै निर्णय सम्मत सर्वसम्मत नहुने भएकाले न्याय परिषद ऐनमा न्याय परिषदको निर्णय बहुमतको आधारमा गरिनेछ भनेरै उल्लेख भएको हो। सबै निर्णयमा न्याय परिषदका पाँचैजना सदस्यको समान धारणा हुन्छ भनेर पनि हामीले सोच्न पनि मिल्दैन। र यसमा हामीले ऐन कानुन संविधान बमोजिम आधार कारण दिएर टेकेर गरिएको निर्णय हुनाले यसलाई अन्यथा लिनुपर्ने अवस्था म देख्छु।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
1: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: मौना कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564 93 738 मोबाइल 98550 88002
4: क्यामेरामैन खसेछ हेड तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
5: पर्ख दीपक
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 518 953
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली काङ्ग्रेसको नेतृत्व चयनमा ढिलाइ, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा म रिजल्ट दिलाउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेठसँग कुराकानी, अनि
2: लास्नी भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटे कोसीको बाढीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीडा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी सहर क्रामातोक्समा 2 बसमा भएका आक्रमणमा कम्तीमा 30 मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सडकभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान सहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी सहर कियेभमा पनि 2 छुट्टा छुट्टै आक्रमणमा परि 3 मृत्यु भएको बताइएको छ। मध्य पूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वासिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वासिङटनले तेहरानमाथि दबाव बढाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुतीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका 2 ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिस वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 कार्सन 20 भन्दा बढी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रिक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईँलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली काङ्ग्रेसको महाधिवेशन 5 पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। काङ्ग्रेस सभापतिमा गगन थापा विरुद्ध पनि उम्मेदवारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर काङ्ग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 तान्चुन हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 एउटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 चाहिँ कानुन व्यवसायहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथे म 3 बजे चाहिँ सुरु गरेँ भने बेलुका चाहिँ 12-2-1-2 सम्म जान सक्ने आकलन गरी त्यो राज्य चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला कसैले कसैलाई पानतुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली हाँकिराखेको जस्तो लाग्छ राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अलि मान्छेले शङ्का गर्ने ठाउँ भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका त नि 3 बजेसम्मलाई समय राखिदिएको छु 7-3 भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो त्यसमा कहीँ केही खोट छैन
0: तर 3 बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो 3 बजेसम्म सिद्धिएन भने नि 4 बज्ला 5 बज्ला त्यो 2 घन्टाभन्दा तलमा चाहिँ हुनै हुँदैन
0: पाँच छ दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्ने त्यहाँनिर वातावरण मिलाएको छ मैले 10-12 काउन्टर राखिदियो भने त्यहाँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम् लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट ल्याउँछु
0: उनी थिए काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौँ एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मङ्सिरमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौँ त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौँ त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा
4: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि त्यसैले यो नेतृत्व परिवर्तन कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ त्यसको त हाम्रो विधि प्रक्रिया छ त्यो विधि प्रक्रिया अब महाधिवेशन छन् जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ त्यो
0: विशेष महाधिवेशन गर्ने राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त
4: होइन माग भएको होइन छलफलको लागि यो कुराहरू लगेको
0: हो हस्ताक्षर अभियान चल्यो पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको बैठकमा समेत कुरा उठाएको भनेर आयो त्यो सबै गलत थियो त यसमा
4: हेर्नु सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन मौखिक कुरा भयो होला
0: तपाईँको जुन आज बोली सुन्यो यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज
4: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन सबै विधि प्रक्रियाबाट आएको छ चेतावनीले केही हुनेवाला छैन चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन किनकि पार्टीभित्र विधान छ विधि प्रक्रिया छ त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझेको छैन कि
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
4: होइन मैले सुन्नु पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन
0: मसँगै कुरा गर्दाखेरि
4: त देशको होइन देशको आवश्यकता हो पार्टीमा ऊर्जा ल्याउनु पर्छ ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो आज पनि भनाइ छ कसरी हुन्छ जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो उत्पन्न गर्नु पर्यो
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीले राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ
4: सुन्नुहोस् न उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो
4: सुन्नुहोस् न त्यस्तो केही पनि होइन र मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिस गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णबहादुर शाही।
5: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपति ज्यूको नयाँ सचिवालयमा जानकारी गराउँछौ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन सुरु भइसकेका छ आजदेखि।
0: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
5: होइन, अहिले जहिले राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेका छ र त्यसलाई जहिले अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई जहिले गरिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिने विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाही। बाढीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिस गरेको बताइएको छ। बाढीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीडाले छटपटीमा रात बिताइरहेकाहरूको पीडा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
6: रसुवाको आमा छोदिङमा गाउँपालिका कि लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
7: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बाहिर गएको छ भनेर भन्दाखेरि, पहिला बाहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस्छ। लाज भए पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लाज नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
6: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीडा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थे होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु तर सपनीमा पनि भेटिँदैन।
8: फर्केर आउँछ उही के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उही भन्दैन, छोराको याद आउँछ कहाँ जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदैन।
6: आफूहरू दिनमा मनोपरामर्श विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी सहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका 2 बसमाथि रुसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
9: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रुसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने, रुसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने, कडा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रुसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सडकमा रहेका केही पीडित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:45 निम्ति बिदा दिनुहोस्। नमस्कार।
10: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056 5555 7370 र 5855 7070
11: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0 56 493 440 493 580 र 98 5 50 26 440
12: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन हुने बारे जरुरी सूचना।
3: यस सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन कार्यक्रम यही असोज 25 गते आइतबार बिहान ठिक 11 बजे पुष्प मदन स्मृति वाटिकाको सभा हल माडी नगरपालिका छ लक्ष्मी निवास चितवनमा आयोजना गरिएकोले समस्त शेयर सदस्य र सरकारवालाहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि कार्यक्रम उपस्थितिका निम्ति सादर अनुरोध गर्दछौँ।
2: अर्क बहादुर चापागाई अध्यक्ष सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड माडी नगरपालिका छ लक्ष्मी निवास।
4: वृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसुति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असो 24 गते शनिबार, समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी पुनश। शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842502840, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकामा आगामी मङ्सिर 1 गतेदेखि मासु जाँच ऐन 2055 पूर्ण रूपमा लागू गरिने भएको छ। नगरपालिकाले सरकारवालासँग छलफल गरी मासु जाँच ऐन 2055 कार्यान्वयन गर्ने मिति तय गरेको हो। नगरपालिकाले नगरभित्रका बद्ध स्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बद्ध स्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ। स्वच्छ स्वास्थ्य र गुणस्तरीय मासु बिक्री वितरणको सुनिश्चितता गर्नुपर्ने नगरपालिका प्रमुख तारक कुमारी काजी महतोले बताउनुभयो। उहाँले बजारमा मासुको गुणस्तर सफाई कायम राख्न संयुक्त अनुगमन टोली गठन गरी काम गर्ने समेत जनाउनुभयो। ईशाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा शुरूआत गरेको छ। ईशाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार संघीय सरकारको रु 14.5 करोड लागतमा निर्मित भवनमा 1500 छ। यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो। उक्त अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ मुगले सड़क खण्ड भएका सवारी दुर्घटनाका बिरामी समेत आउने गर्छन्। गाउँपालिकाका अतिरिक्त छिमेकी पालिकाबाट समेत त्यहाँ बिरामी आउने गरेको उहाँले जनाउनुभयो। नेपाली काङ्ग्रेसले 15 महाधिवेशन गरिरहँदा चितवन भने काङ्ग्रेसेतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तीव्रता दिएको छ। बिहिबार भरतपुर महाधिवेशन गर्दै काङ्ग्रेसेतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तीव्रता दिएको हो। महानगर अधिवेशनबाट प्रमेश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ। यसअघि राईलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो। यसै उपसभापतिमा रेसल श्रेष्ठ र सचिवमा सफल अधिकारी र राजन बखेल चयन भएको महानगर सभापति राईले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाई र खानपिन खर्च पार्टीले बेहोर्ने भएको छ। काङ्ग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहिबार पत्रकार सम्मेलन मार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाईको खर्च पार्टीले बेहोर्ने जानकारी दिनुभएको हो। श्रेष्ठका अनुसार महाधिवेशन असोज 22 गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै बेहोर्ने उहाँले जनाउनुभयो। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ। पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। यस शपथसँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ओलीले शपथ गराएसँगै उहाँ औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुग्नु भएको हो। यसैबीच नेकपा एमाले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ। अध्यक्ष ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बिहिबार बसेको स्थायी कमिटिको बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी मङ्सिर 26 गते र पालिका तहको अधिवेशन आगामी पुस 4 गते सम्पन्न गर्ने निर्णय गरेको हो। उच्च अदालतबाटले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश कार्य समितिको अधिवेशन तथा निर्वाचन सम्बन्धी कार्यहरू रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीश द्वय नातिबाबु लामी छाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले राप्रपाको बागमती प्रदेश कार्य समितिको निर्वाचन सम्बन्धी कार्य अघि नबढाउन अन्तरिम आदेश दिएको हो। यसअघि अदालतले गत असो 14 गते निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सिन्डर फुड्स निगमसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले पर्फेक्ट सेन्टर प्लिज चुइगमको ट्रेडमार्क दर्ता बदर गरेको छ। सर्वोच्चले इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेक्ट्री भ्यान मेली एसपीएको सेन्टर फुडसँग पर्फेक्ट सेन्टर फ्लिजको ट्रेडमार्क झुकिने गरी मिल्दोजुल्दो गरेको ठहर गरेको थियो। न्यायाधीश जय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले केही अघि गरेको फैसलासँगै सुनसरीको दुहबी स्थित पर्फेक्ट फुड्स प्रणालीका नाममा रहेको दर्ता उक्त ट्रेडमार्क बदर गरिएको उद्योग विभागले सुनाएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजले आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्ने उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। बिहिबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी मागेका हुन्। सरकारले अध्ययन विदाको दुरूपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। बिहिबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिनुभएको हो। उहाँले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदाको दुरूपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभयो। वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्तिहरूलाई समेत परीक्षामा सहभागी नगराई गैर कानूनी रूपमा सवारी चालक अनुमति पत्र जारी गरेको खुलासा भएको छ। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित सातजना विरूद्ध बिहिबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट्र्याकको निर्माण शुरू भएको एक दशक पार भएको छ। हालसम्म उक्त आयोजनाको समग्र भौतिक प्रगति 50% पुगेको नेपाली सेनाले जनाएको छ। आयोजना शुरू भएको एक दशकमा आधा मात्रै काम सकिएको र कुल खर्च 94 अर्ब रुपियाँ नागेको छ। निर्धारित म्यादभित्र काम सम्पन्न नहुने भएपछि सरकारले तेस्रो पटक आयोजनाको म्याद 3 वर्ष थप गरी 2086 जयसम्म पुर्याएको छ। र नागढुङ्गा सुरुङ मार्गमा अनाधिकृत रूपमा छिरेका 3 द्विपाङ्ग्रे सवारीलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर केही दिन अघि 4 मोटरसाइकल र स्कुटर सुरुङ मार्गमा प्रवेश गरेका थिए। धादिङको 900 तिरबाट सुरुङमा छिरेका 2 मोटरसाइकल र 1 स्कुटरलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताउनुभयो। अवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98 5507 0061 र 98 5507 0053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0056 493 440 493 580 र 98 5506 4440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

मुखै खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुखै खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पोसी त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

सधैँ निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: 너 뻑쳐 너 뻑쳐 서데이니스 뻑쳐
1: 소디스 FM 리아노비토 클럽 V메가헤르츠

0: आज विक्रम सम्वत 2083 साल असोज 23 गते शुक्रबार आश्विन कृष्ण चतुर्थी 9 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल सी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: स्थायी सरकारमा हुण्डरी, धमाधम राजीनामा दिँदै कर्मचारी, विद्या भण्डारी 11 वर्षपछि पुनः एमाले बैठकमा, पूर्व विशिष्टको दलीय राजनीतिक मुहारे मर्यादामै प्रश्न, हिजो रोकिएको काङ्ग्रेसको महाधिवेशनमा नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज मतदान हुँदै, कडालीमा वर्षौं पुराना योजना अलपत्र र स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कारोबार दैनिकमा छापिएको सुरक्षित आवास अभियान खरका छाना विस्थापित गरिँदै शीर्षकको शुभ समाचार।
0: बढी मालिका नगरपालिकाले दलित सीमान्तकृत विपन्न तथा पछाडि पारिएका समुदायका नागरिकको आवास सुधार गर्ने उद्देश्यले नगर प्रमुखसँग आवास कार्यक्रम अन्तर्गत घर निर्माण सामग्री वितरणलाई तीव्रता दिएको छ। नगरपालिकाका 9 वडामा कार्यक्रम विस्तार गर्दै हालसम्म 103 परिवारलाई जस्ता पाता वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा घर बनाएर बसोबास गरिरहेका न्यून आय भएका परिवारको घरको छाना विस्थापन गर्ने नीति लिएसँगै कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। नगर प्रमुख अमर खड्कका अनुसार नगरपालिकाको नीति तथा नगर प्रमुखसँग आवास कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम लक्षित परिवार छनौट गरी जस्ता पाता वितरण गरिएको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट.
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका. माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा. माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका. राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि.
3: हामीले राजा च्याउ त्यसै भनेको हो र.
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसी एग्रोटेकको उत्पादन

फ्रंट लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। स्थायी सरकारमा हुण्डरी, धमाधम राजीनामा दिँदै कर्मचारी शीर्षकमा खबर छ। सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका हाल कार्यरत कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरेपछि कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन्। विधेयकको विभेदकारी प्रावधान लागू हुँदा एकैपटक ठूलो संख्यामा कर्मचारी बाहिरिने र नयाँ भर्ना गर्दा राज्यमाथि ठूलो दोहोरो आर्थिक भार पर्ने समेत विज्ञहरूले बताएका छन्। राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्र लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरूले चिन्ता समेत व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाईपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरेका कतिपय प्रावधानहरूले सिङ्गो कर्मचारी वृत्तमा गम्भीर संशय र अनियोल पैदा गरेको बताउँछन्। विधेयकमा ऐन प्रारम्भ हुँदाका बखत 55 वर्ष उमेर पूरा भएको वा सेवा अवधि 30 वर्ष पूरा भएको निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ। पूर्व सचिव थापा भन्छन्, कर्मचारी आफ्नो जीवनको ऊर्जाशील समय, सुरक्षित भविष्य र पेन्सनको आशामा राज्यको लागि समर्पित हुन्छन्। तर यस्ता अप्रत्याशित प्रावधानले सेवाको ग्यारेन्टीमै प्रश्न उठाएका छन्। उनी यस्तो अनियोल्य कर्मचारीको मनोबल गिराउने मात्र नभई भविष्यप्रतिको डरका कारण ढिला सुस्ती र भ्रष्टाचार समेत बढ्न सक्ने जोखिम रहेको बताउँछन्। संशय र अनियोल सृजना भएपछि उच्च पदस्थदेखि तल्लो तहका कर्मचारीमा राजीनामा दिनेको ऐरो नै लागेको छ। विधेयकमा आएका प्रावधान र सरकारमा रहेका अर्को कर्मचारीप्रतिको दृष्टिकोणका कारण राजीनामा दिनेको संख्या बढेको हो। वैशाख यता नै 4 जना विशिष्ट श्रेणी अर्थात सचिवले राजीनामा दिएका छन्। जसमा पूर्व गृह सचिव राजकुमार श्रेष्ठ, पूर्व सूचना तथा संचार सचिव कमल प्रसाद पोखरेल, गोविन्द प्रसाद शर्मा, बाबुराम अधिकारी लगायत रहेका छन्।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी हुनुभएको छ। पूर्व राष्ट्रपति भण्डारीलाई यही असोज 5-8 गतेसम्म बसेको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनित गरे।

0: भएको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। शपथ सँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। अध्यक्ष ओलीले शपथ गराएसँगै भण्डारी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुग्नु भएको छ। भण्डारीले एमालेको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी पाउनु भएको छ। यता नेकपा एमालेको वरिष्ठ नेतामा विद्या भण्डारी भित्रिएसँगै पार्टी बैठकमा पदाधिकारीहरूको आसन हेरफेर भएको छ। विगतमा अध्यक्ष केपी शर्मा ओलीको आडमा बस्ने गर्नुभएका महासचिव शंकर पोखरेल धकेलिनु भएको छ। बिहिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीको दायाँ छेउमा विद्या भण्डारी र बायाँ साइडमा उपाध्यक्ष रामबहादुर थापा बादल बस्नु भएको थियो। विद्या भण्डारी 11 वर्षपछि पुनः एमाले बैठकमा पूर्व विशिष्टको दलीय राजनीतिक मोहले मर्यादामै प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: नेपाली काङ्ग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। यसअघि हिजै मतदान गर्ने बताइए पनि निर्वाचन समितिले मतपत्र छपाईमा ढिलाइ भएका कारण मिति सार्नु परेको बताएको छ। निर्वाचन समितिका अनुसार आज बिहान 7 बजेदेखि 3 बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि खुला मञ्च राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। भूगोल अनुसार तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। काङ्ग्रेस सभापतिका लागि गगन कुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेद्वार दिएका छन्। त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताएका छन्। निर्वाचन समितिले मतदान स्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरिएको छ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ। निर्वाचन समितिले मतदान स्थलमा मोबाइल फोन लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ भने मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ।
0: कर्णालीमा वर्षौं पुराना योजना अलपत्र शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधुरै छन्। वर्षौं अघि ठेक्का लागेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। हुम्लाको एउटा पुल त ठेक्का सम्झौता भएको 4 वर्ष बढी हुँदा पनि निर्माण शुरू भएको छैन। सड़क र पुललाई आर्थिक तथा सामाजिक विकासको मेरुदण्ड मानिए पनि कर्णाली प्रदेश सरकार अन्तर्गतका महत्वपूर्ण योजना वर्षौंसम्म अलपत्र पर्नुले निर्माण व्यवसायको कार्य सम्पादनसँगै सरकारी ठेक्का व्यवस्थापन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। योजना पूरा नहुँदा राज्यको लगानी जोखिममा परेको छ भने नागरिकले जोखिम र शास्ति बेहोर्नु परेको छ। सुर्खेत, दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, कालीकोट, मुगु र रुकुम पश्चिममा रहेका कतिपय योजनाको काम नहुँदै ठेक्का सम्झौता समाप्त भइसकेका छन्। तर समयमै काम नगर्ने निर्माण व्यवसायमाथि प्रभावकारी कार्यवाही हुन नसक्दा योजना लम्बिँदै गएका छन्। प्रदेश सरकारले काममा ढिला सुस्ती गर्ने निर्माण व्यवसायलाई छुट दिन नसकिने बताए पनि अलपत्र योजनाको ठोस समाधान अझै स्पष्ट भएको छैन।
1: स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै गएको सरकारी प्रतिवेदनले देखाएको छ। पछिल्लो समय स्थानीय तहले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार खर्च गर्न पाउने सामान्यीकरण अनुदानको हिसाब घट्दै गएको र यसको विपरीत संघ सरकारले निश्चित योजना र कार्यक्रमका लागि तोकेर पठाउने सशर्त अनुदानको हिसाब भने बढ्दै गएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदनले देखाएको हो। आयोगका अनुसार आर्थिक वर्ष 2075-76 स्थानीय तहका लागि विनियोजित वित्तीय हस्तान्तरण मध्ये सामान्यीकरण अनुदानको हिस्सा 43.46% थियो। सशर्त अनुदानको हिस्सा भने 56.03% थियो। त्यस्तै आर्थिक वर्ष 2083-84 आइपुग्दा सामान्यीकरण अनुदानको हिस्सा 28.67% झरेको छ भने सशर्त अनुदानको हिस्सा 65.50% पुगेको छ। विशेष र समपूरक अनुदानको हिस्सा भने बाँकी छ। यसरी 9 वर्षमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणमा सामान्यीकरण अनुदानको हिस्सा 14.79% बिन्दुले घटेको छ। यही अवधिमा सशर्त अनुदानको हिस्सा 9.47% बिन्दुले बढेको छ।
0: दुबईबाट सिधै पोखरा